0: सेवाहरू
1: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरो
1: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग पिसाब
1: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमाल द्वारा दिइने सेवाहरू
1: दूरबीन विधि द्वारा नाक कान घाटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हाडजोर्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
9: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
10: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
10: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
10: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
11: जाँड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
12: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
1: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12871
13: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
10: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
14: अन्य सेवाहरू
0: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
15: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-585-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145 98-478-30153 र 98-49-41-944
16: होइन भाइला लखर लखर कहाँ हिँडिस् कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
16: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू
20: पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
21: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 विकिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
24: भर्ना सम्बन्धी सूचना।
25: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
24: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
26: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092383 र 97625226।
27: सीता के हो तिमीलाई, घुम्छु अरे बेसी छु?
28: के हो नि,
27: बिहे भएको छ, छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
28: के कुरा गर्छु तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
27: ए ठिकै छ, म जानु त धेरै ठाउँ
28: गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: फेसबुक फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848 43572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम झ्याक यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 3 गते आइतबार, सन् 2026 जुलाई 19 तारीख असार शुक्ल पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
1: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नाकाहरूमा गाड़ी बन्द, आज पनि मुसलधारे वर्षाको सम्भावना, 23 जिल्लामा जोखिमको चेतावनी।
0: पालिका, प्रदेश सभा र राष्ट्रिय सभा गरी जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपचुनाव नहुने।
1: सड़कमा रोकिएनन् असन्तुष्टिका स्वर, अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की बढ़्दो, पदीय गरिमा कायम राख्न राष्ट्रपा सचेतक परिवारको आग्रह।
0: डेटा सेन्टर विरूद्ध अमेरिकामा विरोध बढ़दै, विद्युत, कृषि योग्य जमीन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता।
1: र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै।
2: कानूनको स्नातक तह बीएलएलबीमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलॉजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय बीएएलएलबी मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ, भरतपुर 12, गोन्द्रैंग, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: काया कैरनमा अब खबरको सिलसिला शुरूमा मुख्य सड़क र मौसम सम्बन्धी खबर लगातारको वर्षापछि आएको पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रनी गाड़ीहरू चल्न सकेका छैनन् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मुख्य राजमार्गमा अवरोधपछि गाड़ी चल्न नसकेका हुन् धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 क्षेत्रमा गैराती पहिरो खसेपछि काठमाडौँ चित वन पोखरा जोड्ने सड़क पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ गैराती 10 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि रातमा सड़क बन्द गरिएको भए पनि त्यसपछि थप पहिरो खसेकाले गाड़ी चलेका छैनन् रातिदेखि नै गाड़ी आवागमन रोकेकोले सड़कमा जाम भने नभएको धादिङ प्रहरीले जनाएको छ यद्यपि काठमाडौँ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू प्रभावित भएका छन् चितवन खण्डमा भने अहिलेसम्म सड़क अवरूद्ध नभएको तर सावधानी अपनाउनु पर्ने अवस्था रहेको चितवन प्रहरीले जनाएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने अहिले भट्टे डाँडा हेटौँडा खण्डमा मात्र सञ्चालनमा छ अरू प्रमुख मार्गमा जोखिम उच्च रहेकोले गाड़ी चल्न सकेका छैनन् पूर्वतर्फ जाने यात्रुहरू पनि प्रभावित भएका छन् काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा बीपी राजमार्ग रोशी खोलामा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यो राजमार्गमा गाड़ी चलाउन रोक लगाएको छ बीपी राजमार्ग मनसूनका बेला रातमा बन्द हुँदै आएको छ जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशको धेरै ठाउँमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ विशेष गरी सिन्धुपाल्चोक काभ्रे ललितपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना कायमै छ मौसम पूर्वानुमान महाशाखाले नदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र मौसम सम्बन्धी अध्यावधिक सूचना पछ्याउन सबैलाई आग्रह गरेको छ मौसम विज्ञान विभागका अनुसार आज र भोलिसम्मै देशभर वर्षाको सम्भावना कायमै छ त्यसमा पनि कोशी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी र तराई भागका थोरै तथा मधेस बागमती र गण्डकीका तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ कोशी बागमती र गण्डकीका 23 जिल्लामा रेड अलर्ट रहेको छ कोशीको झापा मोरङ इलाम पाँचथर तेह्रथुम धनकोटा संखुवासभा भोजपुर खोटाङ त्यसै गरी बागमतीको सिन्धुली काभ्रे सिन्धुपाल्चोक नुवाकोट धादिङ र चितवन त्यसै गरी गण्डकीको गोर्खा लमजुङ तनहु कास्की स्याङजा पर्वत बागलुङ र म्याग्दीमा रेड अलर्ट जारी भएको हो
5: यसैबीच देशभर मनसूनी गतिविधि सक्रिय बन्दै जाँदा विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोदेखि शुरू भएको वर्षा रातभर निरन्तर रहँदा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा मापन भएको छ मौसम प्रणाली पश्चिमतर्फ थप सक्रिय बन्दै गएकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ठूलो वर्षाको सम्भावना पनि छ महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोक जिल्लाको 12 विशेष क्षेत्रमा मापन गरिएको छ त्यहाँ 102 मिलिमिटर वर्षा भएको छ बागमती प्रदेशका अन्य जिल्ला सहित कोशी प्रदेशका विभिन्न ठाउँमा पनि निरन्तर वर्षा भइरहेको छ गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा समेत मध्यमदेखि अति ठूलो वर्षा भएको मौसमविदले बताए निरन्तर वर्षाका कारण नदी खोला तथा साना खोल्सीहरूमा पानीको सतह तीव्र रूपमा बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै पहाड़ी जिल्लाका भिरालो तथा कमजोर भूभागमा पहिरो जान सक्ने जोखिम रहेकाले यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई अनावश्यक आवत जावत नगर्न तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मुसलधारे र आरीघोप्टे वर्षाका कारण होचा तथा डुबान हुने क्षेत्रमा आकस्मिक बाढ़ी, सड़क जलमग्न हुने, सड़क अवरूद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना कायमै छ। ग्रामीण सड़क तथा राजमार्गका आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक र ललितपुर जिल्ला आसपासका साना नदी तथा खोलामा बहाव बढ़न सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप वर्षा भएमा साना खोलामा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। विशेष गरी नदी तथा खोलाको किनार, तटीय बस्ती, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँका वासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
4: यसैबीच कास्की पोखरा बजारको बीचभाग भएर बहने सेती नदी ठेलिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 15 र 17 को सीमानामा पर्ने रातो पहिरो क्षेत्रमा गएको वैशाखमा आएको सुक्खा पहिरोका कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि झण्डै 35-40 मिटर माथिबाट पानी बगेको हो। सेती बहने सतहमा अवरोध भएपछि नदीको झण्डै आधा पानी नदीको सतहबाट बगेको छ भने आधा पानी झण्डै 35-40 मिटर माथिबाट झरना जस्तै गरी बगेको छ। पोखरा 10 रामघाटबाट भूमिगत खोच अर्ध भूमिगत हुँदै करिब 7 किलोमिटरको दूरी पार गर्दै रातो पहिरो क्षेत्रमा सेती निस्केको छ। भूमिगत स्थान पार गर्दै खुल्ला क्षेत्रमा निस्कने ठाउँमा झण्डै 35-40 मिटर अग्लो सतहमा सेतीको झण्डै आधा पानी बगेपछि झण्डै 7 किलोमिटर क्षेत्रमा पानी रोकिएको छ। रातो पहिरो क्षेत्रमा पानीको बहाव रोकिएका कारण रामघाटमा समेत सेतीको सतह बढ़ेको छ, जसले गर्दा रातो पहिरोसम्मको क्षेत्रमा समेत भित्र ताल बनेको देखिन्छ। लगातार वर्षा भइरहने र ठेलिएको पानी त्यही अवस्थामा अबको 2-3 दिन रहे त्यसले ठूलो जोखिम निम्त्याउन सक्ने पूर्वानुमान गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले पानी ठेलिएको विषयमा विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सरकारवाला निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनु भएको छ। पोखराको रातो पहिरो क्षेत्रमा थुनियो सेती झण्डै 40 मिटर माथिबाट बग्यो पानी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा 100 दिन पार गरेको सरकारले आउँदा दिनमा कार्यशैली सुधार्ने गरी काम गर्ला भन्ने बारे सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
7: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
6: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
7: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
6: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
7: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
6: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान सीप अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नबढ्ने गरी उत्प्रेरणा पत्र।
7: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
8: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टा टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
9: हिमस्टा फर अ कम्प्लिट होम।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाड़ी ठप, नारायणगढ़ मुगलिन काठमाडौँ सड़क खण्ड गैरातीदेखि अनिश्चितकालका लागि बन्द, आज पनि मुसलधारे वर्षाको सम्भावना, 23 जिल्लामा जोखिमको चेतावनी, पोखराको रातो पहिरो क्षेत्रमा सेती थुनिएर झण्डै 40 मिटर माथिबाट पानी बग्न थाल्यो लगायत का खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। स्थानीय तह प्रदेशसभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपचुनाव नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपचुनाव हुन सकेको छैन। चुनाव निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त रहेका पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य चुनावमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गएको चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो, जति बेला स्थानीय तहका प्राधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपचुनाव गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने निर्वाचन ऐनमा उल्लेख छ, तर 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था छ। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 जना पालिकाका प्रमुख तथा अध्यक्ष, 4 जना उपाध्यक्ष तथा उपप्रमुख, 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। 2079 वैशाखमा 5 वर्ष कार्यकालका लागि निर्वाचित स्थानीय तहको पदावधि 2084 वैशाखमा सकिँदैछ। ऐनले स्थानीय तहका सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा 2 महिना अगाडि हुने व्यवस्था गरेको छ। जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने आजको गोर्खा पत्रमा खबर छ।
4: सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने वाचा गर्दै बनेको झण्डै 2/3 बहुमतको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारले जनअपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन। बालेन्द्र शाह प्रधानमन्त्री बने यता असार मशान्तसम्म 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाण्डुमा मात्रै भएका छन्। डाक्टरदेखि बलात्कार पीड़ितसम्म, मिटर ब्याज पीड़ितदेखि प्रहरी कार्यवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीघर र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन्। गमन निरीक्षणका क्रममा सांसदहरूले प्रस्तुत गर्ने कार्यशैलीमाथि पनि आलोचना हुन थालेको छ। कर्मचारीलाई हप्कीदप्की गर्ने, क्षेत्राधिकार ख्याल नगरी फाइल माग्ने जस्ता गतिविधिका कारण सांसदहरूको आलोचना बढ़दो छ। संसदीय मर्यादाका जानकारहरूले यसलाई सामाजिक सञ्जालमा भाइरल हुने चाहना र आफ्नो पदीय जिम्मेवारी नबुझेका सांसद अनुगमनमा जाँदा विवाद उत्पन्न हुने गरेको टिप्पणी गरेका छन्। रासोपाका सचेतक प्रकाश चन्द्र परियारले अनुगमनमा जाँदा सांसदहरूलाई पदीय गरिमा कायम राख्दै कार्यदेश अनुसार चल्न आग्रह आग्रह गरिरहेको बताउनु भएको छ। सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर अनि अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले सरकारका निर्णयले नागरिकलाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताउनु भएको छ। सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पनि पछि नहट्ने सभापति लामिछानेले बताउनुभयो। रौतहट जिल्लामा विभिन्न पार्टीमा रहेर काम गरेका नेताहरूलाई अस्ति शुक्रबार रासोपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताउनु भएको छ।
5: झण्डै दुई तिहाईको शक्तिशाली रासोपा सरकारले सय दिन पार गर्दै गर्दा जनस्तरमा मात्र नभई आफ्नै पार्टीभित्रबाट समेत प्रश्न उठ्न थालेका छन्। सुकुम्बासीमाथि राज्यको व्यवहार, प्रश्न गर्ने संचार माध्यममाथिको दबाव, नागरिकमाथि करको बोझ, सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय जस्ता विषयमा सरकारको आलोचना भइरहेको छ। सय दिन पार गरिसकेको सरकारले अबको कार्यशैली सुधार्ने गरी काम गर्छ भन्ने आधार के छ? सरकारलाई जवाबदेही बनाउन रासोपाको भूमिका कस्तो होला? थप टिप्पणी अबको पालोमा।
10: पछिल्ला दिनमा सरकारको कार्यशैलीमाथि विपक्षी दलले मात्रै होइन परिवर्तनको पक्षमा उभिएका नवयुवा, नागरिक समाज र स्वयं रासोपाकै नेता कार्यकर्ताबाट पनि प्रश्न उठ्न थालेका छन्। सरकार सय दिन पार गर्दै गर्दा अब सबैभन्दा ठूलो प्रश्न यही छ, यी आलोचनालाई सरकारले आत्मसमीक्षाको अवसर बनाउँछ कि व्यवस्था गरेर अघि बढ्छ? आफ्नै सांसदले उठाएका प्रश्न र नागरिकको बढ्दो असन्तुष्टिको जवाब के छ त? रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार,
11: नेपाली नागरिकप्रति शिर निहुराएर म अपील गर्दछु कि हामीले सत्प्रयास गरिरहेका छौं। प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद, जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी

0: कामयाबी बनाउने, परिणाममुखी बनाउने जनताका कुराहरू संविधान, ऐन, कानून र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो। त्यसका लागि कुरो सेन्टिमिटरमा, काम किलोमिटरमा गर्नुपर्छ। त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिनु भएको छ।
1: झण्डै 2/3 समर्थन सहित बनेको सरकारबाट नागरिकले स्थिरता, सुशासन र परिणाममुखी कामको अपेक्षा गरेका छन्। तर 100 दिन नपुग्दै सरकारकै केही निर्णय र कार्यशैलीले नागरिकमा आशा भन्दा बढ़ी प्रश्न र निराशा जन्माउन थालेको देखिन्छ। अब 5 वर्षपछि यही सरकारलाई सफल सरकारका रूपमा सम्झिने आधार के हो? नागरिक ढुक्क हुने गरी सरकारसँग कस्तो स्पष्ट प्रतिबद्धता छ त? रासुपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार।
0: कन्फर्म ढुक्क भयो हुन्छ। कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सब प्रयास गरिरहेछौं, त्यो महत्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, एकदम सिक्ने उत्कट चाहना छ, काम गर्ने उत्कट चाहना छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याकै छ। त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो।
2: सरकारका काम र अबको अपेक्षाका विषयमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
4: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
3: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
4: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
6: सम्पर्क मोबाइल नम्बर 9822964264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
12: स्ट्रेचरमा बोकेर ल्याउनु पर्ने बाध्यता शुरू भएको छ। ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगमा यस्तो समस्या छ। चुरेवर्ती क्षेत्रको अन्य बस्तीको तुलनामा लालबन्दी नगरपालिका 14, नारायण खोला लालबन्दी नगरपालिका 15, शिरकालीनजोर र ईश्वरपुर नगरपालिका 12 पीपल दमार क्षेत्रमा सबैभन्दा बढ़ी समस्या रहेको स्थानीयको गुनासो छ। खोलामा बाढ़ी आउन थालेपछि गाड़ी सञ्चालन हुन छाडेसँगै नारायण खोला लगायत क्षेत्रका स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर ल्याउन थालिएको छ। लालबन्दी नगरपालिका 14 नारायण खोलाका स्थानीय उमेश तामाङले गाउँका गर्भवती र गम्भीर अवस्थाका बिरामीलाई अस्पतालसम्म ल्याउँदा 2 घण्टा भन्दा धेरै समय लाग्ने र त्यो पनि स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो। पत्थरकोट छेडा गाउँ

0: थिए। मटर दोभान नजिकसम्म कच्ची ट्र्याक सड़क पुगेपछि स्ट्रेचरमा बिरामी बोक्न सहज भए पनि अन्य ठाउँमा भने बाडीमै हेलिएर बिरामी बोक्नुपर्ने बाध्यता रहेको तामाङको भनाई छ। झोलुङमा बिरामी बोक्नुपर्ने बाध्यता आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकाका ग्रामीण क्षेत्रहरूमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईका लागि निर्माण भइरहेका डेटा सेन्टर विरूद्ध नागरिक स्तरमा तीव्र विरोध देखिएको छ। पछिल्लो समय प्रविधि कम्पनीहरूले शहरी क्षेत्रभन्दा अमेरिकाका गाउँतर्फ डेटा सेन्टर विस्तार गर्न थालेपछि स्थानीय बासिन्दा आफ्ना प्राकृतिक स्रोतहरू जोगाउन आन्दोलित हुन थालेका हुन्। विशेष गरी विद्युत महसुलमा हुने वृद्धि, कृषियोग्य जमीनको विनाश र पानीको अत्याधिक प्रयोगलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ता देखिएको छ। फोर्ब्सले उल्लेख गरेको ग्यालप सर्वेक्षण अनुसार अहिले 71% अमेरिकी आफ्नै क्षेत्रमा डेटा सेन्टर बनाउने कुराको विपक्षीमा छन्। युटाह, मिसौरी, जर्जिया, ओहायो, इण्डियाना, ओरेगन लगायत अमेरिकाका दर्जनौ राज्यमा डेटा सेन्टर विरूद्ध विरोधका स्वर फैलिएको देखिन्छ। युटाहमा म्यानहट्टन शहरभन्दा दुई गुणा ठूलो क्षेत्रफलमा डेटा सेन्टर बनाउन लागि भन्दै स्थानीय बासिन्दाले कड़ा प्रतिवाद गरिरहेका छन्। मौसरीको फेस्टस नामक सानो शहरमा पनि 6 अर्ब डलर लगानीको डेटा सेन्टर परियोजना स्वीकृत गरेको भन्दै आक्रोशित नागरिकले शहर काउन्सिलका आधा सदस्यलाई चुनावबाटै हराइदिएको पोलिटिकोमा समाचार रहेको छ। अमेरिकाका झण्डै 14 राज्यमा डेटा सेन्टर निर्माण रोक्न वा नियमन गर्न विभिन्न किसिमका कानून र प्रतिबन्ध ल्याउने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: फिफा विश्वकप फुटबल सन् 2026 फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 गोलले हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको हो। इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक गोल गरेका छन्। खेलको तेस्रो मिनटमा नै राइसले गोल गर्दै शुरूआतमा अग्रता लिएको इंग्ल्याण्डले लगातार त्यसपछि गोल गर्यो। 18 मिनटमा कोन्साले गोल थपे। साकाले 37 पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गरे। यस्तै जुट बेलिङ्गमले अन्तिम इन्जुरी समयमा गोल गरेका छन्। फ्रान्सले 4 गोल गर्दा कप्तान केलिन एम्बापेले 2 गोल गरे। उनले 48 र 66 मिनटमा गोल गरेसँगै यो विश्वकपमा उनको गोल संख्या सर्वाधिक 10 पुगेको छ। ब्रान्डली बारकोलाले 54 मिनटमा र दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेले गोल गरेका छन्। विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेनले खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। 2081 पुसभित्र सक्ने गरी सेनाको नेतृत्वमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ तराई मधेश द्रुत मार्ग अर्थात फ्यास्ट ट्र्याक थपेको म्याच समेत 1.5 वर्ष बितिसक्दा पनि 48% मात्रै सम्पन्न भएको छ। म्याच थपिएको चैत 83 पनि निर्माण नसकिने निश्चित भएपछि अरू 2 वर्ष अर्थात 85 चैतसम्म म्याच थपका लागि सेनाले प्रस्ताव गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: अर्थ मन्त्रालयले विदेशी मुद्राको कारोबार, संचित र व्यवस्थापनलाई समय सापेक्ष बनाउन विदेशी विनिमय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको खबर आजको नयाँ पत्रिकामा छ। खाँचो टर्यो, दुःख बिर्सियो,
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नाकामा गाड़ी बन्द, आज पनि मुसलधारे वर्षाको सम्भावना, 23 जिल्लामा जोखिम चेतावनी।
1: पालिका, प्रदेश सभा र राष्ट्रिय सभामा गरी जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपचुनाव नहुने।
0: सड़कमा रोकिएनन् असन्तुष्टिका स्वर, अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की बढ़दो, पदीय गरिमा कायम राख्न रासोपा सचेतक परियारको आग्रह।
1: डेटा सेन्टर विरूद्ध अमेरिकामा विरोध बढ़दै विद्युत, कृषियोग्य जमीन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता।
0: र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन नयाँ पत्रिकामा रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन विशेष गरी रेबिज विरूद्धको खोपको अभाव र बर्ड फ्लू संक्रमणसँग सम्बन्धित छ। यहाँ पत्रिकामा पांग्री अर्थात कुकुरले खोप अभावको अनि कुखुराले बर्ड फ्लू फैलिएको विषय बारेका खबर हेर्दैछन् अनि कुखुराले भन्दैछन् हामीले नै संयम अपनाउनु पर्ने भयो पांग्रे दाई, सरकारको त भर भएन। आजको काया कैरन सकिएको छ।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-2110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोज हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
10: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासोलीमा रहेको रेडियो बंगलासोली र गढ़वामा रहेको रेडियो साझावाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तुलसीपुर उपमहानगरपालिका 3 बल्दीमा जंगली च्याउ खाँदा एकको मृत्यु, अन्य 4 जना बिरामी।
0: दाङमा नयाँ आर्थिक वर्षको जिल्ला दर रेट सार्वजनिक, श्रमिकको ज्याला र निर्माण सामग्रीको मूल्यमा भने हेरफेर।
1: र सीमा सुरक्षा सुदृढ भए मात्रै राष्ट्र र नागरिक सुरक्षित हुने वाहिनीपति अधिकारीको भनाई। पर्यटन प्रवर्धन सँगै साइकल प्रति अभिरूचि बढ़ाउने उद्देश्यले खुराहीमा कुरा साइकल यात्रा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी,

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल जाम, फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू उपलब्ध भएका छैनन्। विभिन्न अनलाइन संस्करण र संचार डेस्कबाट उत्पादन भएका समाचारहरू प्रसारण गर्दैछौ। आजको पहिलो समाचार संचार डेस्कबाटै लिएका छौं।
2: दाङको तुलसीपुर उपमहानगरपालिका तीन बल्लीमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ, अन्य चारजना बिरामी परेका छन्। मृत्यु हुनेमा 37 वर्षीय दीपापुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्थानीय जंगलबाट ल्याइएको जंगली च्याउ पकाएर खाएपछि शुक्रबार एकै घरका पाँचजना बिरामी परेका थिए। बिरामीको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घुराईमा रेफर गरिएको थियो। बिरामी मध्ये दीपापुनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि गोगले स्थित संजीवनी अस्पतालमा पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा शनिबार बाटोमै उहाँको मृत्यु भएको प्रहरी नायक उपरीक्षक केसीले जानकारी दिनुभयो। अन्य बिरामीको स्वास्थ्य अवस्था सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले जंगली तथा अपरिचित च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विषालु च्याउको पहिचान गर्न कठिन हुने भएकाले चिनेको प्रमाणित र सुरक्षित च्याउ मात्र सेवन गर्न प्रहरीले अनुरोध गरेको छ।
1: तुलसीपुरमा छाडा कुकुरहरूको बिगबिगी बढ़ेको छ। छाडा कुकुरले किसानले पालेका वस्तुभावमाथि आक्रमण गर्न थालेका छन्। हिजो दिउँसो मात्रै तुलसीपुर सात घुसेरीमा कुकुरले दुईवटा बाख्रा मारिदिएको छ। कुकुरले दिउँसो करिब 1 बजे किसान रूपन चौधरीका दुईवटा बाख्रा मारेको घुसेरीका टीका कुमारी पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष पनि तुलसीपुर सातका विभिन्न स्थानमा भुसिया कुकुरहरूले किसानले पालेका बाख्रा मारेका थिए। भुसिया कुकुरले बाँधेका बाख्रा मार्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्। कुकुरको नियन्त्रणका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने उनीहरूले माग गरेका छन्। आजको संचार डेस्कबाट खबर लिएका छौं।
2: दाङमा चालू आर्थिक वर्षको जिल्ला दर रेट सार्वजनिक गरिएको छ। नयाँ दर रेटमा श्रमिकको ज्याला र निर्माण सामग्रीको मूल्यमा हेरफेर गरिएको छ। जिल्ला दर रेट निर्धारण समिति दाङको बैठकले चालू आर्थिक वर्ष 2083-84 लागि नयाँ जिल्ला दर रेट निर्धारण गरेको हो। प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार असार 29 गते बसेको समितिको बैठकले नेपाल सरकारको आर्थिक सर्वेक्षण, राष्ट्र बैंकको मूल्य वृद्धि प्रतिवेदन तथा सरकारवाला निकायहरूको सुझावका आधारमा नयाँ दर रेट स्वीकृत गरेको हो। नयाँ स्वीकृत दर रेट अनुसार यसपटक श्रमिकहरूको दैनिक ज्यालामा वृद्धि गरिएको छ भने निर्माण सामग्रीको मूल्यमा पनि केही परिमार्जन गरिएको छ। समितिले तय गरेको श्रमिकको नयाँ ज्याला दरमा दक्ष श्रमिक, सेकर्मी, नकर्मी, डकर्मीको दैनिक ज्याला 1100 कायम गरिएको छ, जुन गत आर्थिक वर्ष 82-83 भन्दा 100 रूपियाँले बढ़ी हो। यस्तै अध्यक्ष, श्रमिक, कुल्ले, ज्यामी, नाइके आदिको पनि दैनिक ज्याला बढ़ेको छ। विगतमा प्रतिदिन 670 रूपियाँ ज्याला पाउँदै आएका अध्यक्ष कामदारको ज्याला बढ़ेर अब 725 रूपियाँ पुगेको छ। यस्तै टनेल, गोताखोर जस्ता उच्च जोखिममा काम गर्ने दक्ष श्रमिकको ज्याला प्रतिदिन 1140 रूपियाँबाट बढ़ाएर 1235 रूपियाँ तोकिएको छ। यसै गरी जोखिमपूर्ण क्षेत्रमा काम गर्ने अध्यक्ष कामदारको दैनिक ज्याला 810 रूपियाँबाट बढ़ेर 875 रूपियाँ कायम गरिएको छ।
1: देशभर मनसूनी गतिविधि सक्रिय बन्दै जाँदा विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोदेखि शुरू भएको वर्षा लगातार रातभर परिराखेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम प्रणाली पश्चिमतर्फ थप सक्रिय बन्दै गएकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना पनि रहेको छ। महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुली सिन्धुपाल्चोक जिल्लाको बाह्र विषय क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 102 मिलिमिटर वर्षा भएको छ। बागमती प्रदेशका अन्य जिल्ला सहित कोशी प्रदेशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा समेत मध्यमदेखि अति ठूलो वर्षा भएको मौसमविदहरूले बताएका छन्। निरन्तर वर्षाका कारण नदी खोल्सा तथा साना खोल्सीहरूमा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै पहाड़ी जिल्लाका भिराला तथा कमजोर भूभागमा पहिरो जाने जोखिम उच्च रहेकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवत जावत नगर्न तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मुसलधारे र आरीघोप्टे वर्षाका कारण होचा तथा डुबान हुने क्षेत्रमा आकस्मिक बाढ़ी, सड़क जलमग्न हुने, सड़क अवरूद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना कायमै रहेको छ।
2: अन्तर्राष्ट्रिय सीमाको प्रभावकारी सुरक्षाले राष्ट्रको सार्वभौमिकता र नागरिकको सुरक्षाको आधार भएको भन्दै सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 गन हेडक्वार्टर जलामाई भालुबाङले आफ्नो 22 स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा वक्ताहरूले सीमा सुरक्षाको महत्वमाथि जोड़ दिएका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 बिन्दावासिनी वाहिनी मुख्यालय रूपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले सीमा सुरक्षा मजबूत भए मात्रै देश र जनता सुरक्षित रहने बताउनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न, सीमा क्षेत्रको निगरानी प्रभावकारी बनाउन, अवैध ओसार पसार नियन्त्रण गर्न तथा विपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो।
1: सरकारले 2057 साल साउन 2 गते देशभरबाट मुक्त कमैया घोषणा गर्यो। घोषणा भएको 26 वर्ष पुग्दा समेत मुक्त कमैयाहरूले अहिलेसम्म कतिले परिचय पत्र समेत पाउन सकेका छैनन् भने गणनामा हुनुपर्ने मुक्त कमैयाको सूचीमा परेका छैनन्। मुक्त भएको दिनलाई हर्ष र खुशीका साथ मनाउनुपर्ने दिवसमा उनीहरूले सरकारले पुनस्थापनामा ध्यान नदिएको घोषणा गरेका छन्। मुक्त कमैयाको सूचीमा नपरेका मुक्त कमैयाहरूले परिचय पत्र नहुँदा बालबच्चा पढ़ाउनेदेखि सरकारी कागजातमा समेत समस्या भएको बताउने गरेका छन्। हिजो मुक्त कमैयाहरूले मुक्ति दिवस मनाएका छन्। अहिले मुक्त कमैयाहरूका समस्या के छन् यस बारेमा कुराकानी गर्नका लागि अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी हुनुहुन्छ। सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
3: हजुर, नमस्कार सर। नमस्कार।
1: अहिले यो मुक्त भएको 26 वर्ष भयो, एउटा बच्चा जन्मेरै गृहस्थी गरेर पनि खाइसक्ने बेला, देश विदेश डुल्ने बेला भइसक्यो। मुक्त कमैयाहरूका समस्या अहिले पनि समाधान हुन सकेका छैनन्। अहिले खास गरेर मुक्त कमैयाहरूका समस्या के छन्?
3: अहिले मुक्त कमैयाहरूको समस्या भनेको जति बेला 2057 साल श्रावण 2 गते मुक्त कमैयाको घोषणा भयो, त्यति बेलाको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकोटालामा उहाँहरूले मुक्ति गरिसकेपछि कुनै प्लान बिना, कुनै योजना बिना उहाँहरूले त्यो मुक्तिको घोषणा गर्नुभयो र मुक्तिको घोषणा गरिसकेपछि उहाँहरूलाई तत्काल पुनस्थापनाको कार्य अगाडि बढाउनको लागि कुनै पनि कसरत गर्ने काम तत्काल शीघ्र रूपमा अगाडि बढाउनु पर्ने थियो, त्यो बढाउने काम गर्नु भएन र त्यति बेला मुक्तिपछि 1426 जना मुक्त कमैयाहरूले दाङमा परिचय पत्र पाए र 3585 करिब करिब 3500 जना कमैयाहरू छुट हुन पुगे र 1426 जनामा जम्मा 705 जनाले जग्गाको लाल पूजा पाए। त्यसमा पनि केही कमैयाहरूको खोला नदी किनार बगर रोडमा पनि चित्त काट गर्ने काम भयो जग्गाको, त्यस्तो लाल पूजा उहाँहरूले प्राप्त गर्नुभयो र केहीलाई जंगलमा पनि लाल पूजा दिने काम भयो। जसमध्येबाट 9 जनाको अझै पनि जिल्ला अदालतमा मुद्दा परिरहेको छ र उहाँहरूले अहिलेसम्म मेरो जग्गा कहाँ छ भन्ने कुरा थाहा पाउनु भएको छैन र म अगाडि घोषणा भने कि 3500 जना मुक्तकमाहरू छुट दानमा भएका छन् यो भनिहेर्दाखेरि मान्छेले अर्थात् मान्छेको मनमा या कुनै जनसमुदायको मनमा प्रश्न उठ्न सक्छ कि 1426 जना प्रत्युत्तर प्राप्त कमाइ छ भने 3500 करोड कसरी छुट्यो भन्ने खालको प्रश्न उठ्न सक्छ। म उहाँहरूलाई के जानकारी गराउँ भने आम हाम्रो रेडियो पश्चिम सुनिराख्नु भएको छ, रेडियो पश्चिम रेडियो सुनिराख्नु भएको आम नागरिक आम जनसमुदायले म के जानकारी गर्न चाहन्छु भने 3500 जना मुक्त कर्मीहरू कसरी छुट्नुभयो भने उहाँहरूको लगत संकलन गर्ने बेला भूमिष्ठ कार्यालयबाट लगत लिने बेलामा गाउँ अनि गाविसम्म नगएर लमही नगरपालिकामा बसेर उहाँहरू लगत संकलन गर्नुभयो। त्यति बेला माओवादी संकटकाल द्वन्दकाल थियो, त्यो द्वन्दकालमा उहाँहरू गाउँ छिर्न र गाविस छिर्न सक्नु भएन, जसले गर्दाखेरि धेरै कमाइहरू छुट्ने काम भयो। र यो कसरी प्रमाणित भएको छ भने नेपाल सरकारको माननीय श्याम श्रेष्ठजीको नेतृत्वमा एउटा अध्ययन अवलोकन टिम बनेको थियो, त्यो अध्ययन अवलोकन टिमले अध्ययन अवलोकन गरिसकेपछि उहाँहरू प्रत्येक बस्तीहरूमा गएर अध्ययन अवलोकन गर्नुभयो र वास्तविक कमाइहरू नै छुट भएको र मुक्त कमलरी बहिनीहरू नै पीडामा परिराख्नु भएको भन्ने कुरा उहाँहरूको जुन अध्ययन अवलोकन टिमले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ, नेपाल सरकारमा पेश गरेको छ। त्यो पेश गरेको प्रतिवेदनले स्पष्ट रूपमा भन्छ कि मुक्त कमाइहरू अझै पनि छुटेका छन्, उहाँहरूको लगत एकपटक फेरि पनि दिनपर्छ, लगत संकलन पछि उहाँहरूलाई परिचय पत्र दिनपर्छ, परिचय पत्र भइसकेपछि उहाँहरूलाई पनि अरू कमाया जस्तो वैश्विकमा छाप्ना कमाया श्रम निषेधन विधान खानमा भने जस्तै न्यूनतम घरवासको लागि माग कथा जग्गा र उहाँहरूलाई जीवनमा आवश्यक पर्ने स्वास्थ्य शिक्षा रोजगारी सर्वसुलभ व्यवस्था गर्नपर्छ भन्ने खालको यी सबै कुराहरूको
4: अहिले अध्यक्षजी जस्तो यो परिचय पत्र नहुँदाखेरि विगतका वर्षहरूदेखि नै अहिले खासै मुक्त कमैयाहरूले झेल्नु परेका समस्याहरू चाहिँ के हुन्?
3: अहिले उहाँहरूले खासमा जुन हामी अहिले आफ्नो जनपद मजदुरी गरेर कमाएको पैसाले आफ्नो गर्जो तार्ने र छोराछोरीलाई पढाउनको लागि खर्च गर्ने क्रममा माथिल्लो लेभलमा भनौँ प्लस टूदेखि माथि पढ्ने क्रममा ती केटाहरू केटाकेटीहरू पढ्ने इच्छा हुँदाहुँदै पनि उहाँहरूको आर्थिक अवस्था कमजोरीले गर्दाखेरि उच्च शिक्षा हासिलको लागि उहाँहरूले आफ्नो छोराछोरीलाई अगाडि लग्न सकिराख्नु भएको छैन र यो किन भनेपछि उहाँहरूसँग परिचय पत्र छैन, परिचय पत्र नभइसकेपछि नेपाल सरकारले त्यहाँलाई निशुल्क शिक्षामा अवरोध ल्याइरहेको छ, तपाईँहरूसँग के छ प्रमाण, के छ प्रमाण भनेर प्रश्न गर्दो रहेछ, जसले गर्दाखेरि उहाँहरूले कुनै पनि आधार प्रमाण देखाउन सक्नुहुन्न र आफ्नो छोराछोरीलाई उच्च शिक्षासम्म पढाउनको लागि अगाडि बढाउन सकिराख्नु भएको छैन। त्यो एउटा मुख्य कारण र अर्को कुरा फेरि निशुल्क स्वास्थ्य उपचारको कुरा आउँछ। निशुल्क स्वास्थ्य उपचारको कुरा गर्दाखेरि जब प्रत्येक पत्र छैन भने कसरी निशुल्क स्वास्थ्य उपचार हामी दिने, तपाईँहरू मुक्त कमाया त होइन प्रमाण छैन भने कसरी हामी मुक्त कमाया भन्ने, हामी त तपाईँहरूको प्रमाणको आधारमा पो भन्ने हो त मुक्त कमाया भनेर अब स्वास्थ्य उपचारदेखि लिएर निशुल्क शिक्षा उच्च शिक्षा हासिलको लागि विभिन्न बाधाहरू आइरहेको अवस्था छ।
4: अब
3: अर्को कुरो उहाँहरू अहिलेसम्म जब हजुरले अहिले भर्खर मात्रै भन्नुभयो कि भर्खर छोरा छोरी जन्मेर जवान भएर उहाँहरूले देश विदेश गएर कमाउन सक्ने अवस्था नाना पिना हुने बेला अवस्था भइसकेको छ, तर पनि ती कमाइहरूले अझै पनि प्रति पत्र नपाउँदा ती कमाइहरूले जुन जहाँ बसिराख्नु भएको छ त्यो जग्गाको लाल पूर्जा छैन, लाल पूर्जा नभएको कारणले उहाँहरूले आर्थिक जस्तै अब झिटोको कुराहरू भयो ती कुराहरूमा पनि उहाँहरू हात हाल्न पाउनु भएको छैन, जसले गर्दा उहाँको प्रगति जीवनको उन्नति प्रगति धेरै ठुलो बाधा परिरहेको छ, जसले गर्दाखेरि कमाइमा पछाडि पर्ने मुख्य कारण
4: अन्त्यमा मुक्त कमैयाहरूका लागि अब तत्कालै राज्यले गर्नुपर्ने एक दुई तीन भन्दाखेरि कामहरू के हुन्?
3: मुख्यत अहिले अब दुई तिहाईको सरकार सँगै सरकार बनेको छ। हामी ठूलो आशावादी छौं कि अबको सँगै सरकारले जमिन, खासमा अहिले सँगै सरकारले नै जमिनको सम्पूर्ण जिम्मेवारी लिएको हुनाले सँगै सरकारले नै जग्गा दिने भनेर आफ्नो माथामा आफ्नो जिम्मेवारी राखेकोले तत्काल ती परिचय पत्र प्राप्त कमैयाहरूलाई जुन गलत ठाउँमा लालपूजा दिएको छ त्यो संस्थाएर उपयुक्त घरवासिक जग्गा ठाउँमा उपयुक्त घरवासिक जग्गाको व्यवस्थापन गरी उहाँलाई तत्काल पूजा दिएर व्यवस्थापन गरियोस् र जुन कार्ड बाफत पाउने रकम छ त्यो कार्ड बाफत पाउने रकम त्यही रकम तपाईँ निशानी भनेर जिल्ला वन कार्यालयमा त्यो राख्ने काम गरिएको छ। त्यो रकम ती मुक्त कमैयाहरूले जसबाट काटेर लिएको छ जुन मुक्त कमैयाबाट काटेर लिएको छ त्यो रकम फिर्ता गरिनु पर्दछ र जुन छुटेका मुक्त कमैयाहरू हुनुहुन्छ विभिन्न खाली बुटानी जङ्गलात जग्गामा बस्नुभएको छ जो आठ नम्बर हैरानी प्रति जग्गामा बस्नुभएको छ र केही स्कुल क्याम्पसका जग्गाहरूमा बस्नुभएको छ उहाँहरूको लगत सङ्कलन गरी र प्रदेश स्तरमा नगरपालिका स्तरमा कार्यविधि तत्काल मुक्त कमा पुनस्थापना कार्यविधि बनाउन लगाए पारित गर्न लगाए उहाँहरूको लगत सङ्कलन गरी छुट कमाइहरूको लगत सङ्कलन गरेर उहाँहरूलाई तत्काल परिचय पत्रको व्यवस्था गरी उहाँहरूलाई जग्गाको लालपुरका व्यवस्थापन गरी उहाँहरूलाई पनि स्वास्थ्य शिक्षा रोजगारी लगायत अन्य सिद्ध विकास कार्यक्रममा सहभागी बनाइयोस् भनेर हामी मुख्य माग राख्न चाहन्छौँ।
4: अहिलेको
3: सरकार जुन गइरहेको सरकारले यो गर्नुको साटो बेदर लगाएर कमैयाहरूलाई भगाउन कोसिस गर्ने र धम्क्याउने विभिन्न अल्टिमेटमहरू दिने जुन कार्य गरिरहेको छ यो कार्यप्रति हामी आपत्तिजनक आपत्ति प्रकट गर्न चाहन्छौँ। सरकारले व्यवस्थापन गर्नुको साथै दुःख दिने काम जुन होल्डिङ सेन्टरमा राखेर गर्ने गरेको छ बन्द हुनु पर्यो र उहाँहरूलाई व्यवस्थापनतिर छिटोभन्दा छिटो काम अगाडि बढाउनु पर्यो। खानपिन प्रक्रिया के हुन्छ त्यो गरेर भए पनि कसरी हुन्छ त्यो व्यवस्थापनतिर अगाडि काम अगाडि बढाओस् अहिलेको विद्या सरकारले म यही आग्रह र माग राख्न चाहन्छु।
4: हस् महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: ल धन्यवाद यो धेरै अवसर दिनुभयो आम समुदायमा आफ्ना कुराहरू राख्ने अवसर दिनुभयो त्यसको लागि म धन्यवाद दिन चाहन्छु। हस् नमस्कार।
4: उहाँ हुनुहुन्थ्यो मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी। पछिल्लो समय मुक्त कमैयाको अवस्था के छ भन्ने बारेमा जानकारी दिँदै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5-68-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि
14: कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग, पर्यटन परिवर्तनसँगै साइकल प्रति अभिरूचि बढ़ाउने उद्देश्यले कोराहे कोरा साइकल यात्रा 2026 आयोजना गरिएको छ। प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको परिवर्तनमा सहयोग पुर्याउने लक्ष्यका साथ दाङ साइकल सिटीको आयोजनामा हिजो कोराहे कोरा साइकल यात्रा गरिएको हो। दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठको अध्यक्षतामा भएको साइकल यात्राको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड नेउपानेले पर्यटन क्षेत्रको प्रचार प्रसारमा साइकल यात्राले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले साइकललाई वातावरण मैत्री यातायातका रूपमा प्रवर्धन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने बताउनुभयो। पर्यावरण संरक्षण प्रति जनचेतना अभिवृद्धि गर्ने तथा गोराहेका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा साइकल यात्राले सहयोग पुग्ने उहाँले बताउनुभयो। आन्तरिक पर्यटन र स्थानीय व्यवसाय प्रवर्तनका लागि साइकल संस्कृतिको विकासमा जोड़ दिनुपर्ने बताउँदै मन्त्री न्यूपानेले साइकल यात्राले पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उल्लेख गर्नुभएको छ। कुराहे 15 स्थित ललित इन्टरप्राइजेजबाट शुरू भएको साइकल यात्रामा 50 भन्दा बढ़ी साइकल यात्री सहभागी भएका थिए। साइकल यात्रीले शहीद गेट, तुलसीपुर चोक, न्यू रोड, पुरानो बैंक रोड, गणेश मन्दिर, ट्राफिक चोक, अम्बिकेश्वरी मन्दिर, डबरी चौघेरा मन्दिर, बरगद्दी र पनौरा हुँदै कुराही 5 स्थित धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरसम्मको करिब 50 किलोमिटर दूरी पार गरेका थिए। यात्रा कुराही स्थित होटल माला इनमा पुगेर समापन गरिएको थियो। दाङ साइकल सिटीले प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबारको रहे कोरा साइकल यात्रा आयोजना गर्दै आएको छ।
1: र फिफा विश्वकप फुटबल 2026 फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकी मियामी रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो। इंग्ल्याण्डले खेलको शुरूआतीदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै 4 गोलको अग्रता बनाएको थियो। खेलको तेस्रो मिनटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि 18 मिनटमा एर्जी कोन्साले गोल गरे। बुकायो साकाले 37 मिनट पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अन्तिम इन्जुरी समयमा जुड बेलिङले अर्को गोल थप्दै इंग्ल्याण्डको जीत सुनिश्चित गरे। साकाको ह्याट्रिक सँगै उनी विश्वकप नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्याण्डका दोस्रो खेलाडी बने। यसअघि 1966 फाइनलमा सर जियोफी हस्टले ह्याट्रिक गरेका थिए। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो। कप्तान किलियन एम्पाबेले 48 र 66 मिनटमा 2 गोल गरे। ब्रान्डली बाराकोलाले 54 मिनटमा र उस्मान डेम्बेलले दोस्रो हाफको इन्जुरी समयमा 1-1 गोल थपे। हारका बावजूद 2 गोल गरेका एम्पाबेले प्रतियोगितामा आफ्नो गोल संख्या 10 पुर्याउँदै गोल्डेन बुटको दौड़मा शीर्ष स्थानमा उक्लिएका छन्। साथै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाड़ीको सूचीमा पनि पुगेका छन्। आजको यो उज्यालो अनलाइन खबरबाट यी खबर लिएका छौं। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिरहने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक यात्रा नगर्न सरकारको आग्रह। बाढ़ीको जोखिम बढ़े, कोशी ब्यारेजका ढोका खोल्ने तयारी। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। जोर्डनमा इरानको आक्रमणमा परि दुई अमेरिकी सैनिक मारिए, तनाव थप चुलिँदै। र फिफा विश्वकप 2026 अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स विरूद्ध इंग्ल्याण्डको रोमाञ्चक जित। उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्ने।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारी र भारी वर्षाको सम्भावना रहेका विभिन्न जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। मनसून प्रतिकार कमाण्ड पोस्टको बैठकले ती जिल्लामा परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न र अन्य जिल्लामा समेत उच्च सतर्कताका लागि अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागबाट जारी बुलेटिन अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। त्यसैगरी देशका हिमाली पहाड़ी भूभाग, कोशी, बागमती र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। प्राधिकरणले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङजामा प्रतिकार्य गर्नुपर्ने सम्भावनाको पूर्वानुमान गरेको छ। बैठकले ती जिल्लाका जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। बैठकले भारीदेखि अति भारी वर्षाका कारण अचानक बाढ़ी पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकाले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकारका लागि तयारी अवस्थामा राखिएको जनाएको छ। जोखिमयुक्त राजमार्ग र सड़कहरूमा डोजर, एक्सावेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न सड़क विभाग र अन्य सम्बद्ध निकायलाई अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरिएको छ। यससँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाइसकेको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा बाढ़ीको बहाव बढ़ेर बाढ़ी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भएको र 21 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो। प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकारका लागि आवश्यक तयारी गरिरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने जनाएको छ। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता बमोजिम हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसून सक्रिय भई बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले यात्रा सचेतना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारी साधनका चालक, सहचालक र यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको छ। प्रशासनले सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा सड़कको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्व जानकारी लिएर मात्र सवारी साधन सड़कमा निकाल्न समेत आग्रह गरेको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरोले मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुरकोट नेपालथोक कटुञ्जेबेसी कान्ती लोकपथ मेची राजमार्ग, सालझण्डी ढोरपाटन अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 4-0 किलोमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। यसैगरी बागलुङको जैमिनी नगरपालिका 8 बेलबगरमा पहिरो खस्दा कालीगण्डकी कोरिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय कार्यान्वयनमा ल्याएपछि 8 मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। भोजपुरको सडानन्द नगरपालिकामा पछिल्लो समय किसानको आकर्षण कफी खेतीतर्फ बढ़दै गएको छ। राम्रो सम्भावना बोकेको कफीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनुसँगै यसले आर्थिक रूपमा धेरै पक्षलाई सबल बनाउने भएकाले नगरपालिकाले प्रांगारिक कफी खेती विस्तार कार्यक्रम शुरू गरेको भोजपुरको सडानन्द नगरपालिकाले जनाएको छ।
2: कृषि क्षेत्रको व्यावसायीकरण, गरीबी न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य सहित नगरपालिकाले प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको 1,65,00,000 र किसानको 50% लागत साझेदारीसम्म जोड्दा परियोजनाको कुल लागत 2,89,00,000 रूपियाँ पुगेको परम प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालले बताउनुभयो। नगरपालिकाले कफी खेतीमा किसानलाई आकर्षित गर्न 273 मिनी टिलर वितरण गरेको छ। यसका साथै अन्य आवश्यक सामग्री र कफीका बिरुवा समेत वितरण गरिएको छ। नगरपालिकाको सहयोगपछि किसानलाई कफी खेती विस्तार गर्न सहज भएको स्थानीय किसान जीवन थापाको भनाइ छ।
3: कफी विश्व बजारमा बिक्री हुन्छ, मैले 10 देशमा चाहिँ कफीको स्याम्पल नमुनाहरू पठाएको छु, मैले 62 प्लट गरी 65 रोपनीमा खेती गरेको छु।
2: कृषि क्षेत्रको व्यवसायीकरण, गरीबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अर्ग्यानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो।
4: गरिबी निवारणको लागि नै हो भनेको मतलब व्यावसायिक कफी खेतीमा कृषकहरूलाई सहुलियत प्रदान गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको आय आर्जन वृद्धि गर्ने समृद्धिसँगै जोडिएको कुरा हो। यसले रोजगारी पनि सृजना गर्छ र यसले आय आर्जन पनि बढाउँछ।
2: नगर उप प्रमुख परमिला राईका अनुसार सडानन्द क्षेत्रको भूगोल, माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको छ। कफी खेती विस्तारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएको युवालाई गाउँमा नै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
5: गरिबी निवारणका लागि प्रांगारिक कफी खेती कार्यक्रम अन्तर्गत नै हामीले 150 बढी कृषकहरूलाई लाभान्वित गरिसकेका छौँ।
2: हाल सडानन्द नगरपालिकाका 14 वडा मध्ये 13 वडामा कफी खेती विस्तार भइरहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरे खानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। धनगढ़ीबाट दार्चुला जाँदै गरेको जीप हिजो बिहान दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका एक दार्चुलाका 25 वर्षीय शुभम लोथ्याल र 20 वर्षीय होम लोथ्यालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा हिजो अन्त्येष्टि गरिएको छ। अगुवा पाण्डेको 87 वर्षको उमेरमा अस्ति साँझ काठमाडौँको विशालनगर स्थित उहाँकै निवासमा निधन भएको थियो। पाण्डेप्रति श्रद्धांजली व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठ लगायत नागरिक समाजका अगुवा लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले कुसुण्डा लगायत लोपोन्मुख समुदायको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदनमा कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम रोजगारीका क्षेत्रमा नीतिगत कानूनी र संरचनात्मक सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई बेग्ला बेग्लै सिफारिश गरेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुसुण्डाको संख्या 115 पुरूष र 138 महिला गरी कुल 253 रहेको छ। अर्को रिपोर्ट, पछिल्लो समय नेपालका विभिन्न स्थानमा युवाहरू भजनका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेका छन्। एमआरआर भजन समूहका नामबाट देशका धेरै ठाउँमा भजन कीर्तनका माध्यमले सामाजिक सद्भाव र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने अभियान अघि बढ़दा यसले परम्परागत रूपमा चल्दै आएको संस्कृतिको समेत सम्वर्धन भइरहेको देखिन्छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।

0: ए दुख पर्दा खेरी पिरन भाको को सर पिरन
1: भर्खरै हामीले सुने जस्तै कुनै एक समय गाउँघरमा साँझ पख भजन कीर्तन चुड्का र धार्मिक जमघट नियमित जस्तै हुन्थे। आफ्नो मनका पीर व्यथालाई बिर्साउन भजनमा भनिए झैं पीर नभएको को सर यो मानव चोलामा दुःख पीर समस्या नभएको कोही हुन्छन् जस्तो लाग्दैन। गाउँघरमा भजन गाउने आत्मीयता बढाउने यस्ता गतिविधि आधुनिक जीवन शैली व्यस्तता र प्रविधिको बढ्दो प्रयोग सँगै विस्तारै घट्दै गए। तर पछिल्ला केही वर्ष यता एमआरआर भजन समूहको अभियानले ती परम्पराहरूलाई नयाँ पुस्तामा पुनः जीवन्त बनाउने प्रयास गरिरहेको देखिन्छ। लोक गायक कृष्ण खेली
2: युवा साथीहरूमा अहिले जुन उत्साहका साथ खैलडी मजुरा मादल मुर्चुङ्गाहरू बजेका छन् यो चाहिँ एकदमै सुखद पक्ष हो। कतिपय मानिसहरूले यसलाई अब धार्मिक हिसाबले पनि हेरिरहेका हुन्छन् भने कतिपयले चाहिँ युवा साथीहरूमा यो जुन चाहिँ उत्साह देखिएको छ र पुस्ता हस्तान्तरण जस्तै भएको छ यो चाहिँ एउटा सुखद पक्ष हो। नेपाली गीत संगीतको लागि नेपाली लोक संगीतमा र नेपाली भजन कीर्तनमा राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान मातावत रहेर थुप्रै साथीहरूले चाहिँ अहिले यो पुस्ता हस्तान्तरण हुने गरी शनिबार होस् या कुनै शुभ कार्यमा एमआरआर भजन भनेर देशव्यापी रूपमा यो अगाडि बढेका छन्। यो एकदमै उत्साहजनक छ।
1: पोखरा बुटवल चितवन काठमाडौँ लगायत देशका प्रमुख शहरदेखि जिल्ला स्तरसम्म युवाहरूले एमआरआर भजन समूह गठन गरी नियमित भजन सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधि सञ्चालन गरिरहेका छन्। युवाहरूको सक्रिय सहभागिताले संस्कृति संरक्षणको अभियान अझ बलियो बनेको छ। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान पर्वतका अध्यक्ष झलक शर्मा
3: गाउँ समाजमा चाहिँ राम्रो चाहिँ प्रभाव पर्ने खाले भजन निकाल्नु पर्यो समिति पनि पर्यो सबै युवालाई सबैतिर राम्रा राम्रा भवनका चाहिँ नामले छुटेको हुनु पर्यो।
1: समाज परिवर्तनका लागि केवल पूर्वाधार विकास मात्र प्राप्त हुँदैन सकारात्मक सोच सामाजिक एकता संस्कृति प्रतिको सम्मान र युवाको रचनात्मक सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। एमआरआर भजन समूह जस्ता अभियानले यही सन्देश प्रवाह गरिरहेका छन्। पछिल्लो समय धेरै युवाहरू एकान्तमा बस्ने कुलत र दुर्व्यसनको जोखिममा परिरहेका बेला भजन समूहले उनीहरूलाई अनुशासन सकारात्मक सोच र सामाजिक उत्तरदायित्वतर्फ डोराउने अवसर दिएको साथै एमआरआरको प्रभावको बारेमा भजन नै गाएर यसरी सुनाउनुहुन्छ अर्का लोक गायक सुदीप छेत्री।

0: संस्कृति जोगाउने नयाँ पुस्तालाई सकारात्मक मार्गमा प्रेरित गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने यस्ता अभियानलाई निरन्तरता दिन सके नेपाली समाजको सांस्कृतिक पहिचान अझ सुदृढ हुने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
1: अब अन्तर्राष्ट्रिय समाचार। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको हमलामा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार आक्रमणमा घाइते भएका चार सैनिक मध्ये दुईजनाको मृत्यु भएको हो। सेन्टकमले मृतक सैनिकको परिचय सार्वजनिक गरेको छैन। यस घटनासँगै इरानसँगको युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। यसैबीच अमेरिकी सेनाले लगातार 8 रात इरानमाथि हवाई आक्रमण जारी राखेको सेन्टकमले जनाएको छ। इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले अमेरिका युद्ध विराम सम्झौता उल्लंघन गर्दै तनाव बढ़ाएको आरोप लगाउँदै इरानले त्यसको उचित जवाफ दिने चेतावनी दिनुभएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालेको पनि जनाएको छ। यद्यपि कुनै क्षतिको विवरण सार्वजनिक गरिएको छैन। उता अमेरिकी विदेश मन्त्रालयले विशेष गरी मध्य पूर्वमा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुवेतले आफ्नो एक विद्युत केन्द्र र पानी प्रशोधन केन्द्रमा आक्रमण भएको जनाएको छ। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: गत आर्थिक वर्ष 2082-83 मुलुकको उद्योग क्षेत्रमा 58,01,85,00,000 रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी हुने प्रतिबद्धता आएको छ। गत सालदेखि असार मसान्तसम्मको अवधिमा अटोमेटिक रूटबाट 9,58,00,000,00,000 897 परियोजना र अप्रुभल रूटबाट 48,41,66,00,000 रूपियाँ लागतका 219 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा 63 परियोजनाका लागि 3,91,00,000,00,000 वैदेशिक लगानीको प्रतिबद्धता आएको छ भने ऊर्जामूलक क्षेत्र अन्तर्गत 4 परियोजनाका लागि 7,16,00,00,000 रूपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। देशका प्रमुख दुई भन्सारहरू वीरगंज तथा नेपालगंज भन्सारले गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन गर्न सकेनन्। गत आर्थिक वर्ष 2082-83 वीरगंज भन्सार कार्यालयले 2,43,82,00,00,000 राजस्व संकलन गरेको छ। त्यस कार्यालयले वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि 2,73,37,00,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। त्यसै गरी नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 20,11,45,00,000 राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम राजस्व संकलन गरेको जानकारी दिनुभयो। स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट आगामी 2 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच आवश्यक समझदारीको प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना अनुसार आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिएको मन्त्रालयले उल्लेख गरेको छ। गत साता नेपाली शेयर बजारको परिसूचक करिब 3% बढ़ेको छ। अघिल्लो साता 2,600.78 बिन्दुमा बन्द भएको नेप्से गत साता 2.95% अर्थात 76.76 अंकले बढ़ेर 2,677.54 बिन्दुमा कायम भएको छ।
4: कस्तो राम्रो जुत्ता लगाएको
5: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
5: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 082 563 700।

0: चाँदी र सिसा पनि भरिन्छ।
1: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
2: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
3: मम्मी मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
2: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 082-595-222।
4: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
10: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
9: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
11: शुद्ध महका लागि कहाँ जाने त?
0: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
11: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
12: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
13: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
12: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-846 082-595-846। भर्ना सम्बन्धी सूचना।
2: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-585-163, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
0: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्युरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
15: सीता के भयो तिमीलाई? घुम्छौ र बसेछौ
16: के हुनु नि?
15: बिहे भएको छ 6 वर्ष।

0: भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलिन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छु निन्ने हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
0: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
5: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
6: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
7: सम्पर्क मोबाइल नम्बर 9858744722 9858335060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: हार्दिक आमन्त्रण।
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी खोराई पाँच दाङ।
4: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98578304 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98578332391।

0: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको।

0: कुराइपन सहित गेट दाङ
1: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
2: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
2: सम्पर्क मोबाइल नम्बर 98577146।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
0: सम्पर्क फोन नम्बर 0825625601। सम्पर्क मोबाइल नम्बर 98578935090, 98578316084 र 98578320070।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
8: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। देशभित्र रोजगारी सृजना र पुँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशकै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात 2076-77 बाहेक अन्य सबै वर्षमा गत आर्थिक वर्षभन्दा बढ़ी विकास खर्च भएको छ। कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आर्थिक वर्षकै हाराहारीमा छ। प्रत्येक वर्ष विकास खर्च बढ़ाउने सरकारको प्रतिबद्धता विपरीत आर्थिक वर्ष 2082-83 खर्चमा अत्यन्त कमजोर प्रगति देखिएको हो। रोजगारी अभाव र ठूला आयोजना सुस्त गतिमा रहेको परिस्थितिमा विकास खर्च बढ़ाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा सो अनुसार काम हुन नसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा 1,90,84 करोड़ रूपियाँ मात्रै विकास खर्च भएको छ। बजेटमा पूँजीगत खर्च शीर्षक अन्तर्गत राखिने यस्तो खर्च 4,07,88 करोड़ रूपियाँ गर्ने सरकारको लक्ष्य थियो। आर्थिक वर्ष सकिदासम्म लक्ष्यको केवल 46.79% मात्रै खर्च भएको कार्यालयको बजेटरी स्थितिमा उल्लेख गरिएको छ। देशभर सक्रिय रहेको मनसूनका कारण बितेको 24 घण्टामा भएका विभिन्न विपदका घटनामा परि एकजनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा देशभर 42 विपदजन्य घटनाहरू दर्ता भएका छन्। सबैभन्दा धेरै 14 जिल्लाका 22 ठाउँमा पहिरो गएको छ। विपदका कारण पछिल्लो 24 घण्टामा अनुमानित 18,05,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ। वर्षा र पहिरोका कारण देशका 6 मुख्य सड़क खण्डहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। यो वर्षको वैशाख 1 गतेदेखि साउन 2 गतेसम्म विपदजन्य घटनाबाट 164 जनाको ज्यान गएको छ। 3,399 विपदका घटना भएकोमा 1 जना बेपत्ता भएका छन् भने 181 जना घाइते भएका छन्। यस्तै 4,505 परिवार प्रभावित भएका छन्। वैशाख 1 गतेदेखि अहिलेसम्मको विवरण अनुसार सर्पदंशबाट मात्रै 39 जनाको ज्यान गएको छ। त्यस्तै चट्याङबाट 25 लेक लागेर 21, आगलागीबाट 17 र वन्यजन्तुको आक्रमणबाट 17 जनाको ज्यान गएको छ। यस्तै हावाहरी र पहिरोका कारण 13 जनाले ज्यान गुमाएका छन्। बाढ़ीबाट 10 र आरीघप्टे वर्षाका कारण 4 जनाको ज्यान गएको छ। प्राधिकरणले विपदका घटना बढ़िरहेको र अबका दिनमा अझै जोखिम रहेको भन्दै यात्रामा निस्कनु अघि सड़क विभाग वा स्थानीय प्रहरीसँग सम्पर्क गरी सड़कको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमीन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका 3 बल्लीमा जंगली च्याउ खाँदा 1 जनाको मृत्यु भएको छ। अन्य 4 जना बिरामी परेका छन्। मृत्यु हुनेमा 37 वर्षीय दीपापुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी न्याय उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्थानीय जंगलबाट ल्याइएको जंगली च्याउ पकाएर खाएपछि शुक्रबार एकै घरका 5 जना बिरामी परेका थिए। बिरामीको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कोराहीमा रिफर गरिएको थियो। बिरामी मध्ये दीपापुनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि गोगली स्थित संजीवनी अस्पतालमा पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा शनिबार बाटोमै उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो। अन्य बिरामीको स्वास्थ्य अवस्था सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरले बताएको छ। घटनापछि प्रहरले जंगली तथा अपरिचित च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विषालु च्याउको पहिचान गर्न कठिन हुने भएकाले चिनेको प्रमाणित र सुरक्षित च्याउ मात्र सेवन गर्न प्रहरीले आग्रह गरेको छ। सरकारले 2057 साल साउन 2 गते देशभरबाट 18,288 जनालाई कमैया मुक्त घोषणा गर्यो। घोषणा भएको 26 वर्ष पुग्दा समेत कतिपय मुक्त कमैयाहरूले अहिलेसम्म परिचय पत्र समेत पाउन सकेका छैनन् भने गणनामा हुनुपर्ने मुक्त कमैयाको सूचीमा परेका छैनन्। कमैया मुक्त भएको दिनलाई हर्ष र खुशीका साथ मनाउनु पर्ने दिवसमा उनीहरूले सरकारले पुनस्थापनामा ध्यान नदिएको गुनासो गरी मुक्त कमैयाको सूचीमा नपरेका मुक्त कमैयाहरूले परिचय पत्र नहुँदा बालबच्चा पढ़ाउने देखे सरकारी कामकाजमा समेत कठिनाई भएको बताएका छन्। एक रिपोर्ट।
1: लमही नगरपालिका चारका बालकृष्ण चौधरी 40 वर्ष कमैया जीवन बिताएर 2057 सालमा कमैया जीवनबाट मुक्त हुँदा उहाँको उमेर 51 वर्षको थियो। कमैया मुक्त भएको पनि 24 वर्ष पुग्यो, उहाँको उमेर 75 वर्ष भयो। तर उहाँका समस्या जहाँका तही छन्। कमैया बस्दा भालेको डाकोसँगै शुरू हुने दिनचर्याका बेला मालिकको लागि मात्रै सोच्ने बालकृष्णले मुक्तिपछि आफ्नो बारेमा सोच्न थाले पनि अहिलेसम्म रित्तो हात बाहेक केही उपाय लागेको छैन। मुक्त कमैयाको सूचीमा पर्नुभएका उहाँले सरकारी सूचीमा आफ्नो नाम समावेश गर्न थुप्रै आन्दोलनमा सहभागी हुनुभयो, तर अहिलेसम्म आफूहरूको आवाज सरकारले नसुनेको उहाँ बताउनुहुन्छ।
2: म 75 वर्ष होइलास त 40 वर्ष त्यो जिम्मेदार घर कमैया बैठली अनि 24 वर्ष मुक्त होइलास। आज हमार हाथमे कुछो नै हो, परिचय पत्र फेर नै हो और चिज फेर नै हो। हमारी किही से हमरा आज मुक्त कमैयाके मुक्त दिवस मनाइन हो, हमरे किही से खुशी मनाइन हो।
1: सरकारले 2057 सालमा गरेको कमैया मुक्तिको घोषणा अझैसम्म व्यवहारमा लागू हुन सकेको छैन। जिल्लामा अहिले पनि 2000 बढी मुक्त कमैयाले परिचय पत्र पाउन सकेका छैनन्। सरकारले मुक्त गरे पनि मुक्त कमैया भनेर परिचय पत्रसम्म नपाउँदा बाल बच्चाको पठन पाठनदेखि सरकारी काममा समेत निकै शास्ति खेप्नु परेको गुनासो गर्नुहुन्छ राप्ती गाउँपालिका 3 का तुलसी कुमारी चौधरी।
3: स्कुट कमैया भनेपछि बाल बालिकाहरूलाई पनि हाम्रो परिचय पत्र छैन, तिमीहरूलाई के भन्छन् बाल बालिकाहरूलाई पनि पढाउने समस्या हुन्छ। अनि तालिमहरू पनि आउँदाखेरि वाडामा गाउँपालिकामा आउँदाखेरि त्यहाँहरूले भन्नुहुन्छ तपाईँहरूको परिचय पत्र कहाँ छ भनेर, परिचय पत्र भएपछि मात्रै तपाईँहरूको काम हुन्छ भनेर। अनि परिचय पत्र नभएकै कारण हामी वञ्चित हुन्छौँ, बाल बालिकालाई पढाउन पनि वञ्चित, अनि जुनसुकै काममा पनि रोजगार भयो अनि तालिममा त्यस्तोमा के भन्छन् वञ्चित हुन्छन्।
1: दाङमा परिचय पत्र पाएका 1426 जना मुक्त कमैया मध्ये 688 जनाले मात्रै जग्गाधनी लालपूर्जा पाएका छन्। तत्काल लगत संकलन गरी मुक्त कमैयाहरूको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी।
4: केही कमैयालाई परिचय पत्र पाउनुभयो तर उहाँलाई पुनर्स्थापना अहिलेसम्म भएको छैन। जो अहिले उहाँहरूको हातमा लालपूर्जा छ तर केही जग्गा छिन्न पनि बाँकी छ अहिलेसम्म, र केही कमैया साथीहरूको मुद्दा चलिरहेछ। उहाँहरूलाई तत्काल व्यवस्थित पुनर्स्थापना हुनुपर्छ र अहिले दाङको हकमा त्यति बेला संकटकालको घरीमा लगत लिने काम भयो 2058-59 सालमा। त्यति बेला धेरै छुट कमैयाहरू हाम्रो दाङको हकमा हुनुहुन्छ, ती छुट कमैयाहरूको लागि लगत लिनुपर्छ, उहाँहरूलाई पहिचान गरी परिचय पत्र दिनुपर्छ र तत्काल ती कमैयाहरूलाई पनि परिचय पत्र प्राप्त कमैया सरह जग्गा नेपाल सरकारको नियम अनुसार कमैया सरम निषेधन जुन छ त्यो कानून अनुसार कम्तीमा घरवासको लागि 5 कट्ठा जग्गा र उहाँहरूलाई सिबिका अन्तर्गतका विभिन्न सिपहरू दिनुपर्छ र केही कुराहरू जुन शिक्षा दीक्षा जुन र स्वास्थ्यका कुराहरू छ ती सबै कुराहरूमा पूर्णमा निशुल्क दिएर कामगारी बढाइदिनुपर्छ।
1: मुक्त कमैयालाई प्रदान गरिने परिचय पत्र उपलब्ध गराउने र सोही आधारमा सेवा सुविधा प्राप्त गर्ने बाटो खोल्ने भएकाले दाङको राप्ती गाउँपालिकाले छुट मुक्त कमैयाको लगत संकलन शुरू गरे पनि जिल्लाका अन्य स्थानीय तहमा भने लगत संकलनको काम अझै शुरू हुन सकेको छैन। दाङ लगायत देशभरका 27,577 मुक्त कमैया मध्ये परिचय पत्र प्राप्त गरे पनि पुनस्थापना हुन नपाएका 2,357 मुक्त कमैयाको पुनस्थापना कार्य तत्काल अघि बढाउन उनीहरूले माग गरेका छन्।
0: र अन्तर्राष्ट्रिय सीमाको प्रभावकारी सुरक्षा नै राष्ट्रको सार्वभौमिकता र नागरिकको सुरक्षाको आधार भएको भन्दै सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 गण हेडक्वार्टर जलामाई भालुबाङले आफ्नो 22 स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा वक्ताहरूले सीमा सुरक्षाको महत्वमाथि जोड़ दिएका थिए। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रति घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि चार वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
5: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
6: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
5: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
6: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
5: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
6: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
7: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
7: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
8: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
7: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
8: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि।
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: घर घर अनि गृहिणी को साथ हुलास ले बनाउँदै छ परिवार एक साथ
2: बुबालाई हुलास आटा को रोटी को स्वाद होस् वा आमालाई बासमती चामल को भात खाना में रहर दाल को साथ हुन्छन् सबै खाएर गदगद हुलास को पापड़
1: हुलास फूड्स का उत्पाद हुलास आटा हुलास बासमती राइस जीरा मसिनो राइस
2: हुलास को कुरुम कुरुम चूरा हुलास को इडली राइस
1: हुलास ले बनाउँदै छ परिवार एक साथ
3: अब कहाँ सुने बिहा भइसक्यो एउटा पनि छोरी मान्छेलाई मैले एसएससी दिने
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
5: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
11: र लगानीकर्ताहरूलाई न्याय होला र राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र सम्बन्धी विधेयक जो अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको छ त्यसलाई हामीले ओपन्नत्व लिएर अहिले थ्रु गरिरहेछौं र अहिले यो संशोधनको चरणमा छ भने चाहिँ कति काम गर्न बाँकी छ र हालै कानून मन्त्रीले सभामुखलाई
12: यो सहयोग गर्नको लागि त्यो आवश्यक छ। म अब यसमा यसलाई यतिकै छोडेर मैले अघि नै तपाईँले भन्नुभयो सरकारका 100 दिन उपलब्धिहरू बाहिरबाट हेर्दा पनि एउटा चाहिँ पासपोर्टलाई छिटो छरितो घर घरसम्म पुर्याउने
11: उदाहरण
12: होइन मैले तपाईँलाई धेरै धेरै तपाईँले भने अनुसार

0: गरेको गुनासोलाई सम्बोधन गर्ने दायित्व सरकारको हो। त्यसकारणले हामीले के भनिरहेको छु भने सरकारले बाटो नबिराओस्, सरकारले जुन अहिले स्पीड र स्पीडमा काम गरिरहेको छ त्यसमा हाम्रो भर्थिक छ, अत्यन्त सदाशयता सक्रिय सहयोग छ, रचनात्मक खबरदारी हो, यो एकदम वैज्ञानिक शब्द हो, निरन्तर निगरानी अत्यन्त साइन्टिफिक कुरा हो। तर सरकारले बाटो बिराउनु हुँदैन, सरकार अल्मलिनु हुँदैन, किनकि सरकारसँग ठूलो आशा छ, सरकारसँग ठूलो भरोसा छ र सरकार रगतको जगमा आएको, नवयुवाहरूले रगत बजाएका आज पनि घाइतेहरू अपाङ्ग छन् र संसदमा हामीले शहीदकी आमालाई सांसद बनाएर ऐना राखेका छौं। यो किनभने हामीले कतै बाटो पो बिराउँछौ कि कतै हामी अल्मल्छौ कि
1: तपाईँ आफूलाई बाटो बिराउनु खोजिया जस्तो लाग्छ,
0: बाटो बिराएको छैन,
1: अलमल चाहिँ
0: होइन होइन न, कहीँ कहीँ ढङ्ग नपुगेको हुनसक्छ, नियतमा एक चिरा पनि कहीँ गलत छैन, तर कहिले काहीँ ढङ्ग नपुग्ने कुरा, कहिले काहीँ हामी माथि नै तपाईँलाई कर्मचारी तन्त्रबाट असहयोग पुग्ने कुरा, र योभन्दा बढी चाहिँ विपक्षी मोर्चाहरू त इतिहासमै साह्रै कमजोर हुन्छ, तर्कशीलता भन्दा पनि एकदम खराब भाप्से बनाउन उहाँहरू जुन लागिरहनु भएको छ यसले राष्ट्रलाई काम गरिरहेको छैन। एक दोस्रो कुरा, हामीले सचिनु पर्ने कुरा वर्षौंसम्म हुन्छ, किनकि भगवान त सचिनुपर्छ कि हामीले मर्यादा पुरूषोत्तम श्रीराम जसलाई हामी भगवान मान्छौं, विष्णुको अवतार मान्छौं, राजा नै थिए वास्तवमा, उनी शासकै हुन्, उनीमाथि त हामी प्रश्न गर्छौं, तर्कशील भएर प्रस्तुत गर्छौं, कुनै मिशनरीको भएर तर्क गर्दैनौ, जस्तो उनले यति चाहिँ नगरिदिएको भयो, आफ्नै हातबाट ती शम्भुक ऋषिको हत्या नगरिदिएको भए त हुन्थ्यो नि भनेर हामी मर्यादा पुरूषोत्तम श्रीरामलाई प्रश्न गर्छौं। र मैले किन गान्धीलाई हत्या गरे भनेर नाथुराम गोडसेले किताब लेख्छ, र गान्धीको आफ्नै छोरा पनि असन्तुष्ट हुन्छ आफ्नो बाउसँग, जो विश्वकै एउटा अहिंसावादी नेता, अक्टोबर 2 हामी विश्व अहिंसा दिवस मनाउँछौं, किनकि हाम्रो दक्षिण छिमेकी मित्र राष्ट्रका को माटोबाट जन्मेको एसियाली व्यक्ति हो नि त, जसरी हामी विश्वका एसियाली व्यक्तित्व गौतम बुद्धलाई मान्छौं, गौतम बुद्ध लुम्बिनीको नेपालको मात्रै व्यक्ति हो र विश्वको व्यक्ति हो नि, त्यसकारणले उहाँमाथि पनि प्रश्न छ होला। तर मैले किन भनिरहेको छु भने हामीमाथि प्रश्न छ, हामी प्रश्न चिर्छौं, हामीमाथि आरोप छ, हामी आरोप खनन गर्छौं, तर हामीले जुन सत्प्रयासका साथ
1: तपाईँले भन्नुभयो नियतमा फरक छैन भन्नुभयो,
0: अहोरात्र खटिरहेको छु, मैले त अघि भने शपथ ग्रहणदेखि लिएर 24 घण्टा खटिरहेको कुरा जो इतिहासमै छ, र हामी के सम्झाइरहेको छैन भने हिजो 10 वर्ष दलपति तन्त्रको दलीय दलालीकरण, दलीय दलदल, आन्द्रो स्टेट शैली, राज्य नै कडा झरा पार्ने, आर्थिक रूपमा तहस नहस तहस नहस, होइन ट्रेड युनियन, अघि हामीले भन्दा ट्रेड युनियन सिंहदरबारमा जाँदा मन्त्रालय पिच्छे 7-8 दलै पिच्छेको ट्रेड युनियन, हामीले आधिकारिक ट्रेड युनियनलाई ट्रेड युनियन अधिकार मात्रै सुनिश्चित गर्यौं, यस्ता धेरै विकृतिको जडलाई चरणबद्ध हामीले के गर्यौं,
1: सुधार्न खोजिरहनु भएको छ। कार्यक्रम बदलिँदो नेपालमा आज हामी राजोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। राजोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने? फ्रिज डिफ्रिज किन जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र, कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।

एक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराहिदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो, तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653-23।
4: अनि नवयुवाहरू नै असन्तुष्ट हुनुहुन्छ। तपाईँले भने जस्तो विपक्षी र अरू विरोधीहरू मात्रै होइन, आम नागरिकले पनि केही कुरा त सहज भयो तर म अस्पताल जाँदा अहिले पनि मैले लाइन बस्नुपर्छ, स्वास्थ्य सेवा राम्रो छैन, शिक्षा राम्रो छैन, झन्झन महँगो छ, होइन मैले जे पाउनु पर्यो रोजगारीको व्यवस्था छैन, कतिपय मान्छे त्यो रोजगारीकै कारणले गर्दाखेरि रोजगारी नपाएर चाहिँ ज्यान फाल्नुपर्ने अवस्था छ। अब सुधार चाहिँ कहिले हुन्छ त, हामीले खोजे जस्तो सुधार कहिले हुन्छ भन्ने नागरिकको प्रश्नमा तपाईँ के भन्नुहुन्छ?
5: नेपाली नागरिकप्रति शिर निहुराएर म अपील गर्दछु कि हामीले सब प्रयास गरिरहेका छौं, यसको यो सत्प्रयासको प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद, जय सरकार भनिहाल्ने स्थिति किन छैन, त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं। स्थिति बिग्रेको छ, खरबौं खरबको वैदेशिक ऋण छ, खरबौं खरबको बेरोजी छ, तपाईँलाई बेरोजगारको चाहङ ठूलो छ, विकृतिको चाहङ पनि ठूलो छ, विभेदको दुष्चक्र वर्षौंदेखि गुजार्दै आएको, हामीलाई कतिपय सवालमा भू राजनीति सन्तुलनको सवालमा पनि हामी काम गर्नुपर्नेछ, संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ। यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। जब हामी यो प्रक्रियाबाट परिणामको चरणमा आउँछौं, जस्तो अहिले लाइसेन्स छापियो, अब बिस्तारै परिणाम आयो, उहाँ बारेमा यो कुरा आउन छोड्दैन। जब अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थितको चरण आउँछ, किन यसको पनि चरण छ नि, सरकारले त योजनाबद्ध काम गर्छ, आन्तरिक रूपमा रोजगारी सिर्जनाको बारेमा हामी जुन मेहनत गरिरहेछौं त्यसले परिणाम ल्याउँछ, उद्यमशील समाज निर्माणमा हाम्रो जुन प्रयास छ र हामी अहोरात्र खटिरहेछौं यसले परिणाम आउँछ। सहकारी पीड़ितहरूले बिस्तारै जब रकम पाउन थाल्नुहुन्छ, ऐन पनि हामीले कानून बनाइसक्यौं, अब त्यसको चरण छ, यसले परिणाम आउँछ। जब जस्तो अहिले समता करको कुरा आइरहेछ, कर हो, कर
4: शब्द
5: समता कर सबैभन्दा बढी 10,000 अथवा 15,000 तिर्न सक्ने मध्यम वर्ग अथवा मध्यम भन्दा उच्च वर्ग भन्दा अलिकति कम, निम्न मध्यम भन्दा मध्यम वर्ग, मध्यम वर्ग भन्दा त्यसको ग्रेडिङ छ भने महिनामा 15,000 तिरेर आफ्ना सन्तानलाई मासिक खर्च गरिरहनेमा त्यही 15,000 थोरै 1500 चाहिँ त्यो दुर्गम कालीकोटमा पढ़िरहेको सामुदायिक शिक्षामा लगानी गर्न सरकारले लिएको बारेमा हामीले व्याख्या गर्न सकेका छैनौं। यो हामी बिस्तारै बुझ्दै गर्छ, हामीले बुझाउनु पनि पर्छ क्या, कहिले काहीँ लियो लियो खायो खायो खायो भन्छ, यस्तो त ठिक रहेछ भनेर बुझाउने कुरा हो। यो बुझाउने कुरामा हामी अहिले त्यसलाई समय दिँदैनौँ, बिस्तारै समयले बुझाउँछ। एक दोस्रो कुरा, यो अलिक स्थिर सरकार, अलिकति सामरिक महत्वको सरकार, अलिकति लामै सोचको सरकार, अलिकति परम्परागत शक्ति ढलेर विचित्र भएको सरकार भएको कारणले अहिलेको हाम्रो काम जब परिणाम आउन थाल्छ यसले सकारात्मक दिन्छ, अनि हामी जनतासँग टाढा छैनौं, जनताको भावनालाई हामीले संसदमा पनि रचनात्मक हिसाबले आफ्नै सरकार हुँदा पनि कान सुन्ने बनाइरहेका छौं र सरकार पनि कान ठाडो पारेर त्यसलाई परिणाम ल्याएका छ। हामीले संसदमा बोल्यौं, संसदमा बोलेका कुराहरू छिटो सम्बोधन हो, यो त दुई महिनाको कुरा त छ। सरकार के भनिरहेछ? हरेक सांसदले, यहाँ सत्तारूढ दलको सांसद भनेको छैन, प्रमुख प्रतिपक्षी दलको सांसद भनेको छैन, विपक्षी दलको सांसद भनेको छैन, 275 जना संघीय सांसद संसदका सांसदहरूले जनताका कुरा सम्मानित सदनबाट उठाइसकेपछि त्यसलाई ध्यान दिएर कुन मन्त्रालयको कहाँ गर्ने, तुरन्त रिपोर्टिङ गर्ने, त्यो रिपोर्टिङलाई दस्तावेज गरेर सरकारवाला मन्त्रीले सरकारवाला विभाग माशाका सचिवसँग समन्वय गरेर फेरि संसदलाई उत्तर दिने र प्रगति विवरण स्टाटस रिपोर्ट दिने जुन शैली गरेको छ यसले अब हामीलाई कति सजिलो बनाउँछ।
4: त्यसले कति समय लाग्छ भन्नु त, त्यो आम नागरिकले जेनजी अथवा नवयुवाका प्रतिनिधिहरूले खोजिरहेका कुरा अथवा यो सरकार बन्नुभन्दा अगाडि जे आशा गरिएका थिए, सरकारले 100 दिनमा त धेरै कुरा गर्छ भनेर जे आशा गरिरहेका थिए र जुन कुराहरू नागरिकले अहिले पनि प्रश्न गरिरहेका छन्, अब त्यो सबै कुरा समस्या समाधान हुन्छ, अब चाहिँ कति समय लाग्ला?
5: यो समय जस्तो यो अहिले समय तोक्ने पिरियड होइन, किनकि हामीलाई अहिले नेपाली जनतालाई अपिल, अघि पनि मैले टाउको निहुराएर नेपाली जनतालाई अपिल गर्दछु, हामीलाई तपाईहरूले मत क्रान्ति गरेर नेपाली जनताको सेवक हुनलाई जे गर्नुपर्ने निर्णय गरिसक्नुभयो होइन, चप्पल नलगाई लाइन लाएर भोट दिनुभयो, बाउ अथवा आमाको क्रिया बसिरहेको अवस्थामा पनि हामीलाई भोट दिनुभयो, व्हील चेयरमा गएर भोट दिनुभयो होइन,
4: वाक दिक्क भएका सबैले तपाईँहरूलाई भोट दिनुभयो होइन, अरू पार्टीकाले भोट दिनुभयो,
5: हामी हार्दिक कृतज्ञता व्यक्त गर्छौं र तपाईँले आफ्नो मत क्रान्ति गरेर योगदान गरिसक्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत क्रान्ति गरेर अबको विकल्प 5 वर्ष तेरो परीक्षणकाल कम्तीमा 3 दशक त अब यो देशको सेवक होस् भन्ने संकेत हो, किन 2 कम 2 थिए, अनि हामी पुलपुलिने अङ्कगणित अहंकार देखाउने आनन्द स्टेट शैलीमा जनतालाई अन्याय गर्ने कुरा यो हाम्रो,
4: तर अहंकार त देखाउन थाल्यो भन्ने भन्छन्,
5: यो हाम्रो कुरा होइन, यो हामीमा हामीले देख्यो कि हामी यसलाई सचिहाल्नुपर्छ, यो हाम्रो कुरा होइन। कुरा के हो भने 5 वर्ष तपाईँले जुन जनादेश दिनुभयो 5 वर्ष हामीलाई चरणबद्ध काम गर्नु छ र नागरिकको दायित्व जनताको दायित्व आफ्नो ठाउँ छ, कानून कारण भयो कि भएन, रचनात्मक खबरदारी होइन, तिमीले विधानमा यो लेख्यौ, तिम्रो कानून यस्तो बस्यो, तिम्रो कर्मचारीले त यस्तो गरिरहेको छ नि, यो के हो, रचनात्मक खबरदारी गर्नुहोस्, तर राम्रा काम जुन तपाईँले पाउनुहुन्छ त्यसप्रति हामीलाई धन्यवाद दिनु पर्दैन, यो किन हाम्रो धर्म हो, दायित्व हो, जिम्मेवारी, यसको धन्यवाद दिनु पर्दैन, तर हिजो सम्झिदिनुहोस्, हिजो के थियो, कम्तीमा म यो धेरै 36 वर्ष 38 भने 10 वर्ष के थियो, दलै पछि के थियो, भारतीय संस्थाले के गरेको थियो, दलै दलालीकरण, हाम्रो अदालत के थियो, कुन न्यायाधीशको बेन्चमा कुन मुद्दा पर्यो भने कुन प्रकृतिको मुद्दा कस्तो निर्णय आउँछ भनेर हाम्रो राजनीतिक विश्लेषक वरिष्ठ अधिवक्ता जो अलिकति तटस्थ कानून न्याय संविधानको व्याख्या गर्नेलाई थाहा हुने युगमा हामी कहाँ छौं आज, एक कति राम्रो चरणमा गएको छ, दोस्रो कुरा हामी संविधान कानून भन्दा माथि हो र होइन, हामी संविधान कानूनलाई पालना गरेर परिणाम ल्याउन नै लागेको लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हो, त्यसकारणले म के भन्छु भने नेपाली जनतालाई तपाईँहरूले जनादेश दिनुभयो, मत क्रान्ति गरिदिनुभयो, हामीलाई काम गर्न उद्धेरण गरिदिनुहोस्, होस्टेमा हैसे गरिदिनुहोस्, हामी कहीँ कतै चिप्ल्यौं भने कहीँ कतै ढङ्ग पुगेन भने कठालो समाधान रचनात्मक कठालो,
4: तपाईँ अघि नै भन्नुभएको थियो कहीँ कहीँ कतै चाहिँ ढङ्ग नपुगे हुन सक्छ, यो सरकारको नियत खराब होइन, कतै ढङ्ग नपुगेको हुन सक्छ भन्नुभयो, यो ढङ्ग नपुग्नुमा नयाँ भएकाले पनि हो, तपाईँहरू पहिला पहिला अनुभव त्यति धेरै नभएर पनि हो,
5: मिलन तिमसिनाजी धेरै अनुभवीहरू र सत्ताका माहिर खेलाड़ी संसदीय करियरका माइबापहरूले यो देश तहस नहस बनाएको, आज हामीसँग नियत छैन, साना कुरामा तुरन्त क्षमा याचना सहित अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि शुरूआतमै जुन चौतर्फी आक्रमण भइरहेको छ यो राम्रो संकेत छैन, किन राम्रो संकेत छैन भने हामी जस्तै शक्तिशाली प्रमुख प्रतिपक्ष पाएका छैन, प्रमुख प्रतिपक्षले
4: प्रमुख प्रतिपक्षहरूले खोजेका कुरा त अझै पनि संसदमा पुगेन नि, उत्तर गएन नि,
5: प्रमुख प्रतिपक्षहरू त यस्तो होस् जो वेटिङ प्राइम मिनिस्टर होस्, कुनै पनि बेला त्यसको छाया कार्यक्रम लिएर आओस्, यस्तो हुनुपर्छ भनेर ब्ल्याक एन्ड व्हाइट लेखोस्, तर्कशील प्रस्तुति हुनुपर्नेमा किचकिचे शैली त्यसरी त हुँदैन। रामको बुवाको नाम के? दशरथ। दशरथको बुवाको नाम के? एघार रथ। अब यो खेल बिग्रिन थाल्यो। एघार रथको बुवाको नाम के? बाह्र रथ। यसले त हजारौं मान्छ यसलाई इनलेस लजिकले काहीँ पनि पुग्दैन।
4: अब हामी अन्तिम चरणमा, प्रकाश चन्द्र परियारजी, अब हामी तपाईँसँगको छलफलमा अन्तिम चरणमा छौँ, किनकि तपाईँ अलिक हतारमा हुनुहुन्छ। तपाईँ प्रमुख दल होइन, सत्तारूढ दलको सचेतक हुनुहुन्छ। हामीले अघि नै कुरा गरौँ, सरकारले कतिपय राम्रो काम गरेको छ, कतिपय तपाईँकै शब्दमा ढङ्ग नपुगेको पनि हुनसक्छ। सरकारले राम्रो काम गर्दा समर्थन गर्ने र कमजोरी भए सच्याउन दबाव दिने, यी दुई भूमिका बीच सन्तुलन तपाईँहरूले कसरी मिलाइरहनु भएको छ तपाईँ आफूले?
5: कति राम्रो कुरा यो हो। खासमा यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो। राष्ट्रिय स्वतन्त्र पार्टी छ है। पार्टी जीवनमा श्रद्धे सभापति रवि लामिछानेले सिङ्गो पार्टीले पार्टीको तर्फबाट संसद र सरकारसँग समन्वय गर्नुहुन्छ। सम्माननीय पत्र प्रधानमन्त्री बालेन्द्र शाह सरकार प्रमुख हुन्छ। प्रधानमन्त्रीले पार्टी सभापति र संसदसँग समन्वय गर्नुहुन्छ र हामी संसदै पदाधिकारी छौं। संसदमा हाम्रो 182 हामी संसदै पदाधिकारी, उपनेता, मुख्य सचेतक, सचेतक र होइन अगुवा सांसदहरू बीच हामी पार्टी सरकार र संसदको समन्वय गर्छौं। हामी आत्मलोचना गर्छौं, हामीले गर्न खोजेको कुरा चाहिँ ढङ्ग पुगेन भने ढङ्ग कसरी पुगाउने, नियत ठिक हुँदाहुँदै प्रक्रिया पुगेन भने प्रक्रिया कसरी सचाउने, र जनताको जुन मनोविज्ञान छ, जनताको जुन आशा भरोसाको ग्राफ उकालो छ, त्यो उकालो ग्राफलाई सम्बोधन गर्न हामी संसदमा अहोरात्र खटिरहेछौं, पार्टीमा अहोरात्र खटिरहेछौं, सरकारमा अहोरात्र
4: खटिरहेछौं।
5: होइन, हामी सबैले हामी यो
4: मैले चाहिँ तपाईँको भूमिका भन्नु खोजे, सचेतकको भूमिका,
5: एकदम यो चाहिँ सचेतकको भूमिका सबैभन्दा बढी चाहिँ फेरि संसदमै हो, संसदीय पदाधिकारी हो नि हामी। हामी राम्रा बिलमा कसरी प्रभावकारी त्यसलाई छलफल गर्ने, आफ्ना पार्टीका तर्फबाट निर्वाचित सांसदहरूको प्रस्तुति होइन, तपाईँलाई संसदीय मर्म, संसदीय गरिमा, संसदको ओज, त्यहाँ बोल्ने शैलीमा कसरी तपाईँलाई परम्परागत ढरालाई चिरेर सशक्त हुने, ऐन कानून संविधान होइन यसबारेमा कसरी अब्बलता अभ्यास गर्ने, यो सवालमा र खासमा हामीले सरकारले दिएको विधेयकलाई जुन संसदको जुन ल्याबबाट हामी चरणबद्ध जनताको अनुहार हेरेर त्यसलाई छाता बनाएर हामी पास गर्ने प्रक्रिया हुन्छ, त्यसमा हाम्रो बडो भूमिका हुन्छ। किनकि देशका धेरै चरण छन्, संशोधनका चरण छन्, सैद्धान्तिक छलफलका चरण छन् होइन, तपाईँलाई त्यसबारेमा आफ्नो बुझाएका कुराहरू छन्। हिजोको ड्राफ्ट कस्तो थियो, आजको ड्राफ्ट कस्तो थियो, हिजोको डेमोग्राफ सोच कस्तो थियो, आज कसरी त्यसलाई सम्बोधन गर्ने, यी सबै सवालमा हामी शून्य समयलाई पनि कसरी इफेक्टिभ बनाउने, आकस्मिक समयको जनता र सरकारलाई जोड्न कसरी त्यसलाई बडो प्रभावकारी बनाएर सरकारलाई जवाफदेही र एक्सन ओरिएन्टेड बनाउने, त्यसमा बढी हुन्छ। त्यसमा हाम्रो सत्प्रयास जारी छ, अब्बलताको अभ्यास गरिरहेका छौं, यसले पुग्दैन।
4: कतिपय बाहिरबाट हेर्दा तपाईँले प्रयास गरिरहनु भएको छ, तर पार्टी र सरकार बीच कतै न कतै चाहिँ असन्तुलन छ, खटपड छ भन्ने कुरा नि छ। तपाईँहरूले भित्रीबाट देखेको भएकोलाई चाहिँ प्रश्न पारिदिनुहोस् न,
5: के हुन्छ भने यो भाष्यलाई कसरी तपाईँलाई हाइभ गर्ने भन्ने कुराहरू त्यो हाम्रो क्षेत्रको कुरा होइन, हामी सक्दैनौँ र यसलाई निमोठेर ए हो र भन्दै उत्तर दिएर पनि सकिँदैन। कुरा के हो भने काम कसरी अगाडि बढ़िरहेको छ, यो जुन कुरा छ, अहिलेको सर्वे सभापतिले पार्टीलाई चुस्त दुरूस्त बनाएर सरकारको एमिकस क्युरी नै हो, संसदको एमिकस क्युरी नै हो, अभिभावकै भूमिका गर्ने हो। सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, परिणाममुखी बनाउने, जनताका कुराहरू संविधान, ऐन कानून र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको सबैभन्दा ठूलो छाता मलाई मन लाग्ने, म जहाँ पनि बोल्ने गर्छु, नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो। त्यसका लागि कुरो सेन्टिमिटरमा काम किलोमिटरमा गर्नुपर्छ। त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिरहनु भएको छ। रिबन काट्दै हिँड्ने, अन्डासन्डा बोल्दै हिँड्ने, होइन खादामालाको थाक लगाएर के अरे समय बर्बाद गर्ने
4: प्रशंसा, नागरिकले प्रशंसा गरेका छन्, तर कतिपय ठाउँ बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन प्रधानमन्त्री भनेर गुनासो आइरहेछ के। बोल्न नपर्ने ठाउँमा बोल्नु भएन ठिक छ, बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन भन्ने गुनासो छ नि।
5: प्रधानमन्त्रीसँग राजनीतिक चेत छ, सुझबुझ छ र त्यसै प्रधानमन्त्री बनेको होइन। दुई कम दुई त्यही म भन्छु नि, त्यो चाहिँ मतक्रान्ति त्यसै गरिएको होइन, यो चाहिँ एउटा ठूलो प्याकेज नै छ होइन। नेपालको वैकल्पिक राजनीतिको 10 वर्षे निरन्तर निगरानी, रचनात्मक खबरदारी, दलपति तन्त्रको अचाक्ली दलीयकरण होइन, आइन्द स्टेट शैली, जेएनजी सादत, जेएनजी विद्रोह, सदस्य सभापति रवि लामिछानेमाथिको चौतर्फी राज्य आतंक, राज्यको अधिक अभियोजन र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा उदाएका युवा इन्जिनियर आशाका केन्द्रको क्रेज क्रेज र तपाईँलाई नेपाली जनताको विकास, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा होइन समृद्धिको उत्कट चाहनाको प्याकेजमा रगत बगेर त्यसको जगमा हामी आएका कारणले कहाँ काम गर्नुपर्छ काम गर्न दिने, कहाँ समन्वय गर्नुपर्छ समन्वयको जिम्मा गर्ने, कहाँ हामीले अहोरात्र खटेर जनताको अनुहार हेरेर कानून बनाउनुपर्छ र पार्टी सरकारसँग समन्वय गरेर परिणाम ल्याउनुपर्छ, यसको त्रिकोणात्मक अभ्यास हामीले गरिरहेका छौं। यो अभ्यास साँच्चै अभूतपूर्व छ, साँच्चै अमिट छाप छोड्ने खालको छ, साँच्चै परिणाम ल्याउने खालको छ र साँच्चै दशकौंमा सम्झिरहने र नेपाललाई साँच्चै एउटा जुरुक्क उठालेर अघि मैले भनेको कर्णालीबाट सार्वजनिक गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने कुरा चाम्चुने कुराले छैन। त्यस कारणले बाहिर आएको कुरालाई चिर्नु पर्ने दायित्व हाम्रै हो। भाष्यलाई आफ्नै हिसाबले भाष्य बनाइएको छ भने पनि काहीँ कमी कमजोरी छ भने त्यसलाई चिर्दै अगाडि बढ्ने कुरो दायित्व पनि हाम्रै हो। अनि कतिपय सवालमा त्यत्तिकै त्यो तपाईँलाई कपोकल्पित, भ्रामक, दुराशयपूर्ण, आफ्नै हिसाबले आफ्नै रोटी सिक्ने हिसाबले आएको कुरालाई होइन कुकुर भुक्तै गर्छ, हात्ती हिँड्दै गर्छ भन्ने कुरा त त्यो त राजनीतिमा स्वाभाविक।
4: अब अन्त्यमा जाँदा जाँदै प्रकाश चन्द्र परियारजी, हामीले धेरै कुरा गर्यौं, तपाईँले नै भनिहाल्नुभयो आम नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब राजनीतिक स्थायित्व हुन्छ, देशमा पहिले जे जे विकृति विसंगति थियो त्यो सबै अन्त्य हुन्छ, हामीले जे जे दुःख पायौं जे जे भयौं अब त्यस्तो दिन नआउला, हामीलाई पनि सहज होला, देशलाई पनि सहज होला भनेर भोट दिएका, सबैभन्दा ठूलो पार्टी बनाएका, झण्डै दुई तिहाई बहुमत दिएका र त्यो बहुमत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाइरहेको छ र अहिलेसम्म आइपुग्दा 100 दिनसम्म आइपुग्दा नागरिकले एउटा खालको निराशा, खै हामीले त भोट त दिएर पठाएको हो तर यो पार्टी पनि पहिलेकै जस्तै त रहेछ होइन, कहिले काहीँ निरङ्कुश हुन खोज्छ, कहिले काहीँ उनीहरू पार्टीभित्रै खटपट भएको पनि सुन्न पाइन्छ भन्ने एउटा खालको चाहिँ यो गुनासाहरू आइरहेको छ। अब यस्ता गुनासा आउन नदिने गरी होइन तपाईँ पार्टीको जिम्मेवार, पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ, सचेतक हुनुहुन्छ, त्यस्तो अवस्था आउन नदिने र नागरिकले खोजेको, रोजेको र चाहेको कुरा ल्याउने गरी परिणाम आउँछ भनेर अघि तपाईँले भनिहाल्नुभयो, त्यो आउँछ भनेर अब नागरिक आश गरेर ढुक्क भएर बस्दा हुन्छ यो सरकार अब 5 वर्ष टिक्छ, बीचमा केही हुँदैन र अब चाहिँ अबका दिनमा चाहिँ धेरै सकारात्मक परिणामहरू आउँछ हामीले चाहिँ त्यो महसुस गर्न पाउँछौ भनेर आम नागरिक ढुक्क हुँदा हुन्छ,
5: कन्फर्म ढुक्क भए हुन्छ। मैले किन जोड दिएर भने होइन, सुनिश्चित छ, म प्रकाश चन्द्र परियार बोलिरहेको छु र यो देश प्रकाश चन्द्र परियारले मात्रै बनाउने होइन, बालेन्द्र शाह, रवि लामिछाने मात्रै होइन, हामी राज्यका कुरा गरिरहेछौं, देशको कुरा गरिरहेछौं र कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सत्प्रयास गरिरहेछौं त्यो महत्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, हामीलाई अब हिजोको विकृतिको त्यो चाङहरू व्याख्या गर्नै पर्दैन, त्यो नेपाली जनतालाई थाहा छ र त मतक्रान्ति गरेका, दुई कम दुई त्यही दिएका र राजकीय दायित्व दिएको, यो देशको ताला चाबी दिएर यिनीहरूबाट हुँदैन भनेको, तर कसैलाई अन्याय गर्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई छैन, पार्टीलाई छैन, संसदलाई छैन र हामी पनि त्यसमा बडो जवाबदेही जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ। एकदम सिक्ने उत्कट चाहना छ, काम गर्ने उत्कट चाहना छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याकै छ, त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो। हटो नहीं डटो, आगे बढ़ो, आगे हामी पछाडि फर्किनेवाला छैनौं। चाहे विकासमा होस्, चाहे समृद्धिमा, चाहे सुशासनमा होस्, चाहे सामाजिक न्यायमा हो, चाहे स्वाधीनतामा होस्, चाहे मानव मर्यादामा हो, नेपाललाई विकासको, सुशासनको, समृद्धिको, सामाजिक न्यायको राजमार्गमा अगाडि बढाउन शहादत यत्रो भइसकेको छ, जिम्मेवारी आइसकेको छ। अब पछाडि फर्किने कुरा होइन क्या, ढङ्ग पुर्याएर, विधि पुर्याएर, खटेर, अहोरात्र खटेर कामै गर्ने हो। र संसारमै एउटा भनाइ छ, ओभरनाइट एक रातमा कुनै पनि देश बन्दैन, सय दिनमा कुनै पनि देश बन्दैन, तर संकेत सय दिनमा यति राम्रो सकारात्मक संकेत आएको छ, पुग्दैन त, त्यो त स्वाभाविक हो क्या। अझै राम्रो गरिदियोस्, छिटै परिणाम ल्याओस् भन्ने नेपाली जनताको भावना, मनोविज्ञान हामी बुझ्छौं। सलाम छ,
4: धेरै धेरै धन्यवाद प्रकाश चन्द्र परियारजी। तपाईँले भन्या जस्तै अबको दिनमा चाहिँ आम नागरिकले गुनासो गर्न नपर्ने गरी तपाईँहरूको काम अगाडि बढ्छ, तपाईँ सचेतको रूपमा अझै कतै ढङ्ग पुगेन भने झकझक्याउने काम गर्नुहुन्छ भन्ने आशा गर्दै तपाईँको यो महत्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद।
5: धेरै धेरै धन्यवाद श्रोताहरूलाई, अनि फेरि पनि धन्यवाद टीम उज्यालोलाई।
4: उहाँ हुनुहुन्थ्यो रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। उहाँले सरकारले राम्रो काम गरिरहेको र अझै राम्रो गर्ने दावी गर्नुभयो। नागरिकले खोजे जसरी सरकारले अब कसरी काम गर्नुपर्ला त, जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरोलासँग हामीले यसअघि कुराकानी गरेका थियौं, अब त्यो कुरा फेरि सुनौं।
6: घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौ। महँगी एकदमै बढ्दो छ, त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या, मेरो त्यो अपेक्षै छैन, मलाई त्यो चाहिएकै छैन। म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु, त्यति हैसियत सबै नागरिकको छ यो देशमा, होइन? बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो, तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो, घरमा पासपोर्ट चाहिएको होइन के। त्यही भएर घाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ। उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ, होइन? जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू, उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ, 100 दिन मात्रै भएको छ, होइन? त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल शुरू गरोस् भन्ने अनुरोध छ, होइन? र अन्तिममा भन्नुपर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन्, होइन? ती संस्थाहरू भदौ 24 गते जले, होइन? तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धबिरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था, संगठन, संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो। र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिनीहरूलाई खारेज नगरौं, होइन? तिनीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउँ र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् के, होइन? यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी 23 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को 23 पुग्नलाई कति दिन लाग्छ र? त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
4: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी। एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा, जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँले अघि नै भन्नुभयो भनाई बोली र सरकारको सञ्चालन गर्ने पार्टी होइन सरकार चलाउने पार्टी राष्ट्रपाका कतिपय नीति भर्खरै पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ विवाद भइरहेको छ. अब सरकार चलाउने पार्टी सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ कसरी सचेर अगाडि बढ्नुपर्छ तपाईँको सुझाव के छ?
6: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई होइन त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ. किनभने जब सरकार अराजक हुन्छ होइन जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा होइन त्यसको त्यो असर हो नि त होइन. त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ होइन. होइन हरेक नागरिकको अधिकार हुन्छ नि त उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन होइन. जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ होइन. यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो यसलाई सच्याउनु पर्छ होइन. त्यसै गरी अघि पनि भनिहाले यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ.
4: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरौला. यसअघि हामीले रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग रासोपा नेतृत्वको सरकारको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुराकानी गर्यौं. उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ. यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ. आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु. नमस्कार.
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz.
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डे बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
10: अनुहारका हड्डी भाँचिएको जोड्ने
11: दाँतको एक्सरे सेवा
10: सामान्य तथा जटिल दाँत निकाल्ने
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
11: मेसिनबाट जरेदेखि दाँत फरिने
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
11: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि. फोन 082562707.
13: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा.
14: विशेषज्ञ डाक्टरी सेवाहरू
13: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
14: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ.
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
14: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ.
13: सम्पर्क फोन 082590079 मोबाइल नम्बर 98478010030 र 98229554555.
16: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा.
17: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
18: डाक्टरद्वारा दिइने सेवाहरू
16: पाइल्स फिसर फिस्टुला र
18: पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
19: बिना टाका प्रभावकारी उपचार,
20: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
19: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
20: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
19: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
18: दिव्य फार्मेसी कोहाई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
22: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सुख चलेन, अब त आशै मरिसक्यो।
23: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
24: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
25: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
24: शिशु क्लिनिक फर्टिलिटी बिपचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98-478-23-572।
26: मध्य पश्चिम ट्राङ्क, यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। 2 दशक भन्दा लामो समयदेखि संरक्षण र विकासको पर्खाईमा रहेको दाङको तुलसीपुर उपमहानगरपालिका 11 सकोरा स्थित ऐतिहासिक दंगीशरण दरबार पुननिर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको छ। लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको पर्यटन डिभिजन कार्यालय कोहलपुरले दरबार संरक्षण जीर्णद्वार तथा निर्माणका लागि 4,90,00,000 रूपियाँको बोलपत्र आह्वान गरेसँगै यस क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षण प्रति नयाँ आशा जागेको हो। लामो समयदेखि अल्पत्र अवस्थामा रहेको दरबारको संरक्षणका लागि प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढ़ाएपछि थारू समुदाय इतिहासविद तथा सांस्कृतिक अभियन्ताले स्वागत गरेका छन्। उनीहरूले यसलाई एउटा भवन निर्माणको काम मात्रै नभई थारू सभ्यता दाङको इतिहास र राष्ट्रिय पुरातात्विक सम्पदाको संरक्षणसँग जोड़िएको महत्वपूर्ण शुरूआतका रूपमा लिएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा 1 वर्षमा 27,025 जना पर्यटक प्रवेश गरेका छन्। आर्थिक वर्ष 2082/83 ती पर्यटकहरू निकुञ्जभित्र प्रवेश गरेका हुन्। सहजै बाघ देख्न सकिने निकुञ्जको रूपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने गरेका छन्। यस आर्थिक वर्षमा नेपाली 18,907, सार्क देशका 1,217 र बाह्य पर्यटक 6,901 जनाले निकुञ्ज प्रवेश गरेका छन्। आर्थिक वर्ष 2081/82 नेपाली 19,010, सार्क मुलुकका 1,540 र विदेशी 7,517 जना गरी जम्मा 28,067 जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। यस्तै आर्थिक वर्ष 2080/81 नेपाली 18,010, सार्क मुलुक 1,437 र विदेशी 6,648 जना गरी जम्मा 26,131 जना निकुञ्ज प्रवेश गरेका थिए। अघिल्लो आर्थिक वर्षमा पर्यटकको संख्या वृद्धि भए पनि गत आर्थिक वर्षमा जेनजेड आन्दोलन र चुनावका कारण निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी भएको छ। अघिल्लो वर्षको तुलनामा आन्तरिक सार्क मुलुक र बाह्य पर्यटकहरूको संख्या केही मात्रामा घटेको छ। देशभित्र रोजगारी सृजना र पुँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात आर्थिक वर्ष 2076/77 बाहेक अन्य सबै वर्षमा गत आर्थिक वर्षभन्दा बढ़ी विकास खर्च भएको छ। कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आर्थिक वर्षकै हाराहारीमा छ। प्रत्येक वर्ष विकास खर्च बढ़ाउने सरकारको प्रतिबद्धता विपरीत आर्थिक वर्ष 2082/83 खर्चमा अत्यन्त कमजोर प्रगति देखिएको हो। रोजगारी अभाव र ठूला आयोजना सुस्त गतिमा रहेको परिस्थितिमा विकास खर्च बढ़ाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्थामा सो अनुसार काम हुन नसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा 1,90,84,00,00,000 रूपियाँ मात्रै विकास खर्च भएको छ। बजेटमा पुँजीगत खर्च शीर्षक अन्तर्गत राखिने यस्तो खर्च 4,07,88,00,00,000 रूपियाँ गर्ने सरकारको लक्ष्य रहेको छ। र देशभर सक्रिय रहेको मनसूनका कारण बितेको 24 घण्टामा भएका विभिन्न विपदका घटनामा परि 1 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा देशभर 42 वटा विपदजन्य घटनाहरू दर्ता भएका छन्। सबैभन्दा धेरै 14 जिल्लाका 22 ठाउँमा पहिरो गएको छ। विपदका कारण पछिल्लो 24 घण्टामा अनुमानित 18,05,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको प्राधिकरणले बताएको छ। वर्षा र पहिरोका कारण देशका 6 वटा मुख्य सड़क खण्डहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। यो वर्षको वैशाख 1 गतेदेखि साउन 2 गतेसम्म विपदजन्य घटनाबाट 164 जनाको ज्यान गएको छ। 13,399 विपदका घटना भएकोमा 1 जना बेपत्ता भएका छन् भने 981 जना घाइते भएका छन्। अवस्त बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो

0: राइस
1: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578353825।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
6: उपचार हुने रोगहरू
5: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
3: भर्ना सम्बन्धी सूचना।
7: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
8: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092383 र 97625226।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।

देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको वार्षिक समीक्षाका अनुसार विश्व अर्थतन्त्रमा देखिएका राजनैतिक तनाव र अनिश्चितताका बीच पनि नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको देखिएको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालको उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रहेको छ। सो अवधिमा औसत उपभोक्ता मुद्रास्फीति 2.66% सीमित भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै बाह्य क्षेत्र पनि सबल अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ। देशको विदेशी विनिमय संचिति थप बलियो बन्दै गएको र हालको संचितिले 19.2 महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा तथा खेलकुद क्षेत्रमा 2,18,30,50,00,000 रूपियाँ बजेट प्रस्ताव गरेको छ। राष्ट्रिय सभाको बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रतिशतका आधारमा चालू आर्थिक वर्षको तुलनामा यो बजेट 0.47% न्यून देखिए पनि परिणामका हिसाबले भने अघिल्लो वर्षभन्दा करिब 7 अर्ब रूपियाँले बढ़ी भएको बताएका छन्। शिक्षा र खेलकुदका लागि विनियोजित कुल बजेट मध्ये ठूलो हिस्सा अर्थात 68.98% अर्थात 1,50,58,59,09,00,000 रूपियाँ शिक्षक तथा कर्मचारीको तलब र निवृत्त शिक्षकको पेन्सनमा खर्च हुने देखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाका छोरा जयवीर देउबामाथि पनि सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान शुरू गरेको छ। विभागले सार्वजनिक सूचना गर्दै जयवीर विरूद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान शुरू गरेको जनाएको हो। जयवीरमाथि शंकास्पद धन आर्जन गरेको र सो रकम विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो। विभागद्वारा जारी सूचनामा डडेलधुरा जिल्ला साबिक आशीग्राम गाविस नम्बर 5 स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका 2 बुढानील कण्ठ बस्ने 31 वर्षीय जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 दफा 41 बमोजिम उपस्थित हुन भनिएको छ। हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सरकारले लामो समयदेखि बन्द रहेको कपड़ा उद्योग सञ्चालन गर्ने तयारी गरेको हो। उद्योगको पुनः सञ्चालनका लागि हाल प्रारम्भिक चरणमा नेपाली सेना मार्फत परीक्षण उत्पादन गरिएको सरकारको भनाई छ। यसो त सरकारले 2083 साल असार 18 गते बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेट समेत निकासा गरिसकेको छ। प्रारम्भिक चरणमा गरिएको परीक्षण उत्पादनपछि पूर्ण क्षमताका साथमा उद्योग सञ्चालन गरिने सरकारले बताएको छ। सरकारले 1,754 जना सहकारीका बचतकर्तालाई बचत फिर्ता गरेको जनाएको छ। 100 दिने उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 सहकारी संस्थाका 1,754 बचतकर्तालाई बचत फिर्ता गरेको जनाएका हुन्। मन्त्री पोखरेलका अनुसार 1,754 बचतकर्तालाई 2,63,90,000 रूपियाँ फिर्ता गरिएको छ। त्यस्तै सरकारले आफ्नो 100 दिनमा सहकारीका बचत फिर्ता र शोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने कार्यविधि ल्याइएको पनि बताएका छन्। थप समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेर सरकार अघि बढ़िरहेको उनको भनाई छ। उनले सहकारीका ऋणी र सहकारी ठगी प्रकरणमा मुछिएकाहरूबाटै असुली गरेर बचत फिर्ताको काम भइरहेको बताएका छन्। नवील बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गेवालीले सरकारले निर्माण व्यवसायीलाई समयमा नै भुक्तानी नदिँदा बैंकिङ प्रणालीमा दबाव सृजना भएको बताएका छन्। उनले ठेक्का रोक्का हुने वा भुक्तानी ढिलो हुने अवस्थाले बैंकिङ प्रणालीमा थप खराब कर्जा बढ़ने जोखिम रहेको बताएका छन्। निर्माण क्षेत्रमा बैंकहरूको करिब 5 खर्ब रूपियाँ कर्जा लगानी रहेको उल्लेख गर्दै उनले सरकारले निर्माण व्यवसायका काम सम्बोधन गर्नुपर्ने बताएका छन्।
विपन्न समुदायलाई लक्षित गर्दै लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिदा बादीले यस्तो जानकारी दिएकी हुन्। उनका अनुसार हाल 8,359 आवासहरू निर्माणाधीन अवस्थामा रहेका छन्। उनले जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 55,970 आवास स्वीकृत भइसकेको बताएकी छिन्। प्रदेशगत रूपमा कोशीमा 5,416 आवास हस्तान्तरण 657 निर्माणाधीन रहेको मन्त्री बादीले बताइन्। उनले मधेसमा 15,534 आवास हस्तान्तरण हुँदा 5,248 निर्माणाधीन रहेको बताएकी छिन्। त्यस्तै बागमतीमा 2076 आवास हस्तान्तरण र 147 निर्माणाधीन, गण्डकीमा 2021 आवास हस्तान्तरण भई 159 निर्माणाधीन, लुम्बिनीमा 6,522 आवास हस्तान्तरण हुँदा 5,037 आवास निर्माणाधीन रहेको मन्त्री बादीले जानकारी दिएकी छिन्। उनले कर्णाली प्रदेशमा 4,344 आवास हस्तान्तरण भई 1,134 आवास निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएकी छिन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा 3,018 आवास हस्तान्तरण हुँदा 468 निर्माणाधीन रहेको मन्त्री बादीले बताएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले सरकारको सबै निर्णय अर्बपति र करोड़पतिहरूको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन्। उनले राज्यको यस्तो गरीब मारा निर्णयका कारण गणेश नेपाली र उनीहरू जस्ता गरीब नागरिकले मर्नुपर्ने अवस्था आएको जिकिर समेत गरेका छन्। गरीब दुखी र निमुखा नागरिकलाई सरकार आवश्यक भए पनि सरकारले उक्त व्यवहार देखाउन नसकेको शाहीले दावी गरेका छन्। उनले सरकारको नीति नियम र निर्णय धनीहरूको पक्षमा मात्रै रहेको पनि आरोप लगाएका छन्।

गराइएको बताएका छन्। मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्था बारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका 8 बस्ने पाल्पा रैनादेवी गाउँपालिका 1 घर भएका 35 वर्षीय माधव अर्याल पक्राउ परेका हुन्। माधवले अमेरिका पठाइदिन्छु भन्दै एकजनाबाट 3,00,000 रूपियाँ लिई सम्पर्क विहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका 13 पक्राउ गरेको हो। नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विकासका लागि कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ। एक विज्ञप्ति जारी गर्दै बोर्डले शेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो। बोर्डले आगामी सातासम्म समयबद्ध कार्ययोजना सहित विस्तृत रूपमा पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने र तत्कालै कार्यान्वयनमा लैजाने पनि जनाएको छ। त्यस्तै बोर्डले सार्वजनिक निष्कासन आईपीओ प्रक्रिया र नियमन व्यवस्थालाई व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन धितोपत्र दर्ता तथा निष्कासन नियमावली लगायत अन्य नियमावलीहरू तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानूनी व्यवस्थाहरूमा पुनरावलोकन गर्ने समेत काम शुरू भइसकेको जनाएको छ। हाल बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिइरहेकाले कसैको हल्ला बहकाउ तथा अफवाहमा नपरी आफ्नो अध्ययन विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिएर लगानी सम्बन्धी निर्णय लिन आग्रह गरेको छ। एमाले सांसद क्षितिज थेबेले सरकारी नीति स्पष्ट नहुँदा शेयर लगानीकर्ताले 5 खर्ब रूपियाँ गुमाएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले यस्तो बताएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकार बनेपछि नेपाल स्टक एक्सचेन्ज नेप्से 329 अंकले घट्दा समेत लाखौं लगानीकर्ता रहेको शेयर बजारबारे सरकार मौन रहेको भन्दै संसदमा प्रश्न उठाएका छन्। त्यस्तै उनले शेयर बजारप्रति स्पष्ट नीति नहुँदा लगानीकर्ताले खर्बौं रूपियाँ गुमाएको र अर्थतन्त्रमा समेत असर परेको जिकिर गर्दै लगानीकर्तामा रहेको अन्योलता चिर्न स्पष्ट नीति आवश्यक रहेको बताएका छन्। 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ। त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामसारी वा खरिद बिक्री, सवारी चालक अनुमति पत्र, लाइसेन्स नवीकरण तथा यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन नपाउने भएका छन्। लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोक्का प्रक्रिया अघि बढ़िसकेको ट्राफिक कार्यालयले जनाएको छ। अबदेखि सरकारी कर्मचारीले कार्यालयमा पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने भएका छन्। कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 जारी गर्दै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो। कार्यालय समयमा पनि कर्मचारीहरू टिकटक र रिल्स बनाउन व्यस्त हुँदा सेवा प्रभावित भएको गुनासो बढ़ेपछि सरकार उक्त प्रवृत्तिप्रति एक्सनमा उत्रिएको हो। आचार संहिता अनुसार कर्मचारीले कार्यालय समयमा कार्यालय परिसर वा फिल्डमा खटिएको बेला कार्यालयसँग सम्बन्धित प्रबन्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो भिडियो सामग्री निर्माण गर्न र सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने भएका छन्। सरकारले शैक्षिक परामर्श संस्था, कन्सल्टेन्सी, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने तथा शैक्षिक परामर्श संस्थाको प्रभावकारी नियमन गर्ने उद्देश्यले उक्त नियमावली तयार गरेको जनाएको छ। नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न 25,00,000 रूपियाँ धरोटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तुर तिर्नुपर्ने भएको छ। अब मन्त्रालयबाट अनुमति नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न नपाइने भएको छ। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा स्थानीय तहले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र प्रत्येक वर्ष नवीकरण गर्नुपर्नेछ।
सिराहामा शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ। सिराहाको धनगढ़ीमाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालयका एक शिक्षकको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको पाइएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त विद्यालयमा पढ़ाउने गुञ्जेश्वर मण्डलले बुझाएको पीसीएल र ब्याचलरको सर्टिफिकेट नै नक्कली भएको फेला पारेको छ। उनले नक्कली

0: सर्टिफिकेट बुझाएर शिक्षक पदमा नियुक्ति लिएको भेटिएपछि आयोगले मण्डलमाथि नक्कली सर्टिफिकेटका आधारमा नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिशनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेबेले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिएका छन्। प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको थेबेले बताएका छन्। सिराहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख वन अधिकृत राम केवल राय यादव पक्राउ परेका छन्। उनलाई 12,000 रूपियाँ घोष रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। अख्तियारका अनुसार वन अधिकृत यादवले करजनहा नगरपालिका 2 संचालित एक काठ उद्योगका संचालकसँग विभिन्न स्थानबाट ल्याइएका 3 ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रति ट्रक 4,000 रूपियाँका दरले कुल 12,000 रूपियाँ घोष मागेका थिए। सेवाग्राहीले घोष मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो। सोही क्रममा करजनहा नगरपालिका 4 वन अधिकृत यादवलाई 12,000 रूपियाँ घोष लिएको अवस्थामा अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका 370 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। यस क्रममा साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ। दुग्ध विकास संस्थान डीडीसीको व्यापार बढ़ेको छ। सरकारले सार्वजनिक गरेको 100 दिनको उपलब्धिमा डीडीसीको व्यापार बढ़ेको उल्लेख गरिएको हो। सरकारका अनुसार यस अवधिमा डीडीसीको व्यापार 50% बढ़ेको छ। व्यापार बढ़ेकै कारण 2 महिनामै किसानलाई 35 करोड़ रूपियाँ भुक्तानी गरिएको कृषि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत वैशाखमा 68 करोड़ रूपियाँ रहेको डीडीसीको बक्यौता हाल 45 करोड़मा झरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालनले प्रचार गरेपछि देशभर डीडीसीको व्यापार बढ़ेको थियो। लगत्तै सरकारले डीडीसीको उत्पादन प्रवर्धन गर्न मन्त्री परिषद बैठकमा डीडीसीका उत्पादन मन्त्रीहरूलाई बाँडेको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले समेत महाधिवेशनमा डीडीसीको उत्पादनलाई राम्रै स्थान दिएको थियो। मन्त्रालयका अनुसार हाल बजारमा डीडीसीको उत्पादन र बजार माग बढ़िरहेको छ। त्यस्तै डीडीसीले खाड़ी मुलुकमा वार्षिक न्यूनतम 50 मेट्रिक टन घिउ निर्यात गर्ने गरी सम्झौता गर्न लागेको र त्यसका लागि सम्झौताको मस्यौदा भइसकेको मन्त्रालयले जनाएको छ। सरकारले निजामती कर्मचारीका पूर्व ट्रेड युनियनलाई सरकारी भवन खाली गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले 3 दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्नेछ। मन्त्रालयका अनुसार नेपाल सरकारले 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत निजामती सेवा ऐन 2049 अन्तर्गत रहेको निजामती कर्मचारीहरूको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको थियो। सरकारले विद्यालयहरूको हिउँदे र वर्षविदा कटौती गरेको छ। यस अघि 45 दिन दिँदै आएको हिउँदे र वर्षविदा कटौती गरेर 30 दिनमा झारिएको हो। हाल सरकारले हप्ताको 2 दिन सार्वजनिक विदा दिइरहेकाले विद्यालयहरूले दिने हिउँदे र वर्षविदा कटौती गरिएको बताइएको छ। तर विद्यालयहरूमा काम गर्ने समय भने 220 दिन नै कायम राखिएको छ। यद्यपि कारणवश 220 कार्यदिन नपुगे तोकिएको पाठ्यभार र पाठ्य घण्टा मिलान हुने गरी मन्त्रालयले काम गर्न दिन समायोजन गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ। अब पालो अन्तर्वार्ताको आजको अंकमा हामीले एक व्यवसायसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। हामीले नेपालमा व्यवसायको सम्भावना, चुनौती, अवसर र समाधानको उपाय बारे डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापासँग प्रश्न गरेका छौं। प्रस्तुत छ उनी थापासँग गरिएको खास कुराकानी। सुप्रजी स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद सुधरनजी।
0: मैले सुरुमै पनि भनिसके आज हामी उत्पादनका विषयमा कुरा गर्छौँ, त्यसमा पनि स्वदेशी उत्पादनका विषयमा कुरा गर्छौँ।
1: एकदमै
0: डल्फिन ग्रुप भनेर मैले सुरुमा भनिसके, खासमा यो तपाईँहरूको यो हो चाहिँ के, यहाँबाट सुरु गरौँ आजको बहस।
1: डल्फिन ग्रुप चाहिँ हाम्रो एउटा व्यापारिक संस्था हो। यो चाहिँ खासमा तपाईँको करिब 30 वर्ष अगाडि चाहिँ सुदूरपश्चिमको चाहिँ कैलालीबाट सुरु गरेको संस्था हो। मेरो यो पारिवारिक संस्था हो खासमा चाहिँ। मेरो बुवाले चाहिँ तपाईँको 30 वर्ष अगाडि कैलालीको लङ्की भन्ने ठाउँबाट चाहिँ खाद्य नौकामबाट सुरु गर्नुभएको संस्था हो। त्यसपछि चाहिँ उहाँले कर्मिक रूपमा उद्योगहरू पनि स्थापना गर्ने काम सुरु गर्नुभयो। अहिले चाहिँ हामी कैलालीबाट चाहिँ सिफ्ट भएर नेपालगञ्जमा आइकन चाहिँ हामीले फूड र फिड दुईटा सेगमेन्टमा चाहिँ काम गरिरहेका छौँ। हाम्रो फिडमा चाहिँ केही पशु पक्षीको दानाको उत्पादन छ, यो कुखुराको चाहिँ एक दिनै चल्लाको पनि उत्पादन छ, र हामी चाहिँ अहिले चाहिँ चिकनको चाहिँ स्लोटर लाइनको पनि काम चाहिँ गरिरहेका छौँ। यो चाहिँ हाम्रो फिडपट्टिको काम हो भने हामी चाहिँ फुडपट्टि पनि छौँ। फुडपट्टि चाहिँ हामीले चाहिँ नेपालमै उत्पादन गरिएको चामल चाहिँ बेच्नुपर्छ भन्ने उद्देश्यले जुन हिसाबले मेरो बुवाले उद्योग सुरु गर्नुभएको थियो, त्यो उद्योगको चाहिँ स्तर उन्नति गरिकन नेपालमा चाहिँ हामीले नयाँ चामल उद्योग पनि स्थापना गऱ्यौँ करिब 5 वर्ष अगाडि। हाम्रो त्यहाँ चामल उद्योग पनि छ, हामीले अहिले विभिन्न भेराइटीको चामल उत्पादन गरिरहेका छौँ। त्यो सँगसँगै हामीले खाद्यान्नमा चाहिँ अहिले चक्की आँटाको पनि उत्पादन गरिरहेका छौँ, जुन चाहिँ डिएफसी भनेर चाहिँ बजारमा अहिले चाहिँ उपलब्ध छ। त्यो सँगसँगै हामीले चिउराको पनि उत्पादन गरिरहेका छौँ, चिउरा पनि हामीले 2-3 भेराइटीको उत्पादन गरिरहेका छौँ, त्यो पनि डिएफसीको नाममा उपलब्ध छ। त्यो सँगसँगै हामीले चाहिँ सोया नगेट, सोया चम्सको पनि उत्पादन गरिरहेका छौँ, हामीले डिएफसी भुजाको पनि उत्पादन गरिरहेका छौँ। अनि त्यो बाहेक चाहिँ हामीले चाहिँ केही खाद्यान्नको आइटमहरूको चाहिँ लोकल स्थानीय चाहिँ ग्रेनहरूलाई प्रमोट गर्ने उद्देश्यले चाहिँ के ट्रेडिङ पनि गरिरहेका छौँ।
0: जस्तो अहिले तपाईँहरूको यो फ्याक्ट्री वा तपाईँहरूको उत्पादन जहाँ गरिरहनु भएको छ त्यो आफैमा बोर्डर क्षेत्र पनि पर्छ।
1: एकदमै
0: अझ त्यो पकेटमा हेर्ने हो भने त खुल्ला सीमा नाकाको एकदम धेरै त्यहाँ दिनदाडे तपाईँले भने जस्तै क्विन्टलका क्विन्टल सयौं हजारौंको संख्यामा ब्रोइलर कुखुराहरू यता नेपालीले ठिक्क पारेका हुन्छन्, उताबाट चाहिँ एकदम कुखुराहरू आइदिँदाखेरि यताको बजार चाहिँ एकदम प्रभावित भएको परिस्थिति पनि थियो। पछिल्लो समय केही कम भएको हो कि भन्ने चाहिँ एक खालको भान भएको छ, तर पनि सम्भवत लाग्छ त्यो एरियामा त्यति धेरै न्यूनीकरण चाहिँ भएको जस्तो लाग्दैन। त्यसले पनि यो तपाईँहरूको उत्पादनमा वा फिड्सको क्षेत्रमा पनि प्रभाव चाहिँ पार्छ होइन?
1: एकदमै त्यो तपाईँको धेरै ठुलो प्रभाव पार्छ। खासमा यदि इन्डियामा तयार भएको कुखुरा सस्तो रेटमा नेपालमा चाहिँ तपाईँको इलिगल रूपमा आइदिने भने नेपालमा भएका दाना उद्योगहरूले जुन उत्पादन गर्ने दाना छ त्यो चाहिँ केले खाइदिन्छ त? त्यो उद्योगहरू कसरी चल्छ?
0: हजारौं कुखुरा फर्महरू बन्द भएका उदाहरण,
1: कुखुरा फर्महरू बन्द हुन्छन्, अब उद्योगीहरूले उत्पादन गरेको दाना केले खाइदिने होइन त? किसानले चाहिँ कुन चाहिँ कुखुराको फार्मिङ गरेर चाहिँ बजारमा लिएर बेच्ने? त्यसै सरकारले अहिले जुन खरबौं रुपियाँ राजस्व चाहिँ दाना उद्योगहरूबाट र यो तपाईँको समग्र पोल्ट्री व्यवसायबाट भनौँ न जुन त्यो लिइरहेको छ, त्यो खरबौं चाहिँ के अरे अमाउन्टको राजस्व सरकारले कसरी लिने, उद्योगीहरू कसरी चल्ने, उद्योगी साथीहरूले पनि ठूलो खालको चाहिँ तपाईँको चाहिँ आफ्नो आवश्यकता अनुसारको चाहिँ ब्याङ्कबाट लोन लिनुभएको होला अथवा कसैले आफ्नो पेमेन्ट के अरे पैसा चाहिँ इन्जेक्ट गर्नुभएको होला, उहाँहरूले कसरी चलाउने, कम्पनी कसरी चलाउने, यसले चाहिँ तपाईँको समग्रमा चाहिँ धेरै ठुलो असर पार्छ। तपाईँलाई म एउटा इन्ट्रेस्टिङ कुरा भन्छु, नेपालमा के भन्ने गरिन्छ त भन्दाखेरि चाहिँ नेपालमा एउटा मात्रै सेक्टर चाहिँ आत्मनिर्भर भएको के हो त भन्दा पोल्ट्री व्यवसाय हो भनेर भनिन्छ। त्यो कुरामा म चाहिँ पूर्ण रूपमा सहमत छैन, आंशिक रूपमा सहमत छु।
0: किन
1: भन्दा हजुरको नेपालमा यदि चाहिँ तपाईँको पोल्ट्री क्षेत्र सम्पूर्ण रूपमा चाहिँ यदि त्यसलाई आत्मनिर्भर भनियो भने नेपालमा चल्लाको उत्पादन ठिक छ, यहीँ छ, कुखुराको फार्मिङ फार्मरले यहीँ गरिरहेको छ, त्यो पनि ठिक छ होइन त? अनि तपाईँको चाहिँ न त तस्करी पूर्ण रूपमा बन्द गरिएको छ, तस्करी भएर आज चाहिँ मासु कति आएको छ भनेर तपाईँले भन्न सक्नुहुन्छ? आज भन्न सक्नुहुन्न नि। तपाईँको प्लेटमा भएको मासु नेपाली कुखुराको इन्डियन कुखुराको त्यो तपाईँले भन्न सक्नुहुन्छ त? भन्न सक्नुहुन्न नि त। त्यो कारणले गर्दाखेरि हामी आत्मनिर्भर छौँ या छैनौँ? जुन दिन तपाईँको चाहिँ जेरो टोलरेन्समा चाहिँ तपाईँको चाहिँ कुखुराको चाहिँ इलिगल स्मग्लिङ बन्द होला त्यो दिन हामीले भनौँला नि त।
0: सम्भव देख्नुहुन्छ?
1: सम्भव अब असम्भव भन्ने कुरा त सायद यो संसारमा छैन। अब अहिले हामीले हाम्रो सरकारको अभिभावकको रूपमा झण्डै 2/3 नजिकको चाहिँ सरकार पनि पाएका छौँ। अब त्यसमा पनि युवाहरूको चाहिँ जमात छ होइन त? नेपाललाई बनाउनुपर्छ भन्ने युवाहरूको जमात छ। त्यो कारणले गर्दाखेरि उहाँहरूले यदि चाहनुभयो भने उहाँहरूले चाहिँ यो पोल्ट्री सेक्टरको चाहिँ रियल कुरा बुझेर यसले चाहिँ प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा कति चाहिँ गभर्मेन्टलाई ट्याक्सेस रुपियाँ गरिरहेको छ, प्रत्यक्ष अप्रत्यक्ष रूपमा कति मान्छेहरू चाहिँ रोजगारीमा आबद्ध हुनुभएको छ, कति चाहिँ समग्र रूपमा यसले चाहिँ लाभान्वित गरिरहेको छ भन्ने कुराको चाहिँ प्रोपर चाहिँ उहाँहरूले चाहिँ अध्ययन गरेर यदि उहाँहरूले हेर्नुभयो भने मलाई लाग्छ उहाँहरू चाहिँ कुखुरा र ब्रोइलरको एक दिने चल्लाको चाहिँ स्मग्लिङ चाहिँ रोक्नुको लागि उहाँहरू कम्मर कसेर लाग्नुहुनेछ र यो कुरा चाहिँ सिग्निफिकेन्टली फरक पार्ने तरिकाले चाहिँ स्मग्लिङ बन्द पनि हुनेछ।
0: जस्तो यस्तो कुरामा चाहिँ दुईवटा कुराले फ्याक्टर फरक पार्छ। एउटा चाहिँ जस्तो पढेर भोग्नेको कथा बेग्लै हुन्छ, एउटा चाहिँ पढेर भोग्नेको कथा बेग्लै हुन्छ। तपाईँ पढेर भोगिरहनु भएको छ, तपाईँको भगाईले चाहिँ के भन्छ? जस्तो तपाईँले सरकारले यो इलिगल स्मग्लिङ रोक्नका लागि पहल गर्यो वा काम गर्यो भने चाहिँ यो व्यवसाय वा यो क्षेत्र चाहिँ माथि उकास्न सकिन्छ भनेर भनिरहँदाखेरि सरकारले के के गर्नुपर्नेछ?
1: यस्तो छ, यसमा चाहिँ अब यो इलिगल जुन स्मग्लिङ रोक्नुको लागि छ नि
0: सरकार त होला नि त,
1: ओके एकदमै छ। सरकारले आफ्नो जुन देशमा चाहिँ जुन सामान चाहिँ ल्याउन मिल्दैन भनिएको छ त्यो सामान इलिगल्ली ल्याइयो भने पछाडि चाहिँ के कारवाही गर्ने भन्ने सजाय त संविधानमा क्लियरली ड्राफ्ट गरिएको छ, त्यो कानून लागू गर्नु पर्ला। त्यो सँगसँगै सरकार सँगसँगै हामी उद्योगी साथीभाइहरू पनि त्यसमा चाहिँ अलिकति संयम हुनुपर्ने देखिन्छ। सरकारले रोक्ने त ल्याउने मान्छे को हो त? ल्याउने मान्छे त पोल्ट्री व्यवसायी मध्ये कोही न कोही होला नि त, सबैले लागेको छैन तर केही साथीहरूले चाहिँ लिइराख्नु भएको छ। त्यो कारणले गर्दाखेरि उहाँहरूले किन चाहिँ स्मग्लिङ गरेर लिइराख्नु भएको छ त्यसको अध्ययन गरिनु पर्ला। उहाँहरूले स्मग्लिङ गरेर ल्याउनुपर्ने बाध्यता के हो? नेपालमा पर्याप्त मात्रामा उत्पादन नभएर हो कि, रेटको कुराहरू हो कि, उत्पादन लागत हो कि? त्यो कुराहरू बुझेर समग्र पोल्ट्रीको चेनलाई नै त्यो के अरे राम्रो बनाउनुको लागि चाहिँ सरकारले अध्ययन गर्नु पर्ला, होइन त? अनि हामी व्यवसायीहरू पनि, हामी व्यवसायमा जसले ल्याएको छ हामीले पनि ल्याउनु बन्द गर्नु पर्यो नि त। हामीले ल्याएन भने त आफै आउँछ त, आफै आउँदैन नि, सरकारले त लिएर होइन, होइन त? त्यो कारणले गर्दाखेरि मैले देखेको दुईटा कुरा, पहिलो कुरा चाहिँ सरकारले इलिगल्ली स्मग्लिङ गर्दाखेरि जुन तहको चाहिँ कानून बनेको छ जसरी कानुन हुनुपर्छ त्यो खालको कानुनमा जानुपर्छ। सरकारले जेरो टोलरेन्सको नीति अवलम्बन गर्नुपर्ने होला स्मग्लरहरूको लागि। अनि दोस्रो कुरा चाहिँ जो साथीभाइहरूले चाहिँ स्मग्लिङ गरेर लिइराख्नु भएको छ अनि उहाँहरूले पनि ल्याउनु बन्द गर्नु पर्यो, तर सरकारले प्यारेन्टिङ रोल चाहिँ प्ले गर्नुपर्छ।
0: कतिपय अवस्थामा चाहिँ फेरि जसले त्यसरी इलिगल रूपमा चाहिँ कुखुराहरू ल्याउनुहुन्छ, कहिलेकाहीँ अब साथीभाइहरूले पोल्ट्री व्यवसायहरूले आन्दोलन गर्नुहुन्छ नि बाहिरबाट आएका कुखुराहरू चाहिँ रोक्नु पर्यो भनेर, त्यही आन्दोलनमा उहाँहरू पुगिरहनु भएको हुन्छ कि?
1: हो, पुगिराख्नु भएको हुन्छ।
0: कुनै बेला परिस्थिति यस्तोसम्म आयो कि नेपाली कुखुराको भाव यति तल आयो, यो यत्तिकै फाल्नुभन्दा चाहिँ यो एकदम कौडीकै भावमा जाओस् न भन्ने तरिकाले पनि कुखुरा ब्रोइलर कुखुराहरू बेचिएको परिस्थिति हामीले देखेर आयौँ, बगेर आयौँ। त्यो परिस्थिति सिर्जना नगर्नका लागि चाहिँ तपाईँले भन्ने जस्तो एउटा चाहिँ सरकारले जिरो टोलरेन्सको रूपमा चाहिँ यो नीति कार्यान्वयन गर्नु पर्यो, कानूनमा जे लेखिया छ, अर्को चाहिँ व्यवसाय स्वयं पनि सचेत हुनु पर्यो
1: एकदमै। त्यो सँगसँगै तपाईँको कुखुराको लागत चाहिँ कम गर्नको लागि अघि मैले तपाईँलाई जुन एउटा वाक्य भनेको थिएँ नि, नेपाल चाहिँ मेरो विचारमा पूर्ण रूपमा आत्मनिर्भर छैन भनेर चाहिँ कुखुरामा, अब हामीले सम्पूर्ण कच्चा पदार्थ तेस्रो मुलुक र भारतबाट ल्याइरहेका छौँ। हामीसँग उत्पादन भएको कच्चा पदार्थले विशेष गरिकन प्रयोग हुने भनेको मकै हो अनि भटमास र भटमासको पिना हो। त्यो हामीले लगभग 80-90% भारत र तेस्रो मुलुकबाट ल्याइरहेका छौँ। अब हाम्रो देशमा त्यो सामग्री उत्पादन भएको भए, हाम्रो देशमा त्यो सामग्री उत्पादन भएको भए त्यसले रोजगारी क्रिएट गर्थ्यो त्यो अलग कुरा हो, सरकारलाई फरक तरिकाले पनि बेनिफिट गर्थ्यो, पब्लिकलाई पनि गर्थ्यो, त्यो अलग कुरा हो। तर नेपाली उद्योगीहरूले प्रयोग गरिरहेको कच्चा पदार्थको लागत पनि घट्थ्यो। कच्चा पदार्थको लागत घट्नु भनेको चाहिँ दानाको लागत पनि घट्नु हो नि, अनि दानाको लागत घटे पछाडि त कुखुराको तयार हुने लागत पनि घट्ला नि त। त्यो कारणले गर्दाखेरि यो पोल्ट्री व्यवसाय त्यति सहज व्यवसाय छैन। नेपालमा मान्छेहरूले जसरी पर्सिभ गरिराख्नु भएको छ धेरैभन्दा धेरै मान्छेहरूले, अलिकति यसको अवधारणा चेन्ज गर्नुपर्ने देख्छु कि म चाहिँ खासमा।
0: जस्तो यसो भन्दै गर्दाखेरि कतिपयले फेरि बजारमा वा भनौँ न स्वदेशी रूपमा चाहिँ उत्पादन गरौं वा केही बिजनेस गरौं भनेर त लाग्नुहुन्छ, तर बजारीकरण गर्न नसक्दाखेरि धेरैजना त्यहाँनिर कहीँ कतै फेल खाएको अवस्था पनि हामी देख्छौँ। र मुख्य त समस्या बजारीकरणको हो जस्तो पनि लाग्छ। यो बीचमा चाहिँ तपाईँ आफै पनि पहिला पश्चिमबाट सुरु गर्नुभयो, त्यसपछि मध्यपश्चिम टार्गेट गरेर अहिले काठमाडौँमा पनि एउटा बजार विस्तारको तयारी गर्दै हुनुहुन्छ। यो बजारीकरणमा चाहिँ कतिको खासमा त्यो बाहिर चलेको हाउबुजी जस्तै हल्ला रहेछ कि सजिलो रहेछ कि वा कतिको गाह्रो रहेछ?
1: बजारीकरण तपाईँको चाहिँ अलिक त्यति सहज कुराकानी चाहिँ होइन, किन भन्दा जस्तो हामीले फुड आइटमको आज कारोबार गरिरहेको थुप्रै वर्ष भयो, हामी मात्र छैन त्यो बजारमा, हामी सँगसँगै नेपाली थुप्रै उद्योगीहरू हुनुहुन्छ। अझ फुडको कुरा गर्ने हो भने त हामीले इन्डियन ब्रान्डसँग पनि कम्पिटिसन गर्नुपर्ने अवस्था छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब धेरै उद्योगहरूले सेम प्रडक्टहरू उत्पादन गरिरहनु भएको छ, तर त्यहाँ बिक्रीको त एउटा लिमिटेसन त छ नि त।
0: कतिपय अवस्थामा चाहिँ हामी नेपाली ब्रान्ड हौ भनेर भन्न पनि अलिक गाह्रो अवस्था हुन्छ होला है,
1: त्यो भन्नको लागि गाह्रो मान्नुपर्ने अवस्था चाहिँ छैन। हामीले अब निर्धक रूपमा भन्ने गरेका छौँ र भनी पनि रहन्छौँ, किन भन्दा अब हामी नेपालमा एउटा चाहिँ उद्योग स्थापना गरेर काम गरिरहेका मान्छेहरूले नेपाली ब्रान्ड भन्न अप्ठ्यारो मान्यो भने हाम्रो काम त चल्दैन। अब मलाई लाग्छ नेपाली दाजुभाइहरूले अब नेपाली ब्रान्डलाई नै सपोर्ट गर्नुहुन्छ, किन भन्दा उहाँहरूले चाहिँ इन्डियामा उत्पादन भएर आएको खाद्यान्नलाई सपोर्ट गर्ने कि नेपालमा उत्पादन भएको खाद्यान्नलाई सपोर्ट गर्ने, हामी समग्र देशलाई चाहिँ राम्रो बनाउने कुरा गर्दैछौँ भने त अब सपोज तपाईँले डिएफसीको तपाईँले खाद्यान्न प्रडक्ट प्रयोग गर्नुभयो भने त्यो पहिलो कुरा त्यसमा चाहिँ त्यसमा मजदुर नेपाली छ होइन त, अपरेटर नेपाली छ, कम्पनीको म्यानेजर नेपाली छ, भन्नुपर्दा नेपाली मान्छेले रोजगार पाएको छ नि त, अनि त्यसमा चाहिँ तपाईँको चाहिँ के अरे त्यो उद्योगले नेपाली सरकारलाई ट्याक्स पे गरिरहेको छ, नेपाल सरकारलाई ट्याक्स पे गरिरहेको छ, भन्नुपर्दा सरकारलाई पनि सहजीकरण गरिरहेको छ, अनि हामीले कच्चा पर्दा त सक्दो नेपाली लिने प्रयास गरिरहेका छौँ, भन्नुको अर्थ नेपालीहरूले नेपाल चाहिँ बनाउने हामीले चाहिँ परिकल्पना गर्ने, तर नेपालमा उत्पादित चाहिँ हामीले वस्तु तथा सेवाहरूलाई उपभोग गरेनौँ भने त अनि नेपाललाई बनाउनुको लागि थप जटिलता चाहिँ बढ्दै जाने होला नि त।
0: यो कुरा त आम नागरिकले कसरी बुझ्छ? आम नागरिकले त 50 रुपियाँमा पाइने चिज जब 25 रुपियाँ पाइन्छ भने त्यो किन नगर्ने भन्ने खालको एउटा पर्सपेक्टिभमा मान्छे जान्छ भने त्यो बुझाउन पनि गाह्रो परिरहेको हो।
1: त्यो लेभलको डिफरेन्स चाहिँ छैन, 100% या 50% को चाहिँ डिफरेन्स चाहिँ छैन। अहिले नेपाली उद्योगहरू पनि तपाईँको प्रतिस्पर्धी हुनुहुन्छ, उहाँहरूको हामीहरूले उत्पादन गरिरहेको चिजको चाहिँ क्वालिटी, हामीहरूले उत्पादन गरिरहेको चिजको चाहिँ लागत, हामीले बजारमा बेच्ने मूल्य, त्यो लेभलको फरक चाहिँ छैन। हुनसक्छ कहिलेकाहीँ फरक हुनसक्छ, इन्डियामा धेरै ठुलो म्यासिभ लेभलमा चाहिँ एग्रिकल्चर प्रोडक्सन छ, त्यो कारणले गर्दाखेरि चाहिँ त्यसमा पनि हामीले अझ नेपालमा चाहिँ आयात गरेर फ्याक्ट्रीमा प्रोसेस गर्दाखेरि हाम्रो ट्याक्सेसको पाटो पनि बढेर जान्छ, त्यो कारणले गर्दा कहिलेकाहीँ फरक पर्ने कुरा एउटा हो। तर अहिले चाहिँ अहिलेको अवस्थामा म तपाईँलाई एस्योर गर्न सक्छु नेपाली उद्योगहरू गुणस्तर र प्राइस कोर्समा चाहिँ कम्पिटेटिभ हुनुहुन्छ। अब हामी उद्योगीहरूले चाहिँ हामीले पनि प्रमोट गर्नु जरुरी छ, हामीले पनि उपभोक्तालाई चाहिँ नेपाली वस्तुहरू प्रयोग गरिदिनु पर्दा हजुरहरूले भनेर भन्नु पनि जरुरी छ। त्यो सँगसँगै हामी पनि प्रतिस्पर्धी हुनु जरुरी छ, गुणस्तर पनि हामीले राम्रो दिनु पर्यो, त्यो सँगसँगै हामीले चाहिँ उत्पादन लागतमा पनि कसरी हुन्छ त्यसलाई चाहिँ मिनिमाइज गरेर चाहिँ उपभोक्ताले राम्रो गुणस्तरको प्रडक्ट चाहिँ मिनिमम रेटमा चाहिँ पाउनु खालको वातावरणमा हामी लाग्नुपर्छ। र नेपाली चाहिँ उपभोक्ताले मलाई लाग्छ सम्पूर्ण नेपाली उद्योगहरूलाई सपोर्ट गर्दाखेरि समग्र रूपमा चाहिँ देशको लागि नै यसले चाहिँ सपोर्ट गर्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: तपाईँहरूले उत्पादन गरिरहेको फुड्स आइटममा चाहिँ सबैभन्दा बढी बिक्ने र सबैभन्दा बढी मन पराइएको आइटम चाहिँ के हो?
1: हामीले उत्पादन गरिरहेको आइटममा चाहिँ अहिले सबैभन्दा बढी बिक्री भइरहेको आइटम चाहिँ एउटा चामल हो। हामी यो किन भन्दा हाम्रो चामल उद्योगको चाहिँ इतिहास नै लगभग 22 वर्षको भइसक्यो, 20 वर्षको इतिहास भइसक्यो, त्यो कारणले गर्दाखेरि पनि हामी
0: सुरुवातै त्यहीँबाट
1: हाम्रो चाहिँ उद्योगको सुरुवात चाहिँ चामल उद्योगबाट गरिएको हो। त्यो कारणले गर्दाखेरि चाहिँ स्वतः चाहिँ हाम्रो चाहिँ चामलको उत्पादन चामलको चाहिँ सेल्स चाहिँ अलिक बढी छ, अनि हामीसँग चाहिँ विभिन्न भेराइटीको चामल पनि छ। अनि अहिले हामीले चाहिँ जुन 76 सालपछि जुन नयाँ उद्योगहरू थप्यौँ त्यसमा चाहिँ हाम्रो चिउरा डिएफसीको चिउरा चाहिँ हाम्रो बजारमा सर्वोच्च उपलब्ध छ। यो चाहिँ हाम्रो डिएफसी डाइरेक्टली फ्रम कम्युनिटी भनेर प्रमोट गरिरहेको छौँ। हाम्रो यो यसको चाहिँ तपाईँको चाहिँ धारणा पनि के हो त भन्दाखेरि चाहिँ हामी नेपाली उत्पादन नेपाली किसानहरूले उत्पादन गरेको कच्चा पदार्थलाई हामीसँग रहेका उद्योगहरूमा प्रोसेसिङ गरेर नेपाली उपभोक्तालाई चाहिँ बेस्ट क्वालिटी चाहिँ उहाँहरूको चाहिँ टेबलमा चाहिँ सर्भ गर्नको लागि हामी काम गरिरहेका छौँ। डाइरेक्टली फ्रम कम्युनिटी हामी यसरी चाहिँ जोड्दैछौँ खासमा कम्युनिटीलाई कच्चा पदार्थ उत्पादन गर्नको लागि चाहिँ उहाँहरूसँग पनि हामी जोडेर काम गर्दैछौँ है। त्यसपछि हामीले त्यो कम्युनिटीबाट उत्पादन भएको कच्चा पदार्थलाई चाहिँ हाम्रो उद्योगमा ल्याएर प्रोसेस गर्दैछौँ, अनि त्यसलाई चाहिँ खान योग्य बनाएर चाहिँ हामी एउटा चाहिँ इफेक्टिभ प्राइसमा चाहिँ हामी त्यसलाई बजारमा लिएर चाहिँ बजारीकरण गरिरहेका छौँ।
0: हवस् त आदरणीय श्रोता, आजको लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855006448 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि विदा दिनुहोस्। नमस्ते।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 494 67 487
10: भर्ना खुल्यो
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
11: हाम्रा विशेषताहरू
10: उत्कृष्ट शैक्षिक वातावरण
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
0: सम्पर्क फोन 081-536-086
10: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73
12: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्येको एफएम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। चेतवनको मुगलिन नारायणगढ़ सड़क खण्ड अन्तर्गत जलबिरी नजिकै भएको बस दुर्घटनामा 25 बढ़ी यात्रु घाइते भएका छन्। प्रहरले दुर्घटनामा 25 बढ़ी यात्रु घाइते भएको बताए पनि संख्या एकिन गरेको छैन। प्रहरीका अनुसार सर्लाहीबाट काठमाण्डु र काठमाण्डुबाट दाङ आउँदै गरेका दुईवटा बस ट्रकसँग ठोकिँदा दुर्घटना भएको हो। काठमाण्डु जाँदै गरेको बा प्र 03001 ख 16 71 नम्बरको बस हो। दाङका लागि छुटेको बसको भने नम्बर खुलेको छैन। सोही बसका चालक गम्भीर घाइते भएका छन्। दुर्घटना भएपछि अवरूद्ध भएको सड़क अहिले खुलाइएको छ। घाइतेहरूको उद्धार भइरहेको प्रहरीले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ। वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति 10 बजेदेखि बन्द गराएको सो सड़क खण्ड बिहान 6 बजे खुलेको थियो। सड़क खुला भए लगत्तै सवारी साधनहरूले लेन अनुसार मिस्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ। सड़क डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारी साधन चलाउन आग्रह गरेको छ। दुई दशकभन्दा लामो समयदेखि संरक्षण र विकासको पर्खाईमा रहेको दाङको तुलसीपुर उपमहानगरपालिका 11 सकुरा स्थित ऐतिहासिक दंगीशरण दरबार पुननिर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको छ। लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको पर्यटन डिभिजन कार्यालय कोहलपुरले दरबार संरक्षण जीर्णद्वार तथा निर्माणका लागि 4,90,00,000 रूपियाँको बलपत्र आह्वान गरेसँगै यस क्षेत्रको ऐतिहासिक सम्पदा प्रति नयाँ आशा जागेको हो। लामो समयदेखि अल्पत्र अवस्थामा रहेको दरबारको संरक्षणका लागि प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढ़ाएपछि थारू समुदाय, इतिहासविद तथा सांस्कृतिक अभियन्ताले स्वागत गरेका छन्। उनीहरूले यसलाई एउटा भवन निर्माणको काम मात्र नभई थारू सभ्यता, दाङको इतिहास र राष्ट्रिय पुरातात्विक सम्पदाको संरक्षणसँग जोड़िएको महत्वपूर्ण शुरूआतका रूपमा लिएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा एक वर्षमा 27,025 जना पर्यटक प्रवेश गरेका छन्। आर्थिक वर्ष 2082-83 ती पर्यटकहरू निकुञ्जभित्र प्रवेश गरेका हुन्। सहजै बाघ देख्न सकिने निकुञ्जको रूपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने गरेका छन्। यस आर्थिक वर्षमा नेपाली 18,907, सार्क देशका 1,217 र बाह्य पर्यटक 6,901 जनाले निकुञ्ज प्रवेश गरेका छन्। आर्थिक वर्ष 2081-82 नेपाली 19,010, सार्क मुलुकका 1,540 र विदेशी 7,517 जना गरी जम्मा 28,067 जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। यस्तै आर्थिक वर्ष 2080-81 नेपाली 18,010, सार्क मुलुक 1,437 र विदेशी 6,648 जना गरी जम्मा 26,131 जना निकुञ्ज प्रवेश गरेका थिए। र दाङको तुलसीपुर उपमहानगरपालिका 3 बल्लीमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने अन्य 4 जना बिरामी परेका छन्। मृत्यु हुनेमा 37 वर्षीय दीपापुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्थानीय जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएपछि शुक्रबार एकै घरका 5 जना बिरामी परेका थिए। बिरामीको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कोराहीमा रिफर गरिएको थियो। बिरामी मध्ये दीपापुनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि गोगली स्थित संजीवनी अस्पतालमा पठाएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा शनिबारबाट उहाँको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभएको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: के तपाईँलाई पाइल्स फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।

इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। फरक बार फरक तवरले आउँछौ र आज आइतबारको बिहानीको समय छ र यो समयमा हामी तपाईँसँग रहेर नेपाली लोकदोहोरीको क्षेत्रमा आएका विभिन्न नयाँ नयाँ गीत संगीतहरू चाहिँ यहाँलाई सुनाउँछौ र तिनै गीत संगीतका बानकीहरू सुनाउन सदाको दिन झै आजको बिहानीको समयमा म उपस्थित छु र टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले साथ दिँदै गर्दा यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि विभिन्न ठाउँहरूबाट हामीलाई साथ दिइरहनुभएका तमाम हाम्रा रेडियोका साथीहरूलाई म नमन व्यक्त गर्न चाहन्छु। तपाईँको महत्वपूर्ण साथले साँच्चै के भन्नुपर्दा इन्द्रणीको यात्रा यादगारमय बन्दै अगाडि बढ़िरहेको छ, जहाँ नेपाली लोक तथा दोहोरी गीत संगीतहरू सुन्न र सुनाउँदा पाउँदा चाहिँ एक किसिमको आनन्दपनको आभास पनि म गर्छु र नेपाली भइसकेपछि हामीले हाम्रो कला संस्कृति लोकदोहोरी गीत संगीतको संरक्षणका लागि आवाज बुलन्द पार्नुपर्छ र त्यही आवाज बुलन्द पार्नको लागि निरन्तर इन्द्रणीको श्रृंखला यहाँहरूको माझमा रहेको छ। आजको यस कार्यक्रमलाई नेपाटपले साथ दिएको छ। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि नेपाटपलाई तपाईँहरूले सम्झनुहोला, यो जानकारी म यहाँलाई गराउन चाहन्छु। अब नेपाटप भन्ने बित्तिकै घर बनाइरहनु भएको छ, पीपीआर पाइप फिटिङको आवश्यकता छ होइन, अनि तपाईँलाई बाथरूमसँग सम्बन्धित रहेका सम्पूर्ण कार्य गर्नु परेको छ, त्यति मात्र होइन ट्याङ्कीको आवश्यकता छ, अनि यूपीबीसी झ्यालोकाहरू चाहिएका छन्, यसका लागि पनि तपाईँले सम्झन सक्नुहुन्छ। हो, मैले आजको यस कार्यक्रमको प्रायोजक नेपाटपका सन्दर्भमा केही जानकारी यहाँलाई राखे र यो जानकारीसँगै अब चाहिँ भने निरन्तर हामी गीत संगीतकै साथमा रहन्छौं। यतिखेर अब हामीले अर्को एउटा गीत तयारी अवस्थामा राखेका छौं र कार्यक्रमको शुरूआतमा पनि असाध्य सुमधुर भाका यहाँले सुन्नुभयो र अब पछिल्लो समय विशेष गरी अब नारीहरूको महान पर्व हरितालिका तीज आउन जुन एक किसिमको अब तर्खर गर्दैछ नि त होइन, त्यसको लागि चाहिँ अब कलाकारहरूले गीतहरूको सुटिङ गर्ने शुरूआतमा त रेकर्डिङ गर्नु पर्यो अनि त्यसपछि त्यसलाई छायाङ्कन गर्नु पर्यो, यसमा अहिले व्यस्त रहनु भएको पनि हामीले पाएका छौं र कति तीजसँग सम्बन्धित रहेका गीतहरू अब युट्युबमा संग्रहित पनि हुन थालेका छन्। यद्यपि हामी रेडियो मार्फत भने हामीले तीज आउनुभन्दा 15 दिन अथवा बढ़ीमा 20 दिनबाट चाहिँ बजाउन रेडियो मार्फत शुरू गर्छौं, यो पनि जानकारी यहाँलाई गराउँदै अब यतिखेर म दोहोरी गीत नै राख्छु। यतिखेर म अब प्रस्तुत गर्छु तपाईँको लागि, इसा ठिक छ होइन, तयारी छ भन्दा छ भन्नुभएको छ, अब ढिला गरिन राख्छु यो गीतलाई।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणीलाई तपाईँले सुनिरहनु भएको छ। रेडियो काठमाडौँ 92.1 हामी बोलिरहेका छौं अनि यो कार्यक्रमलाई तपाईँले सामाजिक सञ्जाल फेसबुकमा रेडियो काठमाडौँ एसडीबाट पनि हेर्न सक्नुहुन्छ होइन, अनि तपाईँले रेडियो काठमाडौँ 92.1 को पेजबाट पनि हेर्न सक्नुहुन्छ, अनि तपाईँले हाम्रा साझेदार रेडियोका आफ्नै पेज मार्फत पनि इन्द्रणी प्रसारणमा छ, त्यसैले ती पेजहरू मार्फत पनि सुन्दै हुनुहुन्छ होला जस्तो लाग्छ। अनि चन्द्रमणि गौतमको टिकटक आइडी मार्फत हामीलाई धेरै साथीहरूले यो समयमा लाइभ हेरिरहनु भएको छ, कमेन्ट गरिरहनु भएको छ होइन, यसका लागि पनि म थ्याङ्क यू भन्न चाहन्छु। सँगसँगै नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि हामीलाई हाम्रा साझेदार रेडियो र रेडियो काठमाडौँ सर्च गरेर यहाँहरूले सुन्दै हुनुहुन्छ भन्ने विश्वास छ। अब घरदेशका साथीहरू घरदेशमै हुनुहुन्छ, परदेशका साथीहरू परदेशमै हुनुहुन्छ, अनि घरदेशमा रहने साथीहरू त रेडियो मार्फत पनि इन्द्रणी सुनेर मजा लिनुहुन्छ, तर परदेशमा बस्ने हाम्रा प्यारा प्यारा दाजुभाइ दिदीबहिनीहरू चाहिँ विशेष गरी फेसबुक लाइभमा हेर्नुहुन्छ, नेपाली पात्रो हाम्रो पात्रो सुन्नुहुन्छ, टिकटकमा हेर्नुहुन्छ होइन, अनि ग्रामीण बस्तीमै भएको आभास गर्नुहुन्छ जस्तो मलाई लाग्छ। अब बिस्तारै बिस्तारै धेरै ठाउँहरूमा रोपाई उत्सवहरू पनि सकिन थालेका छन्, अहिले पछिल्लो समय राम्रै पानी परेको छ जस्तो लाग्छ, अनि तपाईँका ठाउँ बस्तीमा रोपाई सकियो कि सकेन यो जानकारी पनि हामीलाई कमेन्ट मार्फत गराउनुहोला। रोपाई कस्तो भयो के भयो होइन, यी विविध कुराहरू चाहिँ तपाईँले कमेन्टमा लेख्नुभयो भने ती कुराहरू चाहिँ हामी भाषण गर्छौं, यो पनि जानकारी म यहाँलाई गराउँछु। हो अब मिठा मिठा गीतहरू सुनाउँदै नेपाल टपद्वारा प्रायोजित इन्द्रणीलाई अगाडि बढ़ाइरहेका छन्। मैले पटक पटक भनिरहेको छु, टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमाला, देशैभरका रेडियोबाट साथ दिने सबै सबै मनहरूलाई नमन गर्दै अब हामी ढिला गर्दैनौ, एउटा गीत सुनाउँछौ। तर त्योभन्दा अगाडि मलाई केही साथीहरूले दाई कमेन्ट पनि पढ्नुहोस् न हाम्रो भन्नुभएको छ, हुन त माया गरेर कमेन्ट गरिरहनु भएको छ, कमेन्ट पनि पढ्छौं हामी। सुजन बस्यालले पनि सबैलाई सम्झना, अनि छेत्री बाबुले पनि गुड मर्निङ भन्नुभएको छ, जय नेपालले नमस्कार गुड मर्निङ भनेर लेख्नु भएको छ, अनि जानुका सुवेदीले पनि हामीलाई हेर्दै हुनुहुन्छ, सँगै हाम्रो जनक साउदले सबैलाई सम्झना गर्न चाहनु भएको छ, जेनीजी यहाँलाई पनि धन्यवाद छ, कपिल अधिकारीले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ, रिदमजी, त्यसपछि हाम्रो अर्को साथी सन्जु केसीले पनि गुड मर्निङ भन्नुभएको छ, सँगै पम्फा थापा बुढाथोकीले पनि काठमाडौँ बौद्धबाट हेर्दै हुनुहुन्छ, संगीता थापाले सबैलाई सम्झना, अनि टुनादेवी भट्टले पनि हामीलाई सुन्दै हुनुहुन्छ, सुमनले पनि सुन्दै हुनुहुन्छ, रामप्रसाद अरियालले सबैलाई सम्झना गर्न चाहनुभएको छ, अनि जाउमाया शिशिर भण्डारी लगायतका धेरै साथीहरूले पनि यो कार्यक्रमलाई सुन्दै र हेर्दै रहेको जानकारी, राधिका थापाले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ, पुष्पा राणा मगर्जी, श्याम जयसवाल ले पनि सबैलाई सम्झना, भुवन भण्डारीले पनि सुन्दैछु भन्नुभएको छ, गोमा खरेलले पनि सबैलाई सम्झना, म पनि सुन्दैछु हजुर भनेर लेख्नु भएको छ, अनि हाम्रो हर्क कमला यो नामबाट पनि इन्द्रणी सुन्दै हुनुहुन्छ, अनि डिए रुक्मणी गौतम यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ, रुक्मणीले त अझ धेरै एसएमएसहरू पढ्नुहोस् न दादा, दर्शन नमस्कार, राम्रो लाग्छ कार्यक्रम, धेरैले तपाईँको कार्यक्रमलाई सुन्नुहुन्छ, खुशी लाग्छ भन्नुभएको छ, अनि एसएमएस पनि पढ्दै गर्नुहोस् है भन्ने आग्रह गर्नुभएको छ, हस् धन्यवाद, हामीले तपाईँको आग्रहलाई स्वीकार गरेका छौं र त कमेन्टहरू वाचन गरिरहेका छौं। चन्द्र रोकाले दाजी नमस्कार भनेर लेख्नु भएको छ, यहाँलाई पनि नमन छ, एकदम सन्चै छु, बरु यहाँलाई के छ, आरामैको कामना गर्छु भन्दै अब फेरि पनि इन्द्रणीमा अर्को गीत यहाँको लागि

देशैभरका रेडियोबाट मजाले इन्द्रणी सुन्नु भएको छ। साँच्चैकै भन्नुपर्दा तपाईँको मन खुसी छ भन्ने मलाई लागेको छ, किनभने हामी तपाईँसँगै रहेर तिनै सुमधुर गीत संगीतका सुमधुर बानकीहरूले यहाँलाई मनोरञ्जन दिइरहेका छौं। त्यसैले इन्द्रणी कार्यक्रमलाई सुन्दै अनि सुनाउँदै अगाडि बढ्नु भएको छ, त्यो विश्वास मैले लिएको छु। अब रेडियो मार्फत सुन्ने साथीहरूले रेडियोलाई ठूलो आवाज बनाउँदै अनि सँगै रहेका दाजुभाइ दिदीबहिनीलाई पनि सुनाउँदै हुनुहुन्छ होला, अथवा अहिले त धेरै साथीहरू हामीलाई मोबाइल फोन मार्फत नै सुन्नुहुन्छ हेर्नुहुन्छ। हामी टिकटक लाइभमा छौं, भिडियो त्यसपछि फेसबुक लाइभमा छौं, लगायत विभिन्न माध्यमबाट हुँदै गर्दा ती माध्यमबाट पनि मजा लिइरहनु भएको छ भन्ने चाहिँ हामीलाई लागेको छ। सँगसँगै अब विभिन्न जानकारी पनि हामीले इन्द्रणी मार्फत गराउँदै आइरहेका छौं, ती जानकारी पनि हामी इन्द्रणी मार्फत तपाईँलाई गराउँछौं, किनभने हामीले गराउनै पर्छ। हाम्रो यो कार्यक्रमलाई सुन्दै गर्दा धेरै साथीहरूले हामीलाई सल्लाह सुझाव प्रतिक्रियाहरू पनि कार्यक्रमका सन्दर्भमा दिनुभएको छ, यसका लागि म सबै साथीहरूलाई नमन पनि व्यक्त गर्न चाहन्छु। तपाईँको महत्वपूर्ण साथले साँच्चीकै इन्द्रणीको यात्रा यादगारमय बनिरहेको दिनुभएको छ, यसका लागि म सबै साथीहरूलाई नमन पनि व्यक्त गर्न चाहन्छु। तपाईँको महत्वपूर्ण साथले साँच्चीकै इन्द्रणी

बाहिर हाम्रो इच्छा हुनुहुन्छ हुन्छ भन्नुभएको छ। अनि यतिखेर हाम्रो चन्द्रजीले पनि सुन्दै हुनुहुन्छ, रीता पुडासेनीले सबैलाई सम्झना भन्नुभएको छ, मिस्टर नेवारले दोलखाबाट म प्रबल श्रेष्ठ हजुर भन्नुभएको छ, अनि हिमाल ठकुरले पनि सुन्दै हुनुहुन्छ, शर्मिला मोक्तानले मोरङको केराबारी गाउँपालिकाबाट सुन्दै हेर्दैछु, सबैलाई सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ। त्यसपछि महरा जलजला अर्थात देवीले पनि यस कार्यक्रमलाई जापान शहरमा बसेर मजाले हेर्दै रहेको जानकारी, मनिषा बोगटीले हामीलाई सुन्दै हुनुहुन्छ, दादा मेसेज हस पढिरहेछु, अब खोइ त तपाईँका मेसेज पनि आएको छैन, पढ्न त पढ्छु है, सुदूरपश्चिमको धनगढ़ीबाट हेर्दैछु सुन्दैछु भनेर लेख्नु भएको छ, थापा चाउमेन सँगै उद्योगबाट भनेर चाहिँ हामीलाई राजले लेख्नु भएको छ, यहाँलाई पनि हामी नमन गर्न चाहन्छौ। त्यसपछि चन्द्रबडी दाई लगायत सबैलाई सम्झना, म डडेलधुराको भागेश्वरबाट कार्यक्रमलाई सुन्दै अनि हेर्दैछु, म लोकेन्द्र है भनेर लेख्नु भएको छ, हस् धन्यवाद छ। रामकृष्ण तामाङले कोरियाबाट हामीलाई 98.8 मा रेडियो एफएमदेखि फ्यान अहिले पनि कार्यक्रमलाई सुन्दैछु नमस्कार भनेर लेख्नु भएको छ, यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। त्यसपछि हाम्रो रामसँगै मधुखी परदेशी यो नामबाट पनि हेर्दै हुनुहुन्छ, अनि इन्द्र छेत्रीले पनि बझाङबाट भन्नुभएको छ, हस् यहाँलाई पनि धन्यवाद दिँदै अब हामी राख्दैछौ अर्को एउटा गीतलाई।

देशै भरका रेडियोबाट मजाले इन्द्रणी सुनिरहनु भएको छ। बिहानीको समय नेपाल टपलेस कार्यक्रमलाई साथ दिएको छ। मेरा प्यारा प्यारा साथीहरू, मलाई विश्वास छ रेडियो नजिक रहेर हामीलाई सुनिरहनु भएको छ। सुमन मगरले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। सरिता खड्काले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। दीपक दियालीले सुन्दै हुनुहुन्छ। परिवर्तन सम्भव सदाई किर्तिपुरको डाँडाबाट मजाले म अनुप छेत्री कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अनि हाम्रो राइनी राजकलाले सुन्दैछु दाई नमस्कार गुड मर्निङ भन्नुभएको छ। अनि अर्को साथी महेन्द्र विष्टको मैले जानकारी गराइसकेको छु। सँगै यतिखेर चाहिँ हेलो दा नमस्कार जापानबाट हेर्दै सुन्दैछु। मियारी यो नामबाट पनि हेर्दै हुनुहुन्छ। अनि केदार साउदले पनि दर्शन नमस्ते दाई सुन्दैछु नमस्कार भनेर लेख्नु भएको छ। यहाँलाई पनि मन नमन गर्न चाहन्छु। पश्चिम रूकुमको मान्छे अहिले युरोपबाट सुन्दैछु। अब बज्ने गीत जुनैसुकै भए पनि मेरो नामसँग चिर परिचित रहनुभएका साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। धन्यवाद यहाँलाई। महेश्वरी आनन्द देवी चैतन्य दासीले पनि श्रीहरि शरणम भन्नुभएको छ। पदम सिद्धि लामाले सुन्दैछु मलेसियादेखि नमस्कार दाई भन्नुभएको छ। रामकृष्ण तामाङले नमस्कार भन्नुभएको छ। पूर्णमाया दिदीले पनि हामीलाई सुन्दै रहेको जानकारी प्राप्त भएको छ। पूर्णमाया दिदीलाई पनि नमन छ। नवीन कढायजीदेखि अनि किशोर थापादेखि लिएर हामीलाई दिलीप पहरीदेखि लिएर धेरैभन्दा धेरै साथीहरूले इन्द्रायणीलाई सुनिरहनु भएको छ। अनि हाम्रो परिवर्तन सम्भव छ भन्दै आउने साथी यहाँलाई पनि नमन छ। इन्द्रायणीलाई यति धेरै माया र साथ तपाईँले दिनुभएको छ। हामी नेपाल टपद्वारा प्रायोजित बसाइमा छौं। नेपालको नम्बर वान पीपीआर फाइभ फिटिङका लागि आज नै नेपाल टपलाई सम्झनुहोला भन्दै अब ढिलाना गरौं। इसा तयारी अवस्थामा रहेको गीतलाई आम श्रोतालाई सुनाऊ, त्यसपछि हामी आउँछौ। सुन्दै रहनुहोला।

त्यस्तै भरका रेडियोबाट मजाले इन्द्रनी सुन्दै गर्दा राम्रा राम्रा गीतहरू बजिरहेको छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित इन्द्रणीको श्रृंखलामा म चन्द्रमणि छु, अनि टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा, देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउन साथ दिइरहनुभएका तमाम तमाम मेरा प्यारा प्यारा साथी, यहाँहरू सबैलाई नमन छ। यहाँको महत्वपूर्ण साथले साँच्चीकै इन्द्रणीको बसाई चाहिँ यादगारमय बनिरहेको छ। र आज हामी नयाँ गीतहरू सुनाइरहेका छौं, जुन गीतहरू भर्खरै बजारमा आएका छन्, तपाईँले मन पराउनु भएको छ होइन, यस्तै गीतहरू चाहिँ हामी सुनाउँदै अगाडि बढ़िरहेका छौं। अब धेरै गीतहरू छन् बजारमा, त्यसमध्ये पनि हाम्रा साथीहरूले उत्कृष्ट गीतहरूलाई छानेर बजाउनुहुन्छ, यसका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। र ढिला नगरिकन फेरि पनि हामी इन्द्रणीमा अर्को गीत सुनाउने तर्फर गर्दैछौ। हुन त्यतिखेर हामीलाई धेरैभन्दा धेरै कमेन्टहरू पनि प्राप्त भइसकेको छ। हाम्रो प्रेमजीले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि सम्झना। राजकुमार दुधराजले नमस्कार भन्नुभएको छ। प्रदीप साकोटा प्यारो भाइ इन्द्रणी सुन्दै रहेको जानकारी, अनि दिपेन्द्र सलामी मगरले पनि सुन्दै हुनुहुन्छ, अनि आरबी बोहराले सबैलाई सम्झना गर्न चाहनु भएको छ। युकेको राजा भन्न लेख्नु भएको छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। महरा जलजला आइतबार राति मैले सुन्छु नि हैदाई भन्नुभएको छ, हस् हुन्छ सुन्दै रहनु होला है। अब ढिला नगरौं, फेरि पनि गीत राखौं ईशा, हस् भन्नुभएको छ, ढिला गर्दिन यो गीत यहाँको लागि।

सुमधुर गीत संगीतहरू सुनिरहनु भएको छ। कस्तो लागिरहेछ? सल्लाह सुझाव पाऊ है साथीहरू। हामी नेपा टपद्वारा प्रायोजित इन्द्रणीमा छौं र जानकारी पनि गराइरहेका छौं। आज सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा दिउँसो 1 बजेपछि राष्ट्रिय लोकदोही गीत प्रतिष्ठा नेपाल उपत्यका समन्वय समितिद्वारा आयोजित एकदम यो चाहिँ दोहोरी जुन खालको हुँदैछ अवार्डको कार्यक्रम हुँदैछ र यो अवार्ड कार्यक्रममा चाहिँ आज विशेष गरी नाम मनोनयन सार्वजनिक कार्यक्रम रहेको छ। त्यसैले मैले सबैलाई उपस्थितिको लागि यही कार्यक्रम मार्फत अनुरोध पनि गरेको छु। राष्ट्रिय नाचघर जमलमा दिउँसो 1 बजेबाट यो कार्यक्रमको आयोजना हुँदैछ, जहाँ संगीत कर्मीहरूको भेटघाट हुनेछ, संचारकर्मी पत्रकारहरूको भेटघाट हुनेछ अनि अझ पुरानो भएको सम्बन्धलाई ताजा बनाउन सकिनुहुन्छ। त्यसैले पनि सबै साथीहरू आउनुहोला भन्दै यतिखेर चाहिँ सबिन ओली ठुल्लाईले प्रोग्राम सुन्दा त मलाई गाउँघरको याद आयो, मैले सियाबाट दाई भन्नुभएको छ। रेणु कार्कीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। अमृत दरलामी मगर, प्रदीप सापकोटाले नमस्कार दाई भन्नुभएको छ। भूपेन्द्र छेत्रीदेखि लिएर हाम्रो रेमन्त गौतमले पनि हामीलाई सुन्दै रहेको जानकारी, वीरेन्द्र छेत्रीले सुन्दै हुनुहुन्छ, यहाँलाई पनि हामी नमन गर्न चाहन्छौ। अब फेरि पनि हामी इन्द्रणीमा अब गीतै सुनाउने बेला भएको छ, किनभने धेरै गीतहरू छन्, धेरै गीतहरू मध्ये छानेर हामी तपाईँलाई गीतहरू सुनाइरहेका छन्। राम्रा गीत संगीतहरूलाई यहाँले माया गर्नुभएको छ, नराम्रा गीत संगीतहरू आउँदैछन् भने खबरदारी गर्नुभएको छ, यसका लागि पनि नमन छ। र केही दिन अगाडिदेखि जुन एउटा विवाद थियो नि, गायक दुर्गेश थापा र नायिका प्रियंका कार्कीको चाहिँ सहमति भइसकेको छ र अब विशेष गरी उहाँले युट्युबमा राख्नुभएको गीतलाई प्रमोशन एक किसिमको त्यसलाई चाहिँ भनौँ अब लाइब्रेरीबाट नै उहाँहरूले हटाइसक्नु भएको छ। त्यसैले यहाँहरू सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ। सबैभन्दा ठूलो कुरो विकृति ल्याउँदैन, विकृति यदि भइहालेछ भने पनि त्यसलाई सुधार गर्ने प्रयास गरौं, त्यति भयो भने चाहिँ सहज हुन्छ भन्ने चाहिँ हामीलाई लागेको छ। अब ढिला गर्दिन, इन्द्रणीको बसाईमा बाहिर ईशाले राम्रो गीत तयारी अवस्थामा राख्नु भएको छ, म सुनाउँछु, त्यसपछि आउँछु, कार्यक्रमलाई सुन्दै रहनुहोला।

देशै भरका रेडियोबाट मजाले निर्णय सुनिरहनु भएको छ, कस्तो लागिरहेछ? सल्लाह सुझाव पाउँदै साथीहरू अब लाइभमा अहिले साथीहरूले लाइभ मार्फत जानकारी गराउनु होला, अनि हामीलाई भिडियो मार्फत जुन हामीलाई फेसबुकमा हेरिरहनु भएको छ तपाईँले कमेन्ट छोड्नु होला है, यो पनि म भन्न चाहन्छु। अनि टिकटकमा पनि धेरै साथीहरूले हेरिरहनु भएको छ, नेपाली पात्रो हाम्रो पात्रोबाट सुन्नुहुन्छ, धन्यवाद छ यहाँहरूलाई। अनि रेडियो मार्फत त सुन्नुहुन्छ, हामीलाई थाहा छ, मेचीदेखि महाकालीसम्मका 120 भन्दा बढी रेडियो स्टेशनबाट लाइभ आउँदै गर्दा ती ठाउँहरूबाट मजाले सुन्नुहुन्छ, विभिन्न ठाउँहरूमा बसेर हाम्रा विभिन्न साझेदार रेडियो मार्फत यहाँहरू सबैलाई म नमन गर्न चाहन्छु। हो, नेपा टपद्वारा प्रायोजित इन्द्रणी अगाडि बढ्दैछ, आज बोल्ने भन्दा पनि गीत सुनाउने नै हो, त्यसैले ढिला नगरिकन फेरि पनि हामी इन्द्रणीमा अर्को गीत सुनाउँछौ, त्यसपछि आउँछौ, सुन्दै रहनुहोला।

0: नमस्ते म राम खकाल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98577-71546
7: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
9: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
8: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
9: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइराइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
8: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
9: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
6: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028
11: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
11: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858330270।
12: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
13: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
17: मध्यपश्चिम चाङ च्याट, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मितव्ययी प्रशासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। अब राजनीतिक सहमति जुट्न साथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ। सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा समेत मन्त्रालयको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काफ्रीको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव शम्भु प्रसाद मरासिनीले समितिले मन्त्रालय पुनः संरचना सम्बन्धी आवश्यक अध्ययन विश्लेषण तथा प्रशासनिक खाका तयार गरिसकेको जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन्। केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाहिरिने विषय उठे पनि प्रदेश संसदीय दलले थप परामर्शपछि मात्रै ठोस निर्णय गर्ने जनाएको छ। कांग्रेस संसदीय दलले सरकारमा सहभागी मन्त्री प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेर मात्र औपचारिक निर्णय गर्ने तयारी गरेको छ। प्रदेश संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले बिहिबार सरकारमा सहभागी मन्त्री प्रमुख सचेतक र सचेतकको बैठक बोलाउनु भएको थियो, तर केही मन्त्री काठमाण्डुमा र केही गृह जिल्लामा रहेकाले बैठक पूर्ण रूपमा पूर्ण हुन नसकेको बताइएको छ। प्रमुख सचेतक जमुना ढकालले सबै मन्त्रीसँग एकैपटक छलफल गरेर मात्रै सरकारमा रहने वा नरहने विषयमा निर्णय गरिने बताउनु भएको छ। सरकारले बाल सुधार गृहहरूमा क्षमताभन्दा बढ़ी बालबालिका बस्नुपर्ने अवस्था अन्त्य गर्न तथा बाल मैत्री न्याय प्रणालीलाई प्रभावकारी बनाउन बालबालिका सम्बन्धी ऐन 2075 संशोधनको प्रक्रिया अघि बढ़ाएको छ। आइतबार सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र प्रस्तावित कानूनी सुधार बारे जानकारी दिनुभएको छ। मन्त्रालयले तयार पारेको संशोधन प्रस्ताव अनुसार 16-देखि 18 वर्ष उमेर समूहका बालबालिकाका लागि गम्भीर अपराधमा हुने कैद सजायलाई हालको व्यवस्था भन्दा घटाएर अधिकतम 7 वर्ष कायम गर्ने व्यवस्था गरिएको छ। हाल उनीहरूलाई वयस्कलाई हुने सजायको 2/3 कैद हुन सक्ने प्रावधान छ, जस अनुसार हत्या जस्ता कसुरमा 14 वर्षसम्म कैद हुन सक्छ। 16 वर्ष मुनिका बालबालिकाको हकमा भने वयस्कलाई हुने सजायको 50% मात्र लागू हुने प्रस्ताव गरिएको छ। यस्तै फौजदारी जिम्मेवारी वहन गर्नुपर्ने न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष कायम गर्ने तथा बालबालिकाको आचरणमा सुधार देखेमा अदालतले शर्तसहित प्यारोलमा रिहा गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। र चितवनको मुगली नारायणगढ सड़क खण्ड अन्तर्गत जलबिरे नजिकै भएको बस दुर्घटनामा 25 यात्रु घाइते भएका छन्। प्रहरीले दुर्घटनामा 25 यात्रु घाइते भएको बताए पनि संख्या एकिन गरेको छैन। प्रहरीका अनुसार सर्लाहीबाट काठमाण्डू र काठमाण्डूबाट दाङ आउँदै गरेको 2 बस ट्रकसँग ठोकिँदा दुर्घटना भएको हो। काठमाण्डू जाँदै गरेको बापर 03-001-16 नम्बरको बस हो। दाङका लागि छुटेको बसको भने नम्बर खुलेको छैन। सोही बसका चालक गम्भीर घाइते भएका छन्। दुर्घटना भएपछि अवरूद्ध भएको सड़क अहिले खुलाइएको छ। घाइतेहरूको उद्धार भइरहेको प्रहरीले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ। वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति 10 बजेदेखि बन्द गराएको सो सड़क खण्ड बिहान 6 बजे खुलेको थियो। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5630-27
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
11: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी, खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
16: हार्दिक आमन्त्रण, दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
17: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 9858830404 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 9858832391।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
1: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुटोक दाङ। सम्पर्क फोन नम्बर 082-563-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-49-41-944

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अडगुरी
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
3: मधुमेह सुगर मृगौला रोग पिसाब
2: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
5: होइन माइला लखर लखर कहाँ हिनिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: बाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि मुसलधारे पानी पर्ने सम्भावना। काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आज बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह। बाल सुधार गृहको अवस्था नाजुक, क्षमता भन्दा धेरै बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी। सुशील परेला प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा ठप्प, मेसिन मरम्मत नहुँदा बिरामी भारत जानुपर्ने बाध्यता। रातको समयमा काम गर्दा डिमेन्सिया, मुटु रोग र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनको निष्कर्ष। रातको निन्द्रा रोग प्रतिरोधात्मक क्षमता तथा मांसपेशीका लागि लाभदायक। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसून सक्रिय छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोला नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, टिग्रान, त्यसै गरी नदी कटानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर सहित 35 जिल्ला र आसपासका खोला नदीमा बाढ़ी आउने सम्भावना छ। बाढ़ीको सम्भावना भएका जिल्लाको नदी तटीय क्षेत्र तथा जोखिम हुन सक्ने बस्तीका बासिन्दाहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित काभ्रे, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके बर्दिया, डोटी, दरलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। अहिले मुख्य सड़कमा गाड़ी निर्वाध रूपमा चलिरहेका छन्। नारायणगढ़, मुगलिन र दुई राजमार्गमा अवरोध छैन। कान्ति लोकपथ भने बन्द छ। लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङ्दुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकिएको प्रहरीले जनाएको छ। बाल सुधार गृहमा क्षमताभन्दा धेरै बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बालबालिका, सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फ्रागिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मसुदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको 2/3 भागलाई घटाएर 16-18 वर्षका बाल बालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ। यसैगरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष पुर्याउने र बाल बालिकाको आचरणमा सुधार आए प्यारोलमा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ। यो ऐन पारित भएमा बाल सुधार गृहमा बाल बालिकाको चाप झण्डै 50% घट्ने विश्वास छ। मन्त्रालयका अनुसार अहिले देशभर 10 बाल सुधार गृहको कुल 1085 जना भए पनि क्षमता अनुसार नभई 1195 जना बाल बालिका आश्रित छन्। पछिल्लो आन्दोलनका क्रममा केही बाल बालिका भागेकाले यो संख्या अझै 1400 रहेको हुन सक्ने अनुमान छ। बाँके जिल्लाको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा झण्डै 3 महिनादेखि लिनियर एक्सलेटर मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प छ। सेवा बन्द हुँदा दैनिक उपचारका लागि पुग्ने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका छन्। रेडियो थेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी सबैभन्दा बढ़ी प्रभावित भएका छन्। अस्पतालमा दैनिक 25 भन्दा धेरै बिरामीले रेडियो थेरापी सेवा लिँदै आएका थिए, तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच, लखनऊ, दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील कोरेला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो। अस्पताल प्रशासनका अनुसार मेसिन मरमत गर्ने प्राविधिक अस्पतालमा छैनन्। मेसिन आपूर्ति

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावमा कांग्रेस सभापति थापाको विमति, कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधागुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले आज पनि मुसलधारे पानी पर्ने सम्भावना, काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आज बाढ़ीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठनको सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावमा विमति जनाउनु भएको छ। आज बिहान ललितपुरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण तथा 44 बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यो प्रस्ताव लोकतान्त्रिक मूल्य र जनमतको विपरीत रहेको बताउनुभयो। सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु रहेको टिप्पणी गर्नुभयो। कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उहाँको भनाई छ। विगतमा कांग्रेसले सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै सभापति थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नु भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा 1900 र चाँदी 40 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,84,000 र चाँदी तोलाको 4,240 रूपियाँ निर्धारण भएको छ। शुक्रबार सुन तोलामा 2,82,100 र चाँदी 4,200 रूपियाँमा खरिद बिक्री भएको थियो। अब विदेशको खबर। रातको समयमा काम गर्ने जीवनशैलीले केवल थकान मात्र नभई दीर्घकालीन रूपमा स्मरण शक्ति, मुटुको स्वास्थ्य, मानसिक स्वास्थ्य र क्यान्सरको जोखिम समेत बढ़ाउन सक्ने अध्ययनले देखाएको छ। बीबीसीका अनुसार मानिसको शरीरको जैविक घड़ी दिनमा सक्रिय र रातमा विश्राम गर्ने गरी विकास भएको हुनाले रातभर काम गरेर बिहान र घर फर्किएपछि धेरैजसो रातमा काम गर्ने व्यक्तिलाई निदाउन कठिन हुने गर्छ। अक्सफोर्ड विश्वविद्यालयका निद्रा वैज्ञानिक प्रोफेसर रसेल फोस्टरका अनुसार निद्रा स्वास्थ्यको आधारभूत चीज हो। निद्राका क्रममा मस्तिष्कले दिनभरका स्मृतिलाई व्यवस्थित गर्ने, भावनालाई सन्तुलित बनाउने, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने तथा मांसपेशीको मरम्मत गर्ने काम गर्छ। निद्राका बेला मस्तिष्कभित्र रहेको एउटा प्रणाली सक्रिय भएर दिनभर जम्मा भएका हानिकारक फोहोर पदार्थ बाहिर निकाल्ने काम गर्छ। पर्याप्त निद्रा नहुँदा यही प्रक्रिया प्रभावित हुने र मस्तिष्कमा अल्जाइमर रोगसँग सम्बन्धित एमाइलोइड र टाउ नामक प्रोटीनहरू जम्मा हुने सक्ने वैज्ञानिकहरूको भनाइ छ। क्याम्ब्रिज विश्वविद्यालयका न्यूरोलजिस्ट प्रोफेसर ह्यु मार्कस नेतृत्वको टोलीले यूके बायोबैंकमा 40,000 भन्दा बढ़ी व्यक्तिको मस्तिष्क स्क्यान अध्ययन गर्दा यसको सफाई प्रणाली कमजोर भएका व्यक्तिमा भविष्यमा डिमेन्सिया हुने सम्भावना उल्लेखनीय रूपमा बढ़ी देखिएको जनाएको छ। डिमेन्सियाको जोखिममा उच्च रक्तचाप, मधुमेह र धूम्रपान जस्ता अन्य कारण पनि उत्तिकै महत्वपूर्ण हुने गर्छन्। यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले रातको शिफ्टमा काम गर्ने अवस्थालाई मानिसका लागि सम्भावित क्यान्सर जन्ने समूहमा वर्गीकरण गरेको छ। विशेषज्ञका अनुसार रातको शिफ्टमा काम गर्ने व्यक्तिले सकेसम्म नियमित निन्द्राको तालिका बनाउने, पर्याप्त अध्ययारो र शान्त वातावरणमा सुत्ने, आवश्यक परे छोटो झप्की लिने, स्वस्थ आहार अपनाउने तथा उच्च रक्तचाप, मधुमेह र धूम्रपान जस्ता जोखिम कारक नियन्त्रणमा राख्न विशेष ध्यान दिनु आवश्यक रहेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति 1:15 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका केलेन एम्बाबे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6 खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 विजयी भएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने सम्भावना, काठमाण्डु उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह। बाल सुधार गृहको अवस्था नाजुक, क्षमता भन्दा धेरै बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा बन्द, मेसिन मर्मत नहुँदा बिरामी भारत जानुपर्ने बाध्यता। रातको समयमा काम गर्दा डिमेन्सिया, मुटु रोग र क्यान्सरको जोखिम बढ़न सक्ने अध्ययनको निष्कर्ष। रातको निन्द्रा रोग प्रतिरोधात्मक क्षमता तथा मांसपेशीका लागि लाभदायक। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ़ेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौ। नमस्कार।
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
3: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
3: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
5: अन्य विशेषज्ञ सेवाहरू:
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825-63-218।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
20: इन्डोस्कोपी सेवा,
21: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
22: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
24: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
25: वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
26: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
27: डाक्टरद्वारा दिइने सेवाहरू:
28: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
29: बिना टाका प्रभावकारी उपचार,
30: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
31: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
32: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
33: नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
34: बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
25: दिव्य फार्मेसी, कोराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
35: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
3: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
34: सम्पर्क फोन नम्बर 082-562-601, सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
4: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
34: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
34: डाक्टरद्वारा दिइने सेवाहरू,
5: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
34: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
5: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
34: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
5: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
34: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि। पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला। सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

कास्टिङ प्रोग्राम एकछिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मन पर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 9847268673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
9: भर्ना सम्बन्धी सूचना
10: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
9: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
11: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 9847802983 र 9765226।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: होइन भाइला लखर लखर कहाँ हिँडिस
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
4: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको 1 बजेको छ

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। बितेको 24 घण्टामा सबैभन्दा बढ़ी वर्षा दाङको अमरपुरमा भएको छ। त्यहाँ 107 मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त अवधिमा सिन्धुपाल्चोकमा 103 मिलिमिटर, पश्चिम नवलपरासी परासीमा 69 मिलिमिटर वर्षा भएको विभागका मौसमविद डेभिड ढकालले बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा केन्द्रित गरी विद्युत चुहाव नियन्त्रण अभियान सञ्चालन गरेको छ। अभियानको क्रममा फिल्ड निरीक्षण गर्दा 14 थान व्यवहारिस मिटर फेला पारिएको नेपाल विद्युत प्राधिकरण खजुरा उपवितरण केन्द्रका इन्चार्ज दिनेश ओलीले जानकारी दिनुभयो। व्यवहारिस मिटरबाट करिब 5,00,000 युनिट बराबरको विद्युत खपत पहिचान गरी त्यसलाई राजस्व दायरामा ल्याई लगत कायम गर्ने काम भएको उहाँले बताउनुभयो। यसै गरी मिटरमा स्वीकृत क्षमता 5 AMP मात्र भएका तर भए पनि नियम विपरीत 16 AMP र 32 AMP सम्मका NCB प्रयोग गरिराखेका 743 जना ग्राहकहरूको डिमाण्ड चुहाव नियन्त्रण गरिएको उपवितरण केन्द्र इन्चार्ज भोलीले जानकारी दिनुभयो। ती ग्राहकबाट प्राधिकरणको प्रचलित नियम अनुसार आवश्यक रकम असुली गर्ने प्रक्रिया अगाडि बढ़ाइएको वितरण केन्द्रले जनाएको छ। चुहाव नियन्त्रण अभियानसँगै ग्राहकलाई थप सुरक्षित भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले फिल्डमै पुगेर ग्राहकका गुनासा तथा विद्युत आपूर्ति सम्बन्धी समस्याको स्थलगत रूपमा समाधान गर्ने कार्यलाई पनि प्राथमिकता दिएको वितरण केन्द्र इन्चार्ज ओलीले बताउनुभयो। सल्यानमा असार महिनाभर आत्महत्या, सवारी दुर्घटना, जघन्य अपराध तथा ट्राफिक नियम उल्लंघनका घटनाले चिन्ताजनक अवस्था देखाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको मासिक विवरण अनुसार एक महिनामा 9 जनाले आत्महत्या गरेका छन्। 10 वटा सवारी दुर्घटना, 3 जनाको मृत्यु र 10 जना घाइते भएका छन्। यस अवधिमा विभिन्न प्रकृतिका 21 वटा मुद्दा दर्ता हुनुका साथै 28 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले असार महिनामा दर्ता भएका 21 मुद्दा मध्ये 6 वटा जघन्य तथा गम्भीर अपराध, 1 वटा आर्थिक अपराध, 2 वटा सामाजिक अपराध तथा 12 वटा अन्य प्रकृतिका मुद्दा रहेको बताउनुभयो। सोही अवधिमा अघिल्लो महिनादेखिका समेत गरी 26 वटा मुद्दा फर्सियो गरिएको छ। प्रहरीको तथ्याङ्क अनुसार असार महिनामा झुण्डिएर 7 जना र विष सेवनबाट 2 जनाले आत्महत्या गरेका छन्। एक महिनामा 9 जनाले ज्यान गुमाउनु जिल्लाका लागि गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्यसँग जोड़िएको चुनौतीको रूपमा देखिएको छ। असार महिनाभर जिल्लाको विभिन्न स्थानमा भएका 10 वटा सवारी दुर्घटनामा 3 जनाको मृत्यु भएको छ, 10 जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। र लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मितव्यय प्रशासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। अब राजनीतिक सहमति जुट्नासाथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ। सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा समेत मन्त्रालयको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रेको संयोजकत्वमा संगठन तथा व्यवस्थापन ONM सर्वेक्षण समिति गठन गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव शम्भु प्रसाद मरासिनीले समितिले मन्त्रालय पुनर्संरचना सम्बन्धी आवश्यक अध्ययन, विश्लेषण तथा प्रशासनिक खाका तयार गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालय घटाउने विषय राजनीतिक निर्णयसँग जोड़िएकाले आवश्यक राजनीतिक सहमति भएपछि तत्काल कार्यान्वयन गर्न सकिने अवस्था रहेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालय संख्या घटाउने निर्णय साउन 1 गतेदेखि नै कार्यान्वयन गर्ने तयारी भए पनि पछिल्ला राजनीतिक घटनाक्रमका कारण केही समय पर्खिनु परेको बताउनु भएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ,
8: सम्पर्क मोबाइल 98477
9: र 98578 3689।
10: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।
13: भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू,
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
14: तिहार सुसारको राम्रो व्यवस्था भएको,
13: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
14: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
17: नेपाली जुत्ता घर,
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
17: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
18: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
17: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
18: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: हीरा काटने हीरे मारा के
2: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगा

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-5634-479
4: मोबाइल नम्बर 98-4-94-67-487।
6: हामी जन्म जात नै सिकारी हौ, सिकारी
7: पुरै दैलेख मलाई चाहियो।
1: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
8: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लू बस हेलो हेलो हेलो।
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
9: अब कास हुने बिहा भइसक्यो, एउटा पनि छोरी मान्छे मैले एसएससी दिने छ।
10: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
11: पढ्छु नि है, पढेर के हर्छेस, म बेगर्छु।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। साउन 2 गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ। वर्षाका कारण देशभर 58 घटना भएका छन्। बाढ़ी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। पछिल्लो 24 घण्टामा भएका 58 विपदका घटनामा परेर 3 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाढ़ीका कारण खोटाङको रूपाकोट मझुवागढ़ी नगरपालिका 6 घर भएकी 43 वर्षीय शान्ता र कोपिलासगढ़ी गाउँपालिका 4 घर भएका 71 वर्षीय परशुराम परियारले ज्यान गुमाउनु भएको छ। सर्वदंशका कारण दोलखाको भीमेश्वर नगरपालिका 2 स्थित डोल थकुलीमा 55 वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्ले बताउनुभयो। पछिल्लो 24 घण्टाको अवधिमा विपदमा परेका 1 जनाको प्रहरीले उद्धार गरेको छ। 13 जना घाइते भएका छन्। अविरल वर्षा, आगजनी, चट्याङ र बाधी पहिरोका कारण 23,66,000 आर्थिक नोक्सानी भएको प्रहरीको आकलन छ। भरतपुरदेखि पश्चिम नेपालतर्फको एकमात्र क्यान्सर अस्पताल बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। सो अक्सिजन प्लान्ट जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको हुँदा सञ्चालनमा ल्याइएको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर नीरज भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार 20 किलोलिटर क्षमता भएको प्लान्टमा 18 किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको छ। अस्पतालको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको कार्यकारी निर्देशक डाक्टर भट्टराईले बताउनुभयो। उहाँका अनुसार यो प्लान्ट शुरू भएसँगै अक्सिजन स्टोर गरेर पनि राख्न सकिन्छ भने बाहिरबाट ल्याउने प्रतीक्षा गरेर बस्नुपर्ने अवस्था पनि रहने छैन। स्वास्थ्य मन्त्रालयको समन्वय र यूएसएडको आर्थिक अनुदानमा खजुरा क्यान्सर अस्पतालमा उक्त अक्सिजन प्लान्ट जडान गरिएको थियो। डाक्टर भट्टराईले बिरामीको उपचारमा सहजता ल्याउने अस्पतालको केमो वार्डमा नै छुट्टै फार्मेसी सञ्चालन गर्नेदेखि एउटै भवनबाट रेडियोलोजी र प्रयोगशालाको डायग्नोसिस सेवा समेत सञ्चालनमा ल्याइएको बताउनुभयो। सो अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 100 क्यान्सरका बिरामीलाई उपचार दिँदै आएको छ। नेपालगंज बजारबाट करिब 10 किलोमिटर पश्चिम दूरीको खजुरा बजारमा पर्ने सो अस्पताल उहाँका अनुसार लायन्स क्लबको समन्वयमा छिट्टै बिरामी कुरुवा घर पनि सञ्चालनमा ल्याउने लागि छ। हुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेदिक फार्मेसी सञ्चालन गरिएको छ। ज्येष्ठ नागरिक संघ जुम्लाको आयोजक कार्यालयमा धेरै जसो ज्येष्ठ नागरिक आउने भएकाले उहाँहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयुर्वेद स्वास्थ्य केन्द्रले औषधि पसलका लागि 5 लाख भन्दा बढ़ी रूपियाँको औषधि सहयोग गरेको छ। औषधि पसलका लागि आवश्यक औषधि जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकाली, चन्दननाथ नगरपालिका वडा नम्बर 5 का अध्यक्ष बिर्ख कार्की, मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य लगायत सामाजिक विकास कार्यालयका प्रमुख तोप बहादुर बुढा सहितका सरकारवाला निकायको रोहबरमा जिल्ला ज्येष्ठ नागरिक संघलाई हस्तान्तरण गरिएको छ। आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सन्तोष पौडेलका अनुसार कार्यालयको माग अनुसार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा 5 लाख बजेट आएपछि ज्येष्ठ नागरिकका लागि थप सहजका लागि औषधि सहयोग गरिएको छ। र सल्यानमा असार महिनाभर आत्महत्या, सवारी दुर्घटना, जघन्य अपराध तथा ट्राफिक नियम उल्लंघनका घटनाले चिन्ताजनक अवस्था देखाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको मासिक विवरण अनुसार एक महिनामा 9 जनाले आत्महत्या गरेका छन्। 10 वटा सवारी दुर्घटनामा 3 जनाको मृत्यु र 10 जना घाइते भएका छन्। यस अवधिमा विभिन्न प्रकृतिका 21 वटा मुद्दा दर्ता हुनुका साथै 28 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले असार महिनामा दर्ता भएका 21 मुद्दा मध्ये 6 वटा जघन्य तथा गम्भीर अपराध, एउटा आर्थिक अपराध, 2 वटा सामाजिक अपराध तथा 12 वटा अन्य प्रकृतिका मुद्दा रहेको बताउनुभयो। सोही अवधिमा अघिल्लो महिनादेखिका समेत गरी 26 वटा मुद्दा फर्चुत गरिएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, कोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: प्रेक्षकत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 9847810030 र 9829-54555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टर RK झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, तेतो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
14: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
8: बिरामी जाँच हुने मिति यही श्राव 9 गते शनिबार
15: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
16: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082562203 98478617 98478645
18: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
19: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
19: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
18: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
18: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ

बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4
1: मेगा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-533-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बाल बालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पायल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
12: के कुरा गर्थिनिमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
14: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गयो। 24 घण्टामा विपदका 58 घटना, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम। नेपाल बाल संगठनबाट 20 बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किए। सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै। र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने। नेपाल खबरमा अब पूरा खबर। सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ। आज दिउँसोदेखि डेस्कटपमा फेसबुक खाता खोल्दा अहिले अकाउन्ट उपलब्ध नभएको सूचना देखाउन थालेको हो। मोबाइल भर्सनमा कतिपयको फेसबुक चलिरहेको छ भने कतिपयको चल्न छाडेको छ। डाउन डिरेक्टरमा दिउँसो 1 बजेदेखि फेसबुक प्रयोगकर्ताहरूले रिपोर्ट गर्न थालेका थिए। के कारणले फेसबुक नचलेको भन्ने खुलिसकेको छैन। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुहागढ़ी नगरपालिका वडा नम्बर 6 निरपाकी 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षका परशुराम पदियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरे खोल्सीमा आएको बाढ़ीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 को ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षीय भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरीले उद्धार गरेको छ र 13 जना घाइते भएका छन्। यसैबीच विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी खोलाहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी दिएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 बालबालिकाको उद्धार गरेको छ। बालगृहमा बालबालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बालबालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको थियो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 बालक र 8 बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसैगरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताका आधारमा अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभर 10 बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 30 सुधार गृह मध्ये 4 मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग निर्देशन समर्थन प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र क्षमताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन बढ़ेको छ। आर्थिक वर्ष 2082/83 2,72,923 पर्यटक आएका छन्। आर्थिक वर्ष 2081/82 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। एकसिंगे गैंडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। गएको आर्थिक वर्ष निकुञ्जले पर्यटनबाट 27,63,39,950 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गैर काष्ठ, वन पैदावार, बिक्री, जडीवाना लगायत शीर्षकमा भने 31,01,64,551 रूपियाँ राजस्व संकलन भएको छ। अब विदेशको खबर। मोबाइल इन्टरनेट बन्द हुँदा कार्ड मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन्। युक्रेनसँगको युद्ध शुरू भएको 4 वर्षभन्दा धेरै समय बितिसक्दा बढ़दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको संख्या पनि बढ़ेको बीबीसीले जनाएको छ। रूसी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यस वर्षको शुरूआतदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बराबर नगद प्रवाह भएको छ। कोविड-19 महामारीको समय बाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो। नगद कारोबार वृद्धि युक्रेनी ड्रोन आक्रमणहरूको लहरका बीच देखिएको हो। यी आक्रमणहरूको कारण रूसले पटक पटक देशका ठूला भूभागमा मोबाइल इन्टरनेट सेवा बन्द गर्नु परेको छ, जसले गर्दा धेरै मानिसहरू कार्ड मार्फत भुक्तानी गर्न असमर्थ भएका छन्। सरकारका अनुसार ड्रोन आक्रमणहरूको सामना गर्न इन्टरनेट सेवा बन्द गर्नु परेको हो। बढ़दो बजेट घाटाको सामना गरिरहेको र युक्रेन युद्धका लागि आवश्यक रकम जुटाउन प्रयास गरिरहेको अवस्थामा अहिले देखिएको यो परिवर्तनले रूसका लागि कर संकलन गर्न कठिन भइरहेको छ। ईरान युद्धपछि तेलको मूल्यमा भएको पछिल्लो वृद्धिका कारण रूसले लाभ लिइरहेको भए पनि समग्र अर्थतन्त्र भने सुस्त हुँदै गइरहेको छ। रूसको तेल तथा ग्यास क्षेत्रले राज्यको कुल राजस्वको झण्डै 1/4 हिस्सा ओगट्छ। अब खेल खबर। स्पेन र अर्जेन्टिना बीच आज राति 1:15 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याडोना, सकिरा, जस्टिन बिबर र के पप बोय ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरूको कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबीद्वारा संचालित खेलका नियमअनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्। फिफाद्वारा नै आयोजित र न्यूजर्सीमा सम्पन्न गएको वर्षको विश्वकप क्लब विश्वकपको फाइनलमा पनि हाफ टाइम 24 मिनट लामो भएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गयो, 24 घण्टामा विपदका 58 घटना, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम। नेपाल बाल संगठनबाट 20 बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किए, सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै। र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने।

0: मेगा नबी थुप्लो चार मेगा आर्चमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा तथा देवदह मेडिकल कलेज देवदहमा अनुभव प्राप्त डाक्टर विज्ञान केसी, अब बुद्ध हस्पिटल प्राली घोराही दाङमा। डाक्टर विज्ञान केसीद्वारा दिइने सेवाहरू: एनआईसीयू साथै नवजात शिशुको चेक जाँच उपचार तथा बच्चाको दम, रुगाखोकी, एलर्जी, बच्चाको वृद्धि विकासमा कमी, पेट दुख्ने, पखाला लाग्ने साथै बच्चा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच तथा उपचार।
9: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हार जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
14: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङ गुराईको दिव्य फार्मेसीमा।
16: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
15: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
17: बिना टाका प्रभावकारी उपचार,
16: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
17: शरीरको कुनै पनि भागमा मासु पलाएको, अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
16: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
17: नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
15: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 0825904410, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095121871।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
19: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
18: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
19: हाम्रा विशेषताहरू:
18: उत्कृष्ट शैक्षिक वातावरण,
19: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
18: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
19: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
20: सम्पर्क फोन 081536
18: र मोबाइल नम्बर 98486 98586 र 98481-72273।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
22: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू:
22: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
19: छाती, दम, निमोनिया, खोकी, छेरो,
22: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
19: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
22: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
22: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
19: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
22: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
19: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
22: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
19: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
22: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
19: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
22: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
19: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
23: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

आवाज पश्चिम नेपालको आवाज आवाज हिमको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
7: दीपक गेट। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने

0: छानामुनी सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
2: फोन नम्बर 082-563-479
0: मोबाइल नम्बर 98-494-67-487।
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 98-578-44-722 98-578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
5: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घुराही 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
8: मध्य पश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। अमेलिया सामुदायिक वन क्षेत्रमा आज 1500 मौवा प्रजातिका बिरूवा रोप्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रीन फाउण्डेशन नेपाल र अमेलिया सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना तथा सब डिभिजन वन कार्यालय सतवरिया र सामुदायिक वन उपभोक्ता महासंघ लमैदाङको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। वन उपभोक्ता समूहका अध्यक्ष मनजित खड्गाको अध्यक्षता तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन क्षेत्रमा मौवा प्रजातिका 1500 बिरूवा रोपिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले सामुदायिक वनलाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन र वन

माध्यमसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले स्थानीय उपभोक्ताले वनको संरक्षण व्यवस्थापन र रेखदेखसँगै आय आर्जनमूलक गतिविधि पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। यसले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो। आयोजकका अनुसार मौवा प्रजातिको संरक्षण र विस्तार गर्दै वन क्षेत्रको जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको दीर्घकालीन आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय वन महासंघ लमईका अध्यक्ष पूर्ण बहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेशन नेपाल दाङका कार्यक्रम संयोजक दीपक परियारले गर्नुभएको थियो। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौंदेखि जंगली हात्तीको आक्रमणबाट मानवीय तथा अन्नबालीको क्षति बेहोर्दै आएका छन्। निकुञ्जसँग जोड़िएका ओभरी च्यामा गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती मानव द्वन्द बारम्बार दोहोरिने अवस्था थियो। यिनै समस्यालाई न्यूनीकरण गर्न जेडएसएल नेपालले पूर्व सूचनामा आधारित सेन्सर सायरन जडान गरेपछि स्थानीयको दैनिकमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। जेडएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीका अनुसार यो प्रणालीले हात्ती बस्तीतर्फ प्रवेश गर्नासाथ सायरन मार्फत स्थानीयलाई समयमै सूचना दिन्छ। सायरन बजेपछि नागरिक सचेत हुने मात्र होइन हात्ती दपाउन सुरक्षित रूपमा एकजुट हुन पनि सहज भएको छ। उहाँका अनुसार जेडएसएल नेपालको आफ्ना विभिन्न परियोजना मार्फत चारवटा स्थानमा पूर्व सूचनामा आधारित मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएको छ, जसले विशेष गरी मानव हात्ती द्वन्द कम गर्न सहयोग पुर्याइरहेको छ। बाँकी राष्ट्रिय निकुञ्जमा 25 भन्दा बढ़ी जंगली हात्ती रहेको बताइन्छ। बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जंगलमा पर्याप्त आहार नपुग्दा हात्तीहरू बेला बेला बस्तीमा प्रवेश गर्ने गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार क्षमता अभिवृद्धि र पोषण व्यवस्थामा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यान राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। त्यसै गरी रूपन्देही बाल सुधार गृह साँगुरू र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक अवस्था अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालयले र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वस्थ भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै कोठामा राखिएको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको कार्य गरेको हो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बाल बालिकालाई उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 बालक र 8 बालिका रहेका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577-71546

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 082562601, सम्पर्क मोबाइल नम्बर 98578935090, 98578131684 र 98578320170।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्ते, म राम कृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड चुट्टी पुकार खोइनी जस्ता चुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
9: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
13: हाम्रा विशेषताहरू:
14: उत्कृष्ट शैक्षिक वातावरण,
13: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
13: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
15: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081536086
14: र मोबाइल नम्बर 9840096600, 9850836086 र 9481720273।
16: के तपाईँलाई पायल सुस्ता फुस्ता भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
17: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471 93944 98471 93944

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: मध्यपश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल, बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको छ, हर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: रुकमेटर दीपक के, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 3 6 8 9।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 98577175046

नमस्कार। निर्गोला बचाओ अभियानको साप्ताहिक रेडियो सचेतना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। म डाक्टर ऋषि कुमार काफ्ले, निर्गोला रोग विशेषज्ञ। निर्गोला बचाओ अभियानको तर्फबाट निर्गोलाको बारेमा हामी जानकारी छलफल गरिरहेका छौं, तर खास गरी हाम्रो केन्द्रबिन्दु रोग लाग्न नदिने, रोग लाग्न नदिन के गर्न सकिन्छ र रोग लागेका व्यक्तिहरूको पहिचान कसरी हुन्छ। सबभन्दा ठूलो अप्ठ्यारो गाह्रो कुरा के छ भने, रोगी र निरोगी शुरूआतका दिनमा, शुरूआतका अवस्थामा छुट्याउनै सकिँदैन। कसलाई रोग लागेको छ, कसलाई रोग लागेको छैन, त्यो त्यतिखेर छुट्टिन्छ जब त्यो व्यक्तिमा केही समस्या देखा पर्छ। उसलाई खाना खान गाह्रो पर्छ, उसको पिसाबको मात्रा घट्छ, शरीर सुन्निन्छ, उसलाई केही हिँड्न गाह्रो हुन्छ, दम बढ्ला जस्तो हुन्छ, थकावट बढी हुन्छ, जिउ चिलाउने हुन्छ, उसको शरीर यी सबै कुरा एउटै व्यक्तिमा क्रमशः बढ्दै गएपछि अनि जाँच गर्न जाँदा ढिलो भइसकेको हुन्छ। किन जब लक्षण देखा पर्यो, मृगौला धेरै नै बिग्रेपछि मात्रै लक्षण देखा पर्छ। अब यो किन हुन्छ? अब यो प्रकृतिको नियम हो। यो प्रकृतिको नियम कस्तो हो भने, मृगौला बिग्रिँदै गए पनि त्यो व्यक्तिलाई कुनै समस्या नदिकन त्यो व्यक्तिको जीवन चलाइरहने एउटा प्रकृतिको नियम रहेछ। तर त्यही नियमको आधारमा बसेर धेरै व्यक्तिहरूले, चाहे उनीहरू उच्च रक्तचापका बिरामी किन्न हुन्, मधुमेहका बिरामी किन्न हुन्, अथवा अन्य मृगौलाको रोगको कुनै बेलामा उपचार गरेका बिरामी किन्न हुन्, कुनै व्यक्तिहरू मोटो हुन गएका व्यक्तिहरू किन नहुन्, अथवा विभिन्न औषधिहरू मध्येमा पनि दुखाइ कम गर्ने औषधि सेवन बाध्य भएका व्यक्तिहरू किन नहुन्, त्यो व्यक्तिले त्यति बेलासम्म अप्ठ्यारो के पनि महसुस गर्दैन जति बेलासम्म उसलाई गाह्रो हुँदैन। गाह्रो भएपछि अस्पताल जानु, त्यसपछि उपचारमा लाग्नु स्वाभाविक हो, त्यो हामी सबैले बुझ्ने कुरा हो। तर यही कुरा गर्दै आउँदा ढिलो भइरहेको छ, ढिलो भइरहेको छ। अब अचम्म, मान्छेलाई केही पनि थिएन त्यो बेलामा, कहाँ जाने, के जाँच्ने, कसो गर्ने, केही मतलबै भएन। अब जब उसलाई केही समस्या देखा पर्यो, ऊ जाँच गर्न जान्छ, अब चिकित्सकहरूले भन्छन्, अस्पतालबाट भनिन्छ, तपाईँ त ढिलो आइपुग्नु भएछ, अगाडि आउनु पर्थ्यो, पहिले जाँच गर्नु पर्थ्यो। त्यो पहिले भने कहिले? पहिले भनेको जब तपाईँ स्वस्थ हुनुहुन्थ्यो। अब हामी त के भन्छौ भने, स्वस्थ हुँदा किन जाँच गर्ने? जाँच गर्ने भनेकै जब रोग लाग्छ, जब लक्षण हुन्छ, जब केही हुन्छ, जब केही अप्ठ्यारो हुन्छ, तब नै जाँच गर्ने। जब के पनि भएको छैन, मलाई रोग लागेको छ कि भनेर जाँच गर्न जाने त होइन, सही कुरा हो। अहिलेसम्म, आजका दिनसम्म पनि हामी त्यही गर्दै आएका छौं। जब रोग लाग्छ, जब ज्वरो आउँछ, जब खोकी लाग्छ, जब अप्ठ्यारो जब हुन्छ, तब मात्रै हामी जान्छौ। खाना रुचि भएन, अथवा खाना बढी रुचि भयो, खाना पचेन, कहीँ दुःख भयो, केही कुरा गर्न सकिएन, कहीँ निदाउन सकिएन, मनमा बढी कुरा खेले, विभिन्न कुराहरू आयो, चिन्ता बढी भयो, होइन दिक्क लाग्यो, विभिन्न कुराहरू भयो, आज होइन, बारम्बार यिनै कुराहरू हुन थालेपछि, अनि त्यो पनि हुने बित्तिकै दौडेर जाँदैनौ, केही समय कुर्छौ, गइहाल्छ कि, खाना मन लागिहाल्छ कि,
यो कमजोरी भएको कुरा चाहिँ आफूले मन लागेका कुराहरू खान पायो भने फरक पर्ला कि, खोजेको जस्ता कुरा खान पायो भने फरक पर्ला कि भनेर पहिले खोजेका जस्ता कुरा खाना खाएर केही समय बिताउँछौ, त्यो केही समय कसैको लागि दुई चार दिन हुन्छ, कसैको लागि दुई चार हप्ता हुन्छ, कसैको लागि दुई चार महिनै जान्छ। अब दुई चार महिना बिताएर उपचारमा गएका व्यक्तिहरूलाई तपाईँले ढिला गर्नुभयो, पहिले आउनुपर्छ भनेपछि के हुन्छ? पश्चाताप हुन्छ, थक्क हुन्छ, म पहिले आउनुपर्ने रहेछ, मलाई हल्का केही लक्षण देखा पर्नसाथ दौडिहाल्नु पर्ने रहेछ। हुन त त्यो बेला पनि ढिलो हुन्थ्यो होला, तर तै पनि यति ढिलो हुँदैन थियो कि भन्ने लाग्छ। तर बितेको समय फर्केर आउँदो रहन्छ, बित्यो बित्यो बित्यो, त्यो समय मात्रै होइन, त्यो समयको साथ साथमा स्वास्थ्यको स्थिति, त्यो व्यक्ति कति स्वस्थ थियो, त्यो स्वस्थ भएको अवस्था त गुज्रियो नि। यदि कसैको मृगौला 50% 45% काम गरिरहेको थियो, दुई चार महिना उसले ढिला गर्दा उसको त्यो मृगौला बिग्रिने प्रतिशत घटेर 15-20% आयो भने त धेरै फरक पर्यो। अब मृगौलाको रोग लागेको स्थिति मात्रैमा देखा पर्नु र मृगौलाको रोग बढिसकेर अब तपाईँ के गर्नुहुन्छ? मृगौलाको प्रत्यारोपण तर्फ लाग्नुहुन्छ अथवा डायलिसिस गर्नुहुन्छ, के गर्नुहुन्छ भनेर सोद्धाखेरि प्रश्नले नै मान्छेलाई झस्क्याउँछ। साँच्ची हो र त्यति गम्भीर कुरा भइसक्यो, यति गम्भीर कुरा भइसक्यो कि अब बाँच्नको लागि कृत्रिम डायलिसिस, कृत्रिम तरिकाले रगत शुद्धिकरण गर्नुपर्ने, चाहे त्यो हेमोडायलिसिस होस् अस्पतालमा गएर मेसिनको माध्यमबाट सफा गर्ने, वा घरैमा बसेर पानी डायलिसिस सीएपीडी कन्टिन्युस एम्बुलेटरी पेरिटोनियल डायलिसिस होस्, चाहे दुईटै कुरा जेसुकै हुन्, त्यो दुईटा कुरा मध्ये एउटा कुरा रोज्नुपर्ने। सकेदेखि आफन्त व्यक्तिहरूले मृगौला दिएको खण्डमा मृगौला प्रत्यारोपण गरेर त्यो लिएको मृगौला शरीरभित्र राखेर त्यो मृगौलाले काम गरिरहोस् भनेर इम्युनो सप्रेसिभ औषधिहरू प्रेडनिसोलोन, ट्याक्रोलिमस, माइक्रोफेनोलेट, एजाथियोप्रिन जस्ता औषधिहरू खान पर्ने, र यी औषधिहरू खाँदाखेरि अन्य रोग लाग्न सक्ने, अन्य रोग बढ्न सक्ने कुराप्रति सशंकित भएर समय समयमा डाक्टर कहाँ देखाउन गइरहनु पर्ने, र ती खाएका औषधिको मात्रा तलमाथि भएर शरीरमा आएका उतार चढ़ाउ जांच पड़ताल कर हेन पर्ने, ये सब देखता जब जब सारे गंभीर प्रकृति का समस्या देखा पर्सन तो मं आत्ती। तर अर्कतर्फ हे के हुँदैन, के फरक पर्छ र मलाई के हुन्छ र भनेर बस्न थाल्यो भने फेरि त्यो पनि 90% व्यक्तिहरूमा मृगौलाको समस्या त छैन, अन्य रोग होला नहोलान् तर मृगौलाको समस्या त लगभग 10% सीमित छ। तर जो व्यक्ति 10% परे उनीहरूको लागि त 100% भयो, अन्य हेर्ने 90%ले पो 10% भन्ने भयो, उनीहरूलाई रोग लागेछ भन्ने भयो, उनीहरूलाई दुःख परेछ, उनीहरूलाई डायलिसिस गर्नु परेछ, उनीहरूलाई प्रत्यारोपण गर्नु परेछ भन्ने कुरा हो। तर त्यही कुरा तपाईँ हामीलाई पर्यो भने त्यहाँ त प्रतिशतै छैन, कोसँग जाँच्ने प्रतिशत? 100%। म एक्लो थिएँ, म एक्लोलाई नै त्यो सबै कुरा रोग लागेर मृगौला बिग्रिएपछि त के हो, 100% मृगौला बिग्रिन? अनि त्यो स्थिति कसलाई आउँछ? के लोग्ने मान्छेलाई मात्रै आउँछ, वा स्वास्नी मान्छेलाई मात्रै आउँछ, कि धनी व्यक्तिलाई आउँछ, कि गरिब व्यक्तिलाई आउँछ, कि गाउँले आउने व्यक्तिलाई आउँछ, कि सहरमा बसेको व्यक्तिलाई आउँछ, कसलाई आउँछ? यकिन गरेर
यिनै व्यक्तिलाई मात्रै लाग्छ, यस्तो गर्ने व्यक्तिलाई मात्रै लाग्छ भन्ने कुरा नै छैन। कम उमेरको व्यक्तिलाई पनि लाग्छ, बढी उमेरको व्यक्तिलाई पनि लाग्छ, कम धनी गरिब गाउँले सहर पैसा भएको नभएको केही छैन, देखिँदैन, त्यो एउटा प्रष्ट देखिँदैन, प्रष्ट एउटै कुरा देखिन्छ, स्वस्थ भनेर बसेका व्यक्तिहरू नै अस्वस्थ भइरहेका छन्। यसको अर्थ 90% यो लागू हुँदैन। उनीहरू हिजो पनि स्वस्थ थिए, आज पनि स्वस्थ हुन्छन्, भोलि पनि स्वस्थ हुन्छन् मृगुलाको हकमा, तर के त्यो 10% चाहिँ हिजो स्वस्थ जस्तो देखिएका थिए, आज स्वस्थ देखिएनन्, भोलि उपचार गरे बाँच्छन्, उपचार नगरे मर्छन्। भन्नु सजिलो छ, अर्को व्यक्ति मर्छ, अर्को व्यक्तिले दुःख पाउँछ, त्यसलाई गाह्रो पो भन्छ, तर त्यो अर्को व्यक्ति आफै भए नि,

खुला रोगको कारणले मृत्युवरण गर्नेहरूको क्रम संख्या 1920 हुन्थ्यो भने अहिले 12 आइसक्यो। 1920 तल थियो, 12 आइसक्यो। अब भनिन्छ यही तरिकाले यो सूचाङ्क मृगौला रोगको कारणले मृत्युवरण गर्ने क्रम अझ बढ्दै गएर आजको 18-20 वर्षमा 5 तहमा पुग्न सक्छ, 5 तहमा पुग्ने अनुमान गरिएको छ। सोध्नुहोस् त डायलिसिस गराउन कति खर्च छ, मृगौला प्रत्यारोपण गर्न कति जटिलता छ र डायलिसिस र मृगौला प्रत्यारोपण गर्न कति धेरै सरकारी धन खर्च गर्नु परेको छ। अब हामी घट्ने होइन, मृगौला रोग घट्ने होइन, संसारभरि मृगौला रोग बढ्ने कुरा गरिरहेका छौं। घटाउने कसरी, स्वस्थ हुने कसरी, अब यो कसैले अर्थी उपदेश दिएर हुनेवाला छैन। हरेक व्यक्तिले आफ्नो मृगौलाको जिम्मेवारी आफै लिनुपर्नेछ। अब मृगौलाको जिम्मेवारी लिने भनेर कहीँ गएर सही छाप गरेर मैले जिम्मेवारी लिने भन्ने होइन, हरेक व्यक्तिभित्र भएको मृगौला स्वस्थ राख्ने जिम्मेवारी कसको, त्यही व्यक्तिको। आजसम्म हामीले बुझेका छैनौं, आजसम्म मैले मेरो शरीरमा भएको मृगौला स्वस्थ राख्ने जिम्मेवारी मेरो है भन्ने बुझेको भए र खान नहुने कुरा खान हुँदैन भने चाहिँ म खान्थे, खाँदैनथे नि। यो खायो भने नोक्सान गर्छ, यो खायो भने मृगौलालाई खराबी गर्छ भन्ने थाहा पाउँदा पाउँदै पनि, ज्ञान नपाउँदा थाहा नपाउँदा मैले गर्नु गएको कुरा हो, तर ज्ञान पाएपछि थाहा भएपछि पनि म त्यो गर्छु भने मैले आफूलाई कति बुद्धिमान बन्थेँ नि। एकातर्फबाट हामी आफूलाई असाध्य बुद्धिमान भन्छौ, पढेका छौ, शिक्षित छौ, थाहा छ, बुद्धिमान भन्छौ। बुद्धिमान हो होइन भन्ने कुरा भन्ने कि त्यो व्यवहारमा हेर्ने, व्यवहारमा गर्दाखेरि गरिएका कुराहरू चाहिँ अस्वस्थ तरिकाले जीवन शैली अपनाउने, पानी पनि नपिउने, व्यायाम पनि नगर्ने, समयमा पनि नसुत्ने, खाना के खाने के नखाने ख्यालै नगर्ने, जतिखेर मन लाग्यो त्यतिखेर खाइदिने र आफ्नो शरीरमा भएको उच्च रक्तचाप र मधुमेहको व्यवस्था गर्ने, चुनौट खैनी जाँड रक्सी पाए नछोड्ने, समय समयमा पेन किलर दुखाइ कम गर्ने औषधिहरू खान पनि नछोड्ने, अनि सबै कुरा भद्रगुल राख्ने, अनि शरीर चाहिँ स्वस्थ रहोस्, त्यहाँ सबै सन्तुलनमा रहोस्, कुनै कुरा पनि बढेको नभेटियोस्, चाहे रक्तचाप होस्, चाहे मधुमेह होस्, चाहे सुगर नै किन पुगोस्, थाइरोइड नहोस्, तौल नबढोस्, खाना पचोस्, निन्द्रा लागोस्, हिँड्न सकियोस्, काम गर्न सकियोस्, सबै कुरा गर्न सकियोस्, तर स्वतस्फूर्त मैले केही नगरिकनै भइहालोस्। प्रकृतिमा यो हुँदो रहन्छ, प्रकृतिमा तपाईँले ताली बजाउनुहुन्छ, हातमा ताली बजाउनुहुन्छ, ताली बजेको सुन्नुहुन्छ, तपाईँले काम गर्नुहुन्छ, काम हुन्छ, तपाईँले पढ्नुहुन्छ, पढेको कुरा आउँछ, तपाईँले जाँच दिनुहुन्छ, पढेर जाँच दिनुहुन्छ, जाँच पास गर्नुहुन्छ, सबै कुरा केही कुरा गरेपछि मात्रै आउँदो रहेछ। स्वास्थ्य चाहिँ हामी के सोच्छौँ भने यो स्वत हुनुपर्ने, स्वत हामी स्वस्थ हुनुपर्ने, हामीले जे जस्तो सुकै गरे

नी स्वस्थ जन्म सिद्ध अधिकार तर यो जन्म सिद्ध हुने अधिकार सबैलाई दिएको छ तर जसले आफ्नो शरीरलाई हेरेर जीवनशैली त्यस अनुसार बाँच्न सिक्यो उसले यो जीवनको परीक्षा पास गर्यो नभए अन्य व्यक्तिहरू के गए रोगी भए हरेक व्यक्ति फरक छ कसैलाई चुरुट खाँदा पनि केही बिग्रिँदैन कसैलाई मासु खाँदा पनि केही बिग्रिँदैन कसैले पानीको मात्रा कम गर्दा पनि फरक पर्दैन कसैले व्यायाम नगर्दा पनि फरक पर्दैन कति व्यायाम गर्ने व्यक्ति रोगी छन् कति खाना बार्ने व्यक्ति रोगी छन् भनेपछि यी सबै कुराहरू कस्तो देखिन्छ भने हामी प्रत्येक व्यक्ति फरक छौं प्रत्येक व्यक्ति फरक छौं फरक यो मानेमा छौं कसैलाई केही मिठो लाग्छ कसैलाई केही मिठो लाग्दैन कसैलाई व्यायाम गर्न सरल छ कसैलाई मर्निङ वाक हिँड्न साँझ हिँड्न सजिलो छ आधी घण्टा 45 एक घण्टा हिँड्नु भनेको सरल छ कसको लागि महाभारत छ कतिलाई साग सब्जी तरकारी दाल गेडागुडी फलफुल खान सहज छ कति व्यक्तिको लागि उफो साग सब्जी पनि कहीँ खान सकिन्छ र हामी प्रत्येक व्यक्ति फरक फरक छौं प्रत्येक व्यक्तिको मृगौला फरक फरक छ प्रत्येक व्यक्तिको मृगौलामा भएका काम गर्ने नेफ्रोन इकाइको संख्या कति छ कति छ सामान्यतया स्वस्थ व्यक्तिको मृगौलामा 10 लाख भन्दा बढी नेफ्रोन हुनुपर्छ तर त्यो कुनै ग्यारेन्टी छैन बुढो हुँदै गएपछि 30 वर्षपछि बुढो हुँदै गएपछि त्यो नेफ्रोनको संख्या घट्छ यतापट्ट नेफ्रोनको संख्या बुढेसकालले झारिदिन्छ भने अर्कोतर्फ हाम्रो शरीरमा भएका रोगहरूले पनि त्यो नेफ्रोनको संख्या झार्छन् र हाम्रो खानपान जीवन शैलीले पनि त्यो बढी नेफ्रोन घटाउन मद्दत गर्छ बढाउन मद्दत गर्ने कुरा केही पनि छैन तर हाम्रो जीवनशैली ठिक भयो भने त्यो बिग्रने क्रम त्यो बुढो हुने क्रम रोकिन्छ ढिला हुन्छ र त्यो मान्छे बुढेसकालसम्म बाँचिरहँदा पनि उसलाई समस्या केही पनि पर्दैन तर हामीले मृगौलाको बारेमा कुरा गर्दै जाँदा जीवनशैली खानपान होइन आहार विहार विचारको बारेमा कुरा नगरिकन हामी उम्किनै पाउँदैनौ के खानुहुन्छ के गर्नुहुन्छ र के सोध्नुहुन्छ त्यसैले मृगौला बचाऊ अभियानको तर्फबाट यहाँलाई प्रश्न तपाईँको मृगौला स्वस्थ छ थाहा छैन अनि जाँच्नु पर्दैन नजाँचिकन कहिलेसम्म बस्नुहुन्छ त्यति बेलासम्म बस्ने जबसम्म लक्षण आउँदैन लक्षण आएपछि डाक्टरका गएर उपचार गर्ने डायलिसिस गर्ने प्रत्यारोपण गर्ने नसके मर्ने यो अमूल्य जीवन फेरि पाइन्छ पाइँदैन यो अमूल्य जीवनलाई गुमाउन दुःख पाउन हाम्रो तर्फबाट स्वास्थ्यप्रति व्यवस्था किन गर्ने त्यसैले आफू स्वस्थ रहन मृगौला स्वस्थ राख्न आफू आफन्त आफ्ना परिवार छिमेकी सबैलाई स्वस्थ राख्न मृगौला बचाउ अभियानको तर्फबाट मृगौला स्वस्थ राख्न आफ्नो गाउँ ठाउँमा सबतिर मृगौला बचाउ अभियानको सहायता लिएर सामान्य स्वास्थ्य परीक्षण त्यसमा पनि पिसाब जाँच गर्ने यो काममा हामी सबै जुटौं भन्ने अनुरोध गर्दै आजको यो कार्यक्रमबाट म डाक्टर ऋषि कुमार काफ्ले मृगौला बचाउ अभियानको सबै परिवारको तर्फबाट यहाँलाई धन्यवाद दिँदै यहाँले सुन्नुभएको यो अमूल्य समय
बाट स्वास्थ्य लाभ गर्नुहोस् भन्ने अनुरोध गर्दै जसले जुन जुन एफएमबाट जहाँ जहाँ जसरी मदत गरेर यो आवाज तपाईँहरूसँग पुर्याइदिनु भएको छ उहाँहरूप्रति एक पटक फेरि मेरो लभ बचाओ अभियानको तर्फबाट आभार व्यक्त गर्दै बिदा हुन्छु। नमस्कार।

0: तिम्रो रेट छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: भर्ना खुलियो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
7: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
8: सम्पर्क मोबाइल नम्बर 98-578-44-722 98-578-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ
9: हीरा काट्ने हिरैमा राखे
10: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदार बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-533-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-686 र सम्पर्क मोबाइल नम्बर 98-479-3577।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार्जोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
20: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
20: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
18: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हात जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
9: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
22: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
9: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
22: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
22: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू:
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
24: शान्त तथा पारिवारिक वातावरण भएको,
23: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
24: तिहार सुशासन र राम्रो व्यवस्था भएको,
23: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
24: घरको जस्तै माया पाउने,
25: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
26: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
25: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
27: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847। न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
29: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू:
29: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
29: हाथ खुट्टा का नसा, पेरिफेरल नर्व को शल्यक्रिया लगायत का सामान्य देखि जटिल प्रकृति का न्यूरो सर्जरी सेवाहरू।
1: पुनः हामी सँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
29: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
1: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर वसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
1: ल ल काका, गइहाले म।
29: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: Come on.
1: तुलसीपुर महानगरपालिकाले कृषि यान्त्रिकीकरण प्रवर्धन गर्ने उद्देश्यले 50% अनुदानमा 100 वटा मिनी ट्रेलर किसानलाई वितरण गरेको छ। उपमहानगरपालिका भित्र कृषि फर्म दर्ता गरेका कृषि समूह तथा सहकारीमा आबद्ध किसान मध्ये छनौट गरिएका कृषकलाई मिनी ट्रेलर वितरण गरिएको हो। वितरण कार्यक्रममा तुलसीपुरका प्रमुख टीकाराम खड्काले अनुदानमा प्राप्त कृषि उपकरणको सदुपयोग गरी उत्पादन र आमदानी बढ़ाउन किसानलाई आग्रह गर्नुभयो। उहाँले अनुदानमा प्राप्त मिनी ट्रेलर बिक्री गरेको वा अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको पाइएमा कानून बमोजिम कार्यवाही गरिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेलले लागत समय र जनशक्ति घटाएर कृषि उत्पादन बढ़ाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले किसानलाई मिनी ट्रेलरका लागि उपमहानगरपालिकाले 60 लाख रूपियाँ बजेट विनियोजन गरेको र ठेक्का प्रक्रिया मार्फत 53 लाख रूपियाँमा खरिद गरिएको बताउनुभयो। उहाँले मिनी ट्रेलरका लागि प्रत्येक किसानले करिब 26,500 रूपियाँ र बाँकी 26,500 रूपियाँ रकम नगरपालिकाले अनुदान स्वरूप उपलब्ध गराएको जानकारी दिनुभयो। कृषि शाखा प्रमुख कुलराज चौधरीले स्थलगत अनुगमन पछि किसान छनौट गरी मिनी ट्रेलर वितरण गरिएको जानकारी दिनुभयो। कार्यक्रममा किसान मिश्रीलाल पुनले मिनी ट्रेलर उपलब्ध पछि समय र जनशक्तिको बचत हुने र कृषि क्षेत्रमा लागत घट्ने बताउनुभयो।
2: अमेलिया सामुदायिक वन क्षेत्रमा आज 1,500 मौवा प्रजातिका बिरूवा रोप्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रीन फाउण्डेशन नेपाल र अमेलिया सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना तथा सब डिभिजन वन कार्यालय सतवरिया र सामुदायिक वन उपभोक्ता महासंघ लमहीको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। वन उपभोक्ता समूहका अध्यक्ष मनजित खड्काको अध्यक्षता तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामुदायिक वन क्षेत्रमा मौवा प्रजातिका 1,500 बिरूवा रोपिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले सामुदायिक वनलाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन र वन उद्यमसँग जोड्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले स्थानीय उपभोक्ताले वनको संरक्षण व्यवस्थापन र रेखदेखसँगै आय आर्जनमूलक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। यसले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाई थियो। वृक्षारोपण कार्यक्रममा सब डिभिजन वन कार्यालय देउखरीका प्रमुख गणेश खड्का, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भूषाल, सब डिभिजन वन कार्यालय सदवरियाका प्रमुख मोहन मिश्र, ग्रीन फाउण्डेशन नेपाल दाङका उद्यम प्रवर्धन विकास अधिकृत सुरेश राउत, स्थानीय उपभोक्ता वनकर्मी तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो। आयोजकका अनुसार मौवा प्रजातिको संरक्षण र विस्तार गर्दै वन क्षेत्रको जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको दीर्घकालीन आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय वन महासंघ लमैका अध्यक्ष पूर्ण बहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेशन नेपाल दाङका कार्यक्रम संयोजक दीपक परियारले गर्नुभएको थियो।
1: दुई दशक भन्दा लामो समयदेखि संरक्षण र विकासको पर्खाईमा रहेको दाङको तुलसीपुर उपमहानगरपालिका 11 सुकौराकोट स्थित ऐतिहासिक दंगीशरण दरबार पुननिर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको छ। लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको पर्यटन डिभिजन कार्यालय कोहलपुरले दरबार संरक्षण जीर्णोद्वार तथा निर्माणका लागि 4,90,00,000 रूपियाँको बोलपत्र आह्वान गरेसँगै यस क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षणप्रति नयाँ आशा जागेको हो। लामो समयदेखि अल्पत्र अवस्थामा रहेको दरबारको संरक्षणका लागि प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढ़ाएपछि थारू समुदाय, इतिहासविद तथा सांस्कृतिक अभियन्ताले स्वागत गरेका छन्। उनीहरूले यसलाई एउटा भवन निर्माणको काम मात्रै नभई थारू सभ्यता, दाङको इतिहास र राष्ट्रिय पुनरावृत्तक सम्पदाको संरक्षणसँग जोडिएको महत्वपूर्ण शुरूआतको रूपमा लिएका छन्।
2: रूकुम पूर्व केन्द्र भएर 5 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ 4:30 बजे रूकुम पूर्वको कोल क्षेत्र

0: केन्द्रबिन्दु भएर स्थानीय मापन अनुसार 5 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का पूर्व रूकुम सहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ। रोल्पा, दाङ, अर्घाखाँची लगायतका आसपासका जिल्लामा स्थानीयहरूले कड़ा धक्का महसुस भएको उल्लेख गरिएको छ। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन।
1: वर्षातको समयमा सिजनको तरकारी भन्दै च्याउ खाने प्रचलन बढ्दै गएको छ। घर, करेसाबारी तथा जंगलमा उम्रिएका च्याउहरू खाने र बिरामी पर्ने तथा अकालमा ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको पाइएको छ। हिजो मात्रै दाङमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। चारजना अन्य बिरामी परे। च्याउ खाएको असर तत्कालै नदेखिने र त्यसको असर विस्तारै 48 घण्टा 72 घण्टा पछि देखिने चिकित्सकहरूको भनाइ छ। बिरामीहरू पनि निकै ढिला अस्पताल पुग्ने गरेका कारण मानिसको मृत्यु हुने गरेको छ। जथाभावी रूपमा उम्रिएका र नचिनेर च्याउ खाँदा अकालमा ज्यान गुमाउने अवस्था आएको सरकारवालाहरूको भनाइ छ। प्रहरी प्रशासन तथा चिकित्सकहरूले जंगली च्याउ खाँदै नखान र च्याउ खाने नै भए व्यावसायिक रूपमा घरमा फार्ममा उत्पादन गरेको च्याउ खान सुझाव दिएका छन्। यसै सन्दर्भमा रहेर हामीले घोराई स्थित संजीवनी शिक्षण अस्पतालमा कार्यरत डाक्टर प्रवेश पोखरेललाई च्याउ खाएर मानिस कसरी बिरामी पर्छ, कस्ता लक्षणहरू देखिन्छन् र यसबाट बच्न के गर्नु पर्ला भनेर सोधेका छौं।
0: अहिले पछिल्लो समय यो बर्खाको सिजनमा चाहिँ च्याउ खाएर मानिसहरू बिरामी परिराखेका छन्। योबाट बच्नका लागि चाहिँ के गर्ने, यसको बारेमा चाहिँ अलिकति भनिदिनुहोस् न।
2: मेरो भनाइ चाहिँ सकेसम्म चाहिँ जंगली च्याउ एकछिनको स्वादको लागि सेवनै नगर्नु एकदम सबसे ठूलो रोकथामको लागि सबसे ठूलो उपचार नै त्यही हो। तर अब खाइसकेमा चाहिँ सामान्य च्याउले चाहिँ 24 घण्टासम्म चाहिँ सामान्य केही साइनहरू लक्षणहरू नदेखाउन सक्छ। 24 घण्टा पछाडि चाहिँ सामान्य झाडा पखालाबाट सुरु भएर कसै कसैलाई चाहिँ अलिकति झुम्म पार्ने, लट्ठ पार्ने, छारे रोग जस्तो आएको पनि हुनसक्छ। तर हाम्रो यो भेगमा हुने च्याउहरू सामान्यत धेरै जस्तो मान्छेहरूलाई चाहिँ 24 घण्टापछि झाडा पखाला लाग्छ। अनि मान्छेहरूको बुझाइ चाहिँ सामान्य झाडा पखाला हो भनेर अस्पताल जान ढिला गर्नुहुन्छ। तर अब त्यो ढिला गर्दाखेरि चाहिँ के हुन्छ भने 3 दिनपछि चाहिँ यो च्याउको अवस्था यति बिगारेर ल्याउँछ कि हामीले आइसियूमा भर्ना गरेर उपचार गर्दाखेरि पनि हामीले बिरामीलाई बचाउन नसक्ने अवस्था हुन्छ। त्यही भएर सामान्य च्याउ खाएर हजुरलाई झाडा पखाला जस्तो लक्षण आयो भने तुरन्त सकेसम्म तुरन्त नजिकको हस्पिटलमा गएर उपचार गराएपछि चाहिँ हामीले सहज बनाउन सकिन्छ होला।
0: यो च्याउमा चाहिँ कस्तो खालको विषाक्त चीज हुन्छ र त्यसले मानव स्वास्थ्यमा चाहिँ कसरी असर गर्छ?
2: च्याउमा खास यो हामीले खाने यो स्पेसिफिक केमिकल चाहिँ केही पनि हो, त्यो स्पेसिफिक चाहिँ छैन। त्यही भएर च्याउको बिकको चाहिँ हाम्रो सबभन्दा नराम्रो पाटो नै के हो भने यसलाई बिक काट्ने एन्टिडट अरू बिकहरूको जस्तो अर्गेनोफोस्फेट भन्नेको एट्रोपिन भन्ने हुन्छ, यो च्याउको चाहिँ बिक काट्ने दवाई नै हुँदैन है। त्यसले गर्दाखेरि मान्छे अनुसार विभिन्न लक्षण, कसैलाई झाडा पखला हुने सामान्य त्यतिकै ठिक पनि हुने हुन्छ, कसैलाई झाडा पखला यति धेरै हुने कि त्यो रोकथामै गर्न नसक्ने हुन्छ, कसैलाई छारे रोग जस्तो आउने हुन्छ, कसैलाई झुम्म पार्ने जस्तो हुन्छ। त्यही भएर यो चाहिँ कुन च्याउको कुन तत्त्वले को मान्छेलाई कस्तो असर गर्छ भन्ने कुरा ठ्याक्कै थाहा अहिलेसम्म थाहा नभइसकेको हुनाले चाहिँ यो अलि जटिल
0: उमेर अवस्था इम्युनिटी पावरले पनि भर पर्छ,
2: त्यो कुरा सबैले भर पर्ने भएको हुनाले चाहिँ अब मान्छेको लक्षण के देखिन्छ नै थाहा हुँदैन कि हामीलाई च्याउ खायो अब यस्तो भयो। कोहीलाई सामान्य झाडा एक दिन झाडा पखाला लाग्छ ठिक हुन्छ, केही पनि हुँदैन। सँगै खाएको अर्को श्रीमानलाई चाहिँ सामान्य झाडा पखाला लगाएर ठिक भएको देखिरहेछौँ, अब श्रीमतीलाई सिरियस भएर अब ज्यानै गुमाउने अवस्थासम्म पुगेको देखिन्छ। अब कसैको चाहिँ फेरि मुटुको चाल कम भएर मुटुको चाल बढाउनु पर्ने औषध दिनुपर्ने हुन्छ, कसैलाई चाहिँ सामान्य छारे रोग आ जस्तो सिजर भन्छौँ हामीले सिजर आ जस्तो हुने हुन्छ। त्यही भएर यसको चाहिँ यही हुन्छ भन्ने चाहिँ ठ्याक्कै हुँदैन, यो त्यही भएर पनि जटिल अवस्थामा पुग्ने डर हुन्छ।
0: अब यो च्याउ खाइसके पछाडि कस्तो कस्तो लक्षणहरू देखियो भने पछाडि मलाई यसले असर गर्यो भनेर अस्पतालमा पुग्ने?
2: सामान्य 24 घण्टाभित्र चाहिँ सामान्य पेट दुखेको जस्तो मात्रै हुन सक्छ। तर जब अब यो पेट दुखेको कुरा चाहिँ अब बिस्तारै 1-2 पटक पखाला लाग्यो भने चाहिँ तुरन्त हस्पिटल गएको राम्रो है। सामान्य पखाला रहेछ भने हामीले सामान्य उपचार गरेर घर पठाउन सक्ने अवस्था हुन्छ, हामीले घर पठाइहाल्छौँ 24 घण्टा अब्जर्भेसन राखेर। तर कसै कसैलाई चाहिँ यो मेन च्याउको नराम्रो लक्षण देखिने भनेको कम्तीमा पनि 48 घण्टा पछाडि बल्ल जन्डिस देखिने, अनि त्यसपछि रगत पातलो हुने, भित्र पेट भित्रबाट चाहिँ रगत ब्लिडिङ हुने, अनि त्यसपछि पखाला पनि दिनमा 25 चोटि 30 चोटि हुने, रोक्नै नसक्ने गरेर पखाला हुने, प्रेसर घट्ने, मुटुको चाल बिस्तारै कम हुँदै जाने हुने भएको हुनाले तीन दिनभन्दा अगाडि चाहिँ यो जटिलवाला लक्षण नदेखिने हुनाले धेरै बिरामी चाहिँ तीन दिनसम्म चाहिँ सामान्य पखाला भनेर घर बस्नुहुन्छ। तर तीन दिनपछि एकाएक जटिल अवस्थामा हस्पिटल पुग्दाखेरि चाहिँ हामीले पनि केही गर्न नसक्ने अवस्था हुन्छ। अब अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुभएका र यो अहिलेको यो बर्खाको समय र च्याउ चाहिँ मानिसले खानका लागि अलिकति स्वादिलो मानेर विभिन्न तरिकाले जंगलमा जाने, खोज्ने, ल्याउने, नचिनेरै खाइदिने, यो यो बारेमा चाहिँ के भन्नुहुन्छ?
3: मेरो चाहिँ सबभन्दा पहिलो रिक्वेस्ट चाहिँ सकेसम्म एकछिन मिठो स्वादको लागि चाहिँ जंगलको च्याउ सेवनै नगरौं। च्याउ खान मन लाग्यो भने आजभोलि बजारमा विभिन्न किसिमको घरमै बनाएको च्याउ पाइन्छ, त्यही च्याउ सेवन गरौं। अनि अर्को चाहिँ सामान्य पखाला हो भनेर चाहिँ घरमा रोग लागिसकेपछि चाहिँ सामान्य हो भनेर चाहिँ नबसौँ, बरु एकैछिन हस्पिटल गएर डाक्टरसँग परामर्श लिएर ठिक छ भने घर फर्किम, ठिक छैन भने उपचार गरेर मात्रै घर फर्किम।
1: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मितव्ययी प्रशासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा समेत मन्त्रालयको संख्या घटाउने लाई प्राथमिकताका साथ समावेश गरिएको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रेको संयोजकत्वमा संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण समिति गठन गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव शम्भू प्रसाद मरासिनीले समितिले मन्त्रालय पुनर्संरचना सम्बन्धी आवश्यक अध्ययन, विश्लेषण तथा प्रशासनिक खाका तयार गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालय घटाउने विषय राजनीतिक निर्णयसँग जोड़िएकाले आवश्यक राजनीतिक सहमति भएपछि तत्काल कार्यान्वयन गर्न सकिने अवस्था रहेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालय संख्या घटाउने निर्णय साउन 1 गतेदेखि नै कार्यान्वयन गर्ने तयारी भए पनि पछिल्ला राजनीतिक घटनाक्रम का कारण केही समय पर्खिनु परेको बताउनुभयो।
0: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन्। केन्द्रमा विकसित राजनीतिक घटनाक्रम पछि सरकारबाट बाहिरिने विषय उठे पनि प्रदेश संसदीय दलले थप परामर्श पछि मात्रै ठोस निर्णय गर्ने जनाएको छ। कांग्रेस संसदीय दलले सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेर मात्र औपचारिक निर्णय गर्ने तयारी गरेको छ। प्रदेश संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले बिहिबार सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकको बैठक बोलाउनु भएको थियो, तर केही मन्त्री काठमाडौँमा र केही गृह जिल्लामा रहेकाले बैठक पूर्ण हुन नसकेको बताइएको छ। प्रमुख सचेतक जमुना ढकालले सबै मन्त्रीसँग एकैपटक छलफल गरेर मात्रै सरकारमा रहने वा नरहने विषयमा निर्णय गरिने बताउनुभयो। उहाँका अनुसार सरकारमा रहेका 5 मन्त्री उपस्थित हुन नसकेकाले छलफल निष्कर्षमा पुग्न नसकेको हो। कांग्रेसबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा तत्काल सत्ता समीकरण परिवर्तन गर्ने पक्षमा आफूहरू नरहेको बताउनुभयो। उहाँका अनुसार प्रदेशमा कांग्रेस एमाले बीचको सहकार्यमा कुनै ठूलो विवाद नरहेकाले केन्द्रको राजनीतिक समीकरणका आधारमा मात्रै सरकार परिवर्तन गर्नु उपयुक्त नहुने धारणा अधिकांश मन्त्रीको छ। उहाँले पूर्व सहमति कार्यान्वयन गर्दै आवश्यक परे सरकारको नेतृत्व परिवर्तन बारे छलफल हुन सक्ने भए पनि गठबन्धन नै परिवर्तन गर्ने विषय व्यावहारिक नदेखिएको बताउनुभयो।
1: प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यान राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित 30 सुधार गृहहरू मध्ये 4 मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
0: देशभित्र रोजगारी सिर्जना र पूँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशकै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात आर्थिक वर्ष 76-77 बाहेक अन्य सबै वर्षमा गत अब भन्दा बढ़ी विकास बजेट खर्च भएको छ। कोरोनाको उक्त समय अवधिमा पनि विकास खर्च करिब गत वर्षकै आर्थिक वर्षकै हाराहारीमा भएको छ। प्रत्येक वर्ष विकास खर्च बढ़ाउने सरकारको प्रतिबद्धता विपरीत आर्थिक वर्ष 2082-83 खर्चमा अत्यन्त कमजोर प्रगति देखिएको हो। रोजगारी अभाव र ठूला आयोजना सुस्त गतिमा रहेको परिस्थितिमा विकास खर्च बढ़ाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्थामा सो अनुसार काम हुन नसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा 1,90,84 करोड़ रूपियाँ मात्रै विकास बजेट खर्च भएको छ। बजेटमा पूँजीगत खर्च शीर्षक अन्तर्गत राखिने यस्तो खर्च 4,07,88 करोड़ रूपियाँ गर्ने सरकारको लक्ष्य रहेको थियो। आर्थिक वर्ष सकिएदासम्म लक्ष्यको केवल 46.79% मात्रै खर्च भएको कार्यालयको बजेटरी स्थितिमा देखिएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा 2 अमेरिकी सैनिकको ज्यान गएको छ। 1 सैनिकको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट 4 सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार 8 रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सलाई जवाब दिने केन्द्रित थिए। इरानका सर्वोच्च नेता मोतवा खामेनीले अमेरिका युद्ध विराम सम्झौता उल्लंघन गर्दै द्वन्द्वलाई थप सरकाउने प्रयासमा लागेको आरोप लगाउनुभयो। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालिएको जनाएको छ। यससँगै इरान अमेरिका युद्ध ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा बढ़दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव बढ़न सक्ने चेतावनी दिएको छ। पछिल्ला केही हप्ता यता अमेरिका र इरान बीचको युद्ध विराम प्रयास असफल बनेपछि दुवै पक्षबीच सैनिक गतिविधि तीव्र भएका छन्।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ। प्रतियोगिता भर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 र 4 असिष्ट सहित गोल्डन बुट तथा गोल्डन बल का प्रमुख दावेदार बनेका छन्। तर फ्रान्स का किलियन एम्पाबेले 10 सहित शीर्ष स्थान में छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यस अघि सन 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 ले विजयी भएको थियो।
1: र मध्यपश्चिम खबरको

0: राप्तीमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24।
1: र तुलसीपुरको सुकौरामा रहेको ऐतिहासिक दंगी शरण दरबार पुनर्निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़्यो।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: अवकाश हुने बेला भइसक्यो, एउटा पनि छोरी मान्छे
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
7: हामी जन्मजात नै सिकारी हुँ, सिकारी
8: पुरै दैलेख मलाई चाहियो।
9: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
10: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लु बस हेलो हेलो हेलो।
9: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
11: मम्मी मम्मी दाँत दुख्यो।
12: मम्मी मेरो दाँत बङ्गो आयो, दाजुले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू।

0: अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
4: पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: सीता के भयो तिमीलाई, घुम्छौ र बसेछौ? के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो। के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: राप्ती इन्जिनियरिङ कलेज घोराहिदानको भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङ।
11: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9857835990, 9857831684 र 9857832770।
12: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
13: के तपाईँलाई पायल फुस्रा फिसो भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
14: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओडालो घोराई जाँच फोन नम्बर 082-5630-218
8: मध्यपश्चिम जाँग च्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
6: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दान।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
1: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु

0: लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
1: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
0: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479193 र 98128990।
4: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ़दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: रौता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँचो पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै

0: यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन, सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
1: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्यूसेक पुगेको हो। पानीको बहाव खतरा को तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
2: कोशीको 28 ढोका खोलिएको अवस्था छ। यसमा विशेष गरेर जुन यो जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्दा र सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूलाई चाहिँ जो छेउछाउमा विशेष गरेर त्यो दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर अहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
1: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम, अर्घाखाँची, बागलुङ, ललितपुर, रसुवा, रोल्पा र डणेदुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
3: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौ। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
1: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गए राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लेन अनुसार पालना नगरी सवारी चलाउँदा 2 बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिएको प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-5-50-13-969 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन् जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अदक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ़दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अदक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सागुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्ष सहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
4: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको 5 बुधे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मीन विश्वकर्माले भन्नुभयो,
5: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन, दिशाविहीन, नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउने बाट शुरू भएको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68.8% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज मध्यराति स्पेन र साबिक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने एक बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा एक गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
0: पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन।
6: कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
0: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दात गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू
9: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहारका हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267.

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: फूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी बिरूवा रोपण गरेका छन्।
3: पाल्पाको रिब्दीकोट गाउँपालिका 2 देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला कागती मौसम लगायतका 200 बढी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट 100 नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ। सुन्तलाको बिरूवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरूवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट 100 नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल
4: एक बोट 100 नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
3: रिब्दीकोट गाउँपालिकाले 8 ओडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट 100 नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
5: अधिक मात्रामा रहेको यहाँको बाँझो चक्कालाई उपयोग गर्ने र यहाँका किसानहरू कृषितर्फ अभिप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने
3: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आयार्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
6: एक बोट 100 नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
3: एक बोट 100 नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशी नै युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग, रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिला।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया।
11: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
10: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
11: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
10: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
11: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
12: वरिष्ठ छाला तथा युनिटी विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा
13: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
13: बिरामी
14: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
10: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 0825-62023-98478-18-6-17 98478-18-6-43।
10: भर्ना सम्बन्धी सूचना
17: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
18: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
19: र अर्को चाहिँ रुगाखोकी भनौँ। अब यो रुगाखोकी पनि अलिक पछिल्लो समयमा देखिने समय पनि हो। यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुगाखोकीले गर्दाखेरि पनि धेरै बाल बालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ। तसर्थ अब यो जुन रुगाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाखोकीको लक्षणहरू देखेको छ भने अब घरैमा आराम गराउने, यदि केही गरी थप अब यो लम्बियो, यो रुगाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ।
20: नमस्कार, म सर्वानी पौडेल। आजकल पानी अति नै परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला?
21: नमस्कार, मेरो नाम इच्छा। हामी जस्ता बाल बालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने?
19: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ। अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ। र जुन ज्वरो भन्छ, ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बच्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देख्न पनि सुरु भइसकेको अवस्था छ रुगाखोकी र झाडा पखाला ज्वरो अनि निरन्तर बर्सात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, त्यो पनि अब स्वस्थ सफा पानीले मात्र धोएर खानुपर्ने हुन्छ। गोलभेडा जस्तो उदाहरणको लागि अनि धनियाँहरू भयो, यिनीहरूमा पनि प्रशस्त मात्रामा अब प्रदूषित भनौँ पानीहरूले पनि पखालेर ल्याएको हुनसक्छ। त्यस्तो अवस्थामा हामीले यत्तिकै राम्रोसँग नपखालिकन खाँदाखेरि चाहिँ बिरामी हुन सक्ने सम्भावना रहन्छ। र खानेकुरामा विशेष गरेर अब यो जुन मासुहरू भयो अलिक लामो समयसम्म राख्नु भएन, त्यो भयो भने पनि त्यसबाट ब्याक्टेरियाहरू यो विकसित हुन सक्दछ, त्यो कुरामा पनि हामीले ध्यान दिनु पर्यो। र खानेकुरालाई राम्रोसँग पकाएर खाँदाखेरि सम्भवतः मलाई जहाँसम्म लाग्छ धेरैभन्दा धेरै संक्रमणहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने पनि त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुरा जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन्, अब धेरै जसो त अब त्यो पनि खानु मन पराउँछ, त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो। अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानी पुरी भयो वा समोसाहरू कुनै पनि खानेकुराहरू खाँदाखेरि त्यो कतिको स्वस्थ छ त्यसमा तपाईँ हामीले विचार पुर्याउनै पर्ने हुन्छ, अनि मात्र हामीले

0: यो हो रेडियो मतस्थिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढ़ीका कारण खोटाङमा दुईजनाको मृत्यु, नारायणगढ़ मुगलिङ सड़कमा राति 10 बजेदेखि सवारी साधन चलाउन नपाइने, पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 52 ढोका खोल्ने तयारी।
0: संवादहीनता र शक्ति संघर्षले कांग्रेस संकटमा, पार्टी विभाजनको संघारमा इतर पक्षले बार्गेनिङ गरिरहेको संस्थापन पक्षको आरोप।
1: बाल सुधार गृहको अवस्था नाजुक, सुधार गर्न संसदीय समितिको सरकारलाई 4 बुटे निर्देशन, ऐन संशोधन गरी सजाय घटाउने तयारी।
0: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, बेपत्ता 14 जनाको खोजी कार्य जारी।
1: र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। खोटाङमा बाढ़ीको कारण दुईजनाको मृत्यु भएको छ। खहरे खोलामा आएको बाढ़ीले बगाउँदा दुईजनाको मृत्यु भएको हो। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 6 निर्पाकी 43 वर्षीय शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रवक्ता महतले बीपी र सिद्धार्थ राजमार्ग सुचारू गरिए पनि मेची, अरणिको र कान्ति लोकपथहरू अझै अवरूद्ध नै रहेको बताउनु भएको छ।
3: मुख्य राजमार्गहरू अझै अवरूद्ध छन् भने केही चाहिँ सुचारू पनि गर्ने प्रयत्नमा भएर सुचारू पनि भएको छ। हामीलाई प्राप्त गरिन अनुसार चाहिँ बीपी राजमार्ग र सिद्धार्थ राजमार्ग चाहिँ सुचारू गरिएको छ भने मेची, अरणिको कान्ति लोकपथहरू चाहिँ अझै अवरूद्ध नै छन्।
0: प्रवक्ता महतले कोशी, गण्डकी र बागमती प्रदेशका 23 वटा जिल्लाहरूमा भोलिसम्म जोखिम रहेको जानकारी दिनुभएको छ। उहाँले जोखिमयुक्त ठाउँमा रात्रिकालीन अवस्थामा यात्रा नगर्न अनुरोध गर्नुभयो।
3: जुन प्रभावित जिल्लाहरू भनेर 23 वटा जिल्लाहरू कोशी, गण्डकी र बागमती प्रदेशका थिए, तिनलाई नै बढी अहिले बेलुका र भोलि बढी देखिन्छ भने अन्य लुम्बिनी, मध्य प्रदेश र यता सुदूरहरूमा पनि छ। खान त वर्षा नहुने त होइन, तर अलिकति बढी जोखिम छ यी तिनवटाहरूमा देखायो भने ट्राभल एडभाइजरीहरू जारी गर्ने, रात्रिकालीन अवस्थामा चाहिँ विशेष गरी यात्रा नचलाउनकै लागि हामीले अनुरोध गरेका छौँ।
0: प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155, विपद मद्दतका लागि 1234, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 1114 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

0: मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ़दो क्रममा रहेको जनाएको छ। उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलस्तर भोलिसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ। विभागका बाढीविद सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ़न सक्ने बताउनुभयो। आज साँझसम्म कोशी नदीको जलस्तर 4.78 मिटर पुगेको छ र बहाव बढ़दो क्रममा छ। राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले भोलि बिहानसम्म नदीले 6 मिटरको सतर्कता तह पार गर्न सक्ने उहाँले बताउनुभयो। विष्टका अनुसार नदीको जलस्तर 6 मिटर पुगेमा सतर्कता तह र 7 मिटर पुगेमा खतरा तह पार गर्नेछ। नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित बाढ़ी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका 52 ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँले बाढ़ीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकता अनुसार पूर्व तयारी तथा प्रतिकारका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो। विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
1: स्थानीय प्रशासनले नारायणघाट मुगलिन सड़क र चितवन तर्फको पृथ्वी राजमार्ग आज राति 10 बजेदेखि बन्द गर्ने भएको छ। जिल्लाका विभिन्न स्थानहरू सहित धादिङ लगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणघाट मुगलिन काठमाडौँ सड़क राति 10 बजेदेखि बन्द रहने जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश सरियालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राख्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ। रातिमा सवारी साधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ। वर्षातका कारण शनिबार रातिदेखि यो सड़क बन्द गरिएको थियो।
0: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेपछि देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी विभाजनको संघारमा पुगेको छ। संस्थापन र इतर पक्षबीचको शक्ति संघर्ष र संवादहीनताका कारण इतर पक्षले अब धेरै पर्खिएर नबस्ने र नयाँ कार्य दिशा तय गर्न राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। पार्टी फूटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको कतिपय नेताहरूको बुझाइ रहँदा इतर पक्षका नेताहरूले भने एकताको सम्भावना अत्यन्तै क्षीण र कमजोर बन्दै गएको स्पष्ट पारेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
2: पार्टीभित्र गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा समूहको इतर पक्षबीच चुलिएको शक्ति संघर्ष आगामी साउन 6 गते जननायक बीपी कोइरालाको स्मृति दिवसका दिन मैदानमै पोखिने भएको छ। सो दिन संस्थापन पक्षले 77 जिल्लामा आफ्नो जरा अभियान समापन गर्दैछ भने इतर पक्षले देशका 165 निर्वाचन क्षेत्रमा बेग्लै कार्यक्रम गर्ने घोषणा गरेर समानान्तर गतिविधि बढ़ाउने प्रश्न पारिसकेको छ। संस्थापन पक्षले अघि बढ़ाएको क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियालाई इतर पक्षले पूर्ण रूपमा बहिष्कार गर्ने र यसैलाई आधार बनाएर नयाँ पार्टीको खाका कुर्ने गृह कार्य गरिरहेको छ। इतर पक्षका नेता मिन विश्वकर्माले एकताको सम्भावना कहिल्यै पूर्ण रूपमा समाप्त नहुने बताए पनि अहिले वार्ता सम्वाद र छलफल प्रभावकारी रूपमा अघि नबढ़ेकाले तत्काल सहमति हुने अवस्था नदेखिएको स्पष्ट पार्नु भएको छ। विश्वकर्माले तत्काल पार्टी फुटेको भन्न नमिल्ने तर एकताको सम्भावना भने क्रमशः क्षीण हुँदै गएको बताउनुभयो।
3: एकताको सम्भावना रहिने रहन्छ तर अहिले जुन अवस्थामा हाम्रो वार्ता सम्वाद छलफल हुनुपर्ने हो त्यो अवस्था नभएको र जुन शैलीमा हामी अगाडि गइराखेका छौँ त्यसले चाहिँ अहिले तत्कालै सहमति हुने अवस्था देखिँदैन। तत्कालको लागि फुट्यो नभनिहाल एकताको सम्भावना चाहिँ
2: इतर पक्षले साउनभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएर नयाँ दलको घोषणा गर्ने तयारी गरिरहँदा संस्थापन पक्षले भने यसलाई पार्टी विधान विपरीतको कदम र राजनीतिक कमजोरी भनेको छ। इतर पक्षको यो आरोप र रणनीतिलाई अस्वीकार गर्दै संस्थापन पक्षका नेता तथा पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाईले पार्टी फुट्ने कुरालाई केवल उच्च स्तरको बार्गेनिङ मात्र ठान्नुहुन्छ। कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन दैनिक रूपमा संवाद र छलफलहरू भइरहेकाले अन्तत सबै मिलेर नै अगाडि बढ़ने दावी उहाँको छ।
4: हाइली बार्गेनिङ होला फुट्दैन पार्टी, कार्यकर्ताका बीचमा फुट्नु नहुनेछ, कार्यकर्ताका बीचमा जहाँ चारद्वारा जहाँ जहाँ झण्डा छ उहाँहरूलाई पनि हामी समेट्छौँ, वार्ता भएर छलफल भएर। त्यही भएर सुधारतापूर्वक पार्टीको विधान र विधि प्रक्रियाभित्र, विधानको सर्वोच्चताभित्र, विधानले अङ्गीकार गरेको बाटोमा सहमति र एकता कायम गर्न हामी तयारै छौँ। संवाद छलफल प्रयासहरू भइरहेका छन् तर जहाँसम्म लाग्छ हामी एक भएर नै जान्छौँ।
2: नेतृत्व तहको यो वारपारको लड़ाईले कंग्रेसका कार्यकर्तामा अन्योल मात्र बढ़ाएको छैन, राजनीतिक वृत्तमा पनि नयाँ तरंग पैदा गरेको छ। राजनीतिक विश्लेषक विष्णु दाहाल कंग्रेस व्यवहारिक रूपमा धेरै अघि नै फुटिसकेको र अहिलेको विवाद नियोजित भू राजनीतिक खेलको हिस्सा भएको दावी गर्नुहुन्छ।
5: अब यसको स्ट्रक्चर अलि देखिने हामीले चाहिँ छ नि, अब बल्ल फुट्न लाग्यो हो मेरो बुझाइ चाहिँ। यो फुट्नु भनेको चाहिँ के देखिन्छ भने अब यो कोर्स फेरिने संकेत हो भन्ने चाहिँ मलाई लाग्छ। यो जियो पोलिटिकल गेमको एउटा पार्ट हो, त्यो तपाईँ उल्टो उल्टो निर्णयहरू भइरहेको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
7: गुणस्तरीय प्लम्बिङको
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
10: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढ़ी बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानून सुधारको प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको प्रवक्ता बुढाले बताउनुभयो।
11: बाल सुधार गृहमा रहेका विद्यालयको अनुमन्त्रालयले चाहिँ शिक्षा खेलकुद मन्त्रालयले सम्बन्धित स्थान तहले गर्ने भनेको छ। अहिले हाम्रो 10 बाल सुधार गृह मध्ये जम्मा 4 बाल सुधार गृह मात्रै स्कूलको विद्यालयको व्यवस्था भएको छ। बाल सुधार गृहले वार्षिक प्रतिवेदन मन्त्रालय पठाउने व्यवस्था, आपतकालीन अवस्थाको व्यवस्थापन गर्नुपर्ने विषय र बालबालिकाको त्यहाँभित्र कुनै बालबालिका अकस्मात मृत्यु हुन पुग्यो भने तालुक निकायमा सुधार दिनुपर्ने र उहाँको परिवारमा चाहिँ संशोधन दिनुपर्ने व्यवस्था छ। त्यसरी बाल सुधार गृह सञ्चालनलाई कुनै संस्थासँग व्यवस्थामा समझौता गर्न सक्ने व्यवस्था चाहिँ नियमले भएको व्यवस्था छ।
0: मन्त्रालयका अनुसार हाल देशभर रहेका 10 बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि हाल 1195 जना बाल बालिका आश्रित रहेका छन्। गत वर्षको आन्दोलनका क्रममा केही बाल बालिका भागेकाले त्यो संख्या वास्तवमा करिब 1400 पुग्ने मन्त्रालयको अनुमान छ। आश्रित बाल बालिका मध्ये करिब 50% 18 वर्षभन्दा माथिका रहेको प्रवक्ता बुढाले बताउनुभयो। उहाँले बाल सुधार गृहको भौतिक पूर्वाधार बालमैत्री नभएको र कतिपय स्थानमा पुरानो सरकारी भवन वा कारागारकै संरचना प्रयोग भइरहेको जानकारी समेत दिनुभयो।
11: अहिले 1085 को संख्या हाम्रो क्षमता देखिन्छ भने अहिले 1195 करिब 1200 बाल बालिका यसमा रहेको छ संख्या। त्यो चाहिँ खास संख्या चाहिँ 1400 हो। त्यो जेएनजी आन्दोलन क्रममा गत वर्ष चाहिँ त्यहाँबाट आत्मकुशी भएका बाल बालिकाहरू सबै आइपुग्नु भएको छैन। करिब 200 बाल बालिकाहरू अझै फर्किनु चाहिँ बाँकी छ। उमेरको हिसाबले हेर्ने भने आधा संख्या चाहिँ 18 वर्ष माथिको छ भने आधा संख्या चाहिँ 18 वर्ष मुनिको छ।
0: प्रवक्ता बुटाले हाल भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको र तनहुँको ढकालटारमा 300 क्षमताको सुविधा सम्पन्न बाल सुधार गृह निर्माणको अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो। मन्त्रालयले बाल बालिकाको स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श र सेवामूलक तालिमका कार्यक्रमहरूलाई पनि क्रमशः विस्तार गर्दै लिएको जनाएको छ।
1: यस्तै सांसदहरूले बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरूले देशका विभिन्न बाल सुधार गृहको अवस्था दयनीय रहेको भन्दै व्यवस्थापनका लागि कानून निर्माणमा जोड़ दिएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले बाल बालिकासँग सम्बन्धित विषयहरू विभिन्न ऐनहरूमा छरिएर रहेको उल्लेख गर्दै एकीकृत छाता ऐन निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। वयस्क र नाबालिगलाई एउटै स्थानमा राख्दा थप समस्या निम्तिने भन्दै वहाँले नागरिक समाज र निजी क्षेत्रले सञ्चालन गरेका सुधार गृहहरूलाई पनि सरकारले नियमन र समन्वय गरी उपयोग गर्नुपर्ने सुझाव दिनुभयो।
7: तत्काल राज्यले थुप्रै बाल सुधार केन्द्रहरू चाहिँ स्थापना गर्न सम्भव नहोला, तर सँगसँगै सिभिल सोसाइटी अर्गनाइजेसनहरूले पनि थुप्रै त्यसरी सञ्चालन गरेकै छन् कुनै न कुनै तरिकाबाट, र प्राइभेट सेक्टरले पनि सुधार गृह भनेर सञ्चालन गरेकै छ। उनीहरूसँग कोअर्डिनेसन गरेर राज्यले कम्तीमा त्यसलाई एउटा एक खालको अनरसिप लिएर उनीहरूलाई बरु इन्सेन्टिभ केही दिएर हुन्छ भने दिन सकिन्छ, र उनीहरूको चाहिँ जुन सेवा दिने खालको क्वालिटी हो, क्वालिटीमा राम्रो चाहिँ छैन भने बरु क्वालिटी विस्तार गर्ने गरी उनीहरूलाई के सहयोग गर्न सकिन्छ त्यसमा त्यसो गर्न सकियो भने हामी सबैलाई एडजस्ट गर्ने गरी जान सक्छ होला।
1: राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद भूमिका श्रेष्ठले धुपन्देहीको बाल सुधार गृहको अवस्था भयावह रहेको उल्लेख गर्दै उनीहरूले तत्काल स्थानान्तरण गर्न गृह मन्त्रालय र भूमि सुधार मन्त्रालयसँग समन्वय गरी ठोस कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो।
12: रूपन्देही जिल्लाको चाहिँ जुन महिला विकास भवनमा राखिएको अवस्था छ त्यहाँ एकदमै एउटा कोठामा 70 जना बाल बालिका बालक बस्नुहुन्छ कि, यसो गर्मी छ, फ्यान छैन, कुलर छैन, यति धेरै मानसिक यातना छ, त त्यहाँ हामीले बुझ्दाखेरि तत्काल शुरू गर्नुपर्ने चाहिँ त्यो स्थानान्तरण गर्नुपर्ने देखिएको कुरा हुनाले चाहिँ यसलाई चाहिँ छिटोभन्दा छिटो गृह मन्त्रालयसँग त समन्वय गरिसक्नु भन्नु भएको छ, भूमि सुधार मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद निनु कुमारी कणले बाल सुधार गृहहरूमा शिक्षा, स्वास्थ्य, खेलकुद र मनोरञ्जनको अवस्था शून्य रहेको भन्दै सुरक्षाका नाममा बाल बालिकाले थुनेर मात्र राखिएको आरोप लगाउनुभयो।
13: त्यहाँ प्राथमिक उपचारको व्यवस्था केही पनि छैन, जिरो छ। शिक्षाको अवस्था पनि जिरो छ, खेलकुदको अवस्था पनि जिरो छ, मनोरञ्जनको अवस्था पनि जिरो छ, केही पनि छैन, राखिएको छ। बालक मात्रै हुनुहुन्छ त्यहाँ, बालकहरूलाई त्यो स्थानमा एउटा सुरक्षाको व्यवस्था गरिएको छ।
1: प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
14: बाल सुधार गृहमा रहेका बाल बच्चाहरूलाई हामीले चाहिँ पारिवारिक वातावरण दिनुपर्छ भनेर हामीले अस्ति छलफलमा उ गर्यौं, त्यसलाई समेट्नु भएको छ होइन। त्यो गर्दाखेरि पनि हामीले चाहिँ एउटा कुरा के ध्यानमा दिनुपर्छ भने चाहिँ त्यो अभिभावकको रूपमा जसलाई चाहिँ हामीले नियुक्ति गरेको हुन्छ नि राज्यले, उहाँ चाहिँ कस्तो भने शारीरिक रूपले पनि बाल मनोविज्ञान बुझ्ने, त्यो बच्चाहरूको बीचमा बसेर डिल गर्न सक्ने चाहिँ सबै चिजले सक्षम हुनुपर्छ, नभए चाहिँ फेरि उहाँको आफ्नो पनि त ज्यानको खतरा हुन्छ नि त, त्यो ग्रुप सबै मिलेर त्यहाँ अब ज्यानको खतरा हुन सक्छ, त्यसलाई पनि हामीले उहाँको सुरक्षाको विषयमा पनि हाम्रो राज्यले ध्यान दिनुपर्छ।
1: कानून न्याय तथा मानवाधिकार समितिकी सभापति समीक्षा बासकोटाले बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानवाधिकार, उचित खानपान र पोषणको अवस्थामा सुधार गर्न सरकारले निर्देशन दिनुभयो।
15: सरकारले राखेका बाल सुधार गृहमा र हामीले बाल बालिकालाई संरक्षण गर्ने र सम्पूर्ण बाल बालिकालाई संरक्षण गर्ने राज्यको दायित्व भनिराखेका छौं। सँगसँगै सरकारले नै बनाएका बाल सुधार गृहमा बाल विजयकर्तालाई लगेर उहाँहरूको पोषणको बारेमा चिन्ता गर्ने पनि सरकारकै प्रथम दायित्व हो जस्तो लाग्छ।
1: सामाजिक सुरक्षा मन्त्री सीता वादीले बाल सुधार गृहलाई केवल दण्ड दिने थलोका रूपमा मात्र राख्न नहुने बताउनुभयो। उहाँले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार, शिक्षा र पुनर्स्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
16: बाल सुधार गृहको उद्देश्य दण्ड दिनु होइन, सुधार गर्नु हो र संरक्षण गर्नु हो र शिक्षा, सि विकास र सम्मानजनक पुनर्स्थापनाको अवसर प्रदान गर्नु हो। त्यसैले मन्त्रालयले बाल सुधार गृहलाई अझ बाल मैत्री, सुरक्षित, अधिकार मैत्री तथा पुनर्स्थापनामुखी संस्थाका रूपमा विकास गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।
0: बैंकर्सहरूले सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंकलाई दिन सुझाव दिएका छन्। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियममा ल्याउनुपर्ने सुझाव दिएका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउन सके मात्र यो क्षेत्रमा देखिएका समस्या समाधान हुने बताउनुभयो। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पनि सहकारीलाई राष्ट्र बैंकको नियमनभित्र ल्याउनुपर्नेमा जोड़ दिनुभयो। उहाँले बैंकिङ कारोबार गर्ने सहकारीलाई नियमन बाहिर राखे सहकारीमा विगतमा देखिएका समस्या दोहोरिन सक्ने चेतावनी दिनुभयो। उहाँले राष्ट्र बैंकलाई नियमन गर्न नदिने हो भने त्यस्ता सहकारीलाई बैंकिङ कारोबार गर्न दिन नहुने तर्क गर्नुभयो।
1: गण्डकीका तीन अदालतमा झरेका 3,300 मिसिल पुनः प्राप्ति भएका छन्। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्के जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण झरेका 6,126 थान मिसिल मध्ये 3,307 थान मिसिल पुनः प्राप्त भएका हुन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्के जिल्ला अदालतमा नष्ट भएका 2,065 थान मिसिल मध्ये 1,989 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका 3,804 थान मिसिल मध्ये 1,068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उपरजिस्ट्रार नील प्रसाद पनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालतका 7, कास्के जिल्ला अदालतका 76 र तनहुँ जिल्ला अदालतका 2,751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ।
0: बागमती प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले हेलो सीएम कक्ष स्थापना गर्ने भएको छ। प्रदेशका नागरिकहरूले भोग्नु परेको समस्या गुनासो र उजुरीलाई 7 दिनभित्र फर्सेउट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अत्याधुनिक प्रविधि सहितको हेलो सीएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो। प्रदेश सरकारद्वारा सञ्चालित सम्पूर्ण आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिको निरन्तर ट्रैकिंग र ट्रेसिंग गर्नका लागि अनलाइन प्रोजेक्ट मनिटरिंग सिस्टम विकास तथा कार्यान्वयनका लागि पनि बजेट व्यवस्था गरिएको बताउनुभयो। मानव विकास सूचकांकमा पछाडि परेका स्थानीय तहहरूलाई लक्षित गरी पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम सञ्चालन गर्न 4,49,00,000 बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताउनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
17: कस्तो राम्रो जुत्ता लगाएको, मेरो दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि। तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
18: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
17: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
18: एकपटक दङ्गालीबाट किनेर हेर न।
17: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल,
18: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
20: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
21: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
18: प्रोप्राइटर सोमराज रैदास,
22: सम्पर्क फोन नम्बर 0825-65-775,
18: सम्पर्क नम्बर 98-478-26-873।
23: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
24: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझमाउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बरहार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
1: हेरोले पक्राउ गरेको हो। यस क्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। लागू औषध कारोबारीलाई पक्राउ गर्न 2 राउण्ड गोली चलाउनु परेको ब्यूरोले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबाट ठूलो मात्रामा लागू औषध बरामद भएको छ। यसबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका 15 ढुंगे अड्डाबाट ठूलो परिणाममा लागू औषध सहित 2 जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालले ती 2 जनालाई आज पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको किर्तिपुर नगरपालिका 9 दोबाटो बस्ने 39 वर्षीय अनिल देउला र उदयपुर गाईघाट घर बैहाल चन्द्रगिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षीय सुमित्रा राई रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको टोलीले पक्राउ परेका 2 जनासँग 50 वटा बक्समा 15,000 क्याप्सुल औषधि लागू औषध ट्रामाडोल बरामद गरेको छ।
0: औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरे बापत गत असार मसान्तसम्म उद्योगीहरूले 46 करोड़ भन्दा बढ़ी महसुल राज्य कोषमा दाखिला गरेका छन्। विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा संचालित उद्योगले उक्त अवधिमा 46,86,00,000 दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। पश्चिमी अफगानिस्तानको निमरोज प्रान्त स्थित मरूभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा 5 जनाको मृत्यु भएको छ भने 14 जना विपत्त भएका छन्। उनीहरू सीमा पार गर्ने क्रममा मरूभूमिमा अलपत्र परेका थिए। सुरक्षाकर्मीले निमरोज प्रान्तको मरूभूमिबाट 5 जनाको शव फेला पारेका हुन्। इरान प्रवेश गर्ने उद्देश्यले हेलमन्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरूभूमि क्षेत्र हुँदै अघि बढ़ेको अफगानी नागरिकहरू 19 जनाको समूहमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय अधिकारीका अनुसार उक्त समूह मरूभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। विपत्ता रहेका 14 जनाको खोजीका लागि सुरक्षाकर्मीले अभियान चलाई संचालन गरिरहेका छन्। उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन्।
0: नेपाल परिवेशमा अब खेल समाचार।
3: विश्वकप फुटबल विशेष।
4: विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप यति बेला आफ्नो अन्तिम अध्याय लेख्ने तयारीमा छ। फाइनलमा आज राति 2 पूर्व विजेता अर्जेन्टिना र स्पेन आम्ने सामने हुँदैछन्। स्पेन र अर्जेन्टिना बीचको फाइनल खेल अमेरिकाको न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आज राति 12:45 शुरू हुनेछ। स्पेन र अर्जेन्टिना दोस्रो पटक विश्वकपमा भिड्न लागेका हुन्। दुई देशको उपाधि भिडन्तलाई विश्व नम्बर 1 र विश्व नम्बर 2 बीचको घमासान प्रतिस्पर्धाका रूपमा प्रतीक्षा गरिएको छ। अर्जेन्टिना साबिक विजेता पनि हो भने स्पेनले 16 वर्षदेखि विश्वकप उचाल्न सकेको छैन। स्पेन सन् 2010 विश्व विजेता हो। सन् 1966 विश्वकपमा यी दुई टोलीले समूह चरणमा खेलेका थिए, जुन खेल 2-1 अर्जेन्टिनाको पक्षमा गएको थियो। आजसम्मको सबै गरी अर्जेन्टिना र स्पेनले 14 खेल खेलेका छन्, जसमा स्पेनले 6 पटक जित्दा अर्जेन्टिनाले पनि 6 पटक नै जितेको छ। 2 खेल भने बराबरीमा सकिएका छन्। विश्वकपको उपाधि भिडन्तमा विश्वका सुपरस्टार लियोनल मेस्सी र सानै उमेरमा विश्वकपका स्टार बन्दै गरेका लामिन एमालको प्रतिस्पर्धा हेर्न पाइनेछ। एउटै क्लबबाट नाम कमाएका यी दुई खेलाड़ीको यो दोस्रो भेट हुनेछ। मैदानमा भने यो पहिलो भेट हुनेछ। यसअघि युनिसेफको एक कार्यक्रमले

0: पक्का छ। यस विश्वकपको सबैभन्दा रोचक प्रतिस्पर्धा गोल्डेन बुटमा रहेको छ। फ्रान्सका सुपरस्टार केलियन एम्बापेले तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गर्दै आफ्नो कुल गोल संख्या 10 पुर्याएका छन् र शीर्ष स्थानमा रहेका छन्। उनले अब प्रतिस्पर्धामा रहेका लियोनल मेस्सीलाई दुई गोलले उछिनेका छन्। 8 गोल गरेका मेस्सीले विश्वकप फाइनल खेल्न बाँकी रहेकाले अझै पनि एम्बापेलाई उछिन्ने सम्भावना छ। गोल्डेन बलको दौड़मा पनि मेस्सी सबैभन्दा अगाडि छन्। उनलाई जुड बेलिङ्गम लगायतका खेलाड़ीले बलियो दावेदारी प्रस्तुत गरेका छन्। तर विश्वकप फाइनलको प्रदर्शनले नै अन्तिम निर्णयमा ठूलो प्रभाव पार्ने भएकाले अर्जेन्टिना र स्पेन बीचको उपाधि भिडन्त यो अवार्डका लागि निर्णायक बन्नेछ। गोल्डेन ग्लोभ्सको दौड़मा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज र स्पेनका गोलरक्षक उनाई सिमोन अघि छन्। सम्भवतः विश्वकपको फाइनलमा गरिने प्रदर्शनले यी दुई मध्ये एकजनाले यो अवार्ड जित्नेछन्। फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी स्लोभेनियाका स्लाभको भेन्सिसले पाएका छन्। विश्वकपको उपाधि जित्ने टोलीले 5 करोड़ डलर पाउँदा दोस्रोले 3 करोड़ 30 लाख डलर पाउनेछ। फिफाले यो विश्वकपबाट च्याम्पियनलाई औठी पनि दिने भएको छ। विजेता टोलीका लागि 30 वटा औठी छुट्याइएको छ। फाइनल खेल शुरू हुनु अघि विभिन्न सांस्कृतिक कार्यक्रम तथा सहभागी राष्ट्रहरूको सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ। फिफाका अनुसार अमेरिका, क्यानाडा र मेक्सिकोका सांस्कृतिक विविधतालाई झल्काउने विशेष प्रस्तुति पनि समावेश गरिएको छ। यसपटकको सबैभन्दा ठूलो आकर्षण भनेको विश्वकप इतिहासकै पहिलो हाफ टाइम शो हुनेछ। अमेरिकी फुटबलको सुपर बाउलबाट प्रेरित यस कार्यक्रमलाई विश्व प्रसिद्ध ब्यान्ड कोल्ड प्लेका गायक क्रिस मार्टिनले संयोजन गर्नेछन्। करिब 11 मिनट लामो रहने सांगीतिक कार्यक्रममा साकिरा, मेडोना, बीटीएस तथा जस्टिन बिबर सहितका अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्त प्रस्तुति दिने फिफाले जनाएको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: बाढ़ीका कारण खोटाङमा दुईजनाको मृत्यु। नारायणगढ मुगलिङ सड़कमा राति 10 बजेदेखि सवारी साधन चलाउन नपाइने। पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 52 ढोका खोल्ने तयारी।
1: संवादहीनता र शक्ति संघर्षले कांग्रेस संकटमा। पार्टी विभाजनको संघारमा इतर पक्षले बार्गेनिङ गरिरहेको संस्थापन पक्षको आरोप।
2: बाल सुधार गृहको अवस्था नाजुक, सुधार गर्न संसदीय समितिको सरकारलाई 4 बुँदे निर्देशन। ऐन संशोधन गरी सजाय घटाउने तयारी।
1: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, बेपत्ता 14 जनाको खोजी कार्य जारी।
2: र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
4: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, गैस्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिडिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: भन्दा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: उराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खोराहिदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्छु बसी छु।
5: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेनु। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै गई। अब तिमीले

0: भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
1: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847825570।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान, फोन नम्बर 0825607734 र 0825601038।
15: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
16: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
17: डाक्टरद्वारा दिइने सेवाहरू:
15: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
17: बिना टाका प्रभावकारी उपचार,
16: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
17: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
16: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै दिशा।
17: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही श्रावण 8 गते शुक्रबार।
15: दिव्य फार्मेसी कोही 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 9847828913, 9847826163 र 9905512871।
3: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू:
4: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
19: खुशीको खबर।
20: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
24: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रूपको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
23: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
24: बिरामी
0: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
7: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-562-23-23, 98-478-1817 र 98-478-35-643।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिएँ, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
25: ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
2: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। तुलसीपुर उपमहानगरपालिकाले कृषि यान्त्रिकरणलाई प्रवर्धन गर्ने उद्देश्यले 50% अनुदानमा 100 मिनी ट्रिलर किसानलाई वितरण गरेको छ। उपमहानगरभित्र कृषि फर्म दर्ता गरेका कृषि समूह तथा सहकारीमा आबद्ध किसान मध्ये छनौट गरेका कृषकलाई मिनी ट्रिलर वितरण गरिएको हो। वितरण कार्यक्रममा तुलसीपुरका प्रमुख टीकाराम खड्काले अनुदानमा प्राप्त कृषि उपकरणको सदुपयोग गरी उत्पादन र आमदानी बढ़ाउन किसानलाई आग्रह गर्नुभयो। उहाँले अनुदानमा प्राप्त मिनी ट्रिलर बिक्री गरेको वा अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको पाइएमा कानून बमोजिम कार्यवाही गरिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेलले लागत समय र जनशक्ति घटाएर कृषि उत्पादन बढ़ाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले किसानलाई मिनी ट्रिलरलाई उपमहानगरपालिकाले 60 लाख रूपियाँ बजेट विनियोजन गरेको र ठेक्का प्रक्रिया मार्फत 53 लाख रूपियाँमा खरिद गरिएको बताउनुभयो। उहाँले मिनी ट्रिलरलाई प्रत्येक किसानले करिब 26,500 रूपियाँ र बाँकी 26,500 रूपियाँ रकम नगरपालिकाले अनुदान स्वरूप उपलब्ध गराएको जानकारी दिनुभयो। कृषि शाखा प्रमुख कुलराज चौधरीले स्थलगत अनुगमनपछि किसान छनौट गरी मिनी ट्रिलर वितरण गरिएको जानकारी दिनुभयो। कार्यक्रममा किसान मिस्त्री लाल फुनले मिनी ट्रिलर उपलब्ध पछि समय र जनशक्तिको बचत हुने र कृषि क्षेत्रमा लागत घट्ने बताउनुभयो। अमेलिया सामुदायिक वन क्षेत्रमा आज 1,500 महुवा प्रजातिका बिरूवा रोप्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रीन फाउण्डेशन नेपाल र अमेलिया सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना तथा सब डिभिजन वन कार्यालय सतवरिया र सामुदायिक वन उपभोक्ता महासंघ लमैदाङकुका सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। वन उपभोक्ता समूहका अध्यक्ष मनजित खड्काको अध्यक्षता तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामुदायिक वन क्षेत्रमा महुवा प्रजातिका 1,500 बिरूवा रोपिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेरी सामुदायिक वनलाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन र वन उद्यमसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले स्थानीय उपभोक्ताले वनको संरक्षण व्यवस्थापन र रेखदेखसँगै आय आर्जनमूलक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइरहेको थियो। 2 दशकभन्दा लामो समयदेखि संरक्षण तथा विकासको पर्खाईमा रहेको दाङको तुलसीपुर उपमहानगरपालिका 11 सुकौरा स्थित ऐतिहासिक दंगीशरण दरबार पुननिर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको छ। लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको पर्यटन डिभिजन कार्यालय कोहलपुरले दरबार संरक्षण जीर्णोद्वार तथा निर्माणका लागि 4,90,00,000 रूपियाँको बोलपत्र आह्वान गरेसँगै यस क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षणसँग नयाँ आशा जागे हो। लामो समयदेखि अल्पत्रमा अवस्थामा रहेको दरबारको संरक्षणका लागि प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढ़ाएपछि थारू समुदाय इतिहासविद तथा सांस्कृतिक अभियन्ताले स्वागत गरेका छन्। उनीहरूले यसलाई एउटा भवन निर्माणको काम मात्रै नभई थारू सभ्यता दाङको इतिहास र राष्ट्रिय पुरातात्विक सम्पदाको संरक्षणसँग जोड़िएको महत्वपूर्ण शुरूआतका रूपमा लिएका छन्। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मितदायी प्रशासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। अब राजनैतिक सहमति जुट्न साथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ। सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम समेत मन्त्रालयको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव शम्भू प्रसाद मरासिनीले समितिले मन्त्रालय पुनर्संरचना सम्बन्धी आवश्यक अध्ययन विश्लेषण तथा प्रशासनिक खाका तयार गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालय घटाउने विषय राजनैतिक निर्णय जोड़िएकाले आवश्यक राजनीतिक सहमति भएपछि तत्काल कार्यान्वयन गर्न सकिने अवस्था रहेको छ। मुख्यमन्त्री उच्चनारायण आचार्यले मन्त्रालय संख्या घटाउने निर्णय साउन 1 गतेदेखि नै कार्यान्वयन गर्ने तयारी भए पनि पछिल्ला राजनैतिक घटनाक्रमका कारण केही समय पर्खिनु परेको बताउनुभयो। र फिफा विश्वकप फुटबल सन् 2026 को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन्स स्पेन र साविक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा एक गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्तिका बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापेले 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 600 खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 विजय भएको थियो। हवस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाका ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095121871
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 98453506523।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी छौरे।
2: म गीतकार संगीतकार राजकुमार बाबा तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: अवकाश हुने बेला भइसक्यो, एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिने सम्पूर्ण।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
2: पढ्छु नि है, पढेर के गर्छस्?

0: ये दांत दुखिरा अगले भयो
1: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधि गरेको बिसको उन्नीस भएको हैन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
2: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुनिने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
5: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाँत
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
5: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
7: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
7: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
7: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
2: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। तुलसीपुर उपमहानगरपालिकाले कृषि यान्त्रिकरणलाई प्रवर्धन गर्ने उद्देश्यले 50% अनुदानमा 100 वटा मिनी ट्रिलर किसानलाई वितरण गरेको छ। उपमहानगरभित्र कृषि फर्म दर्ता गरेका कृषि समूह तथा सहकारीमा आबद्ध किसान मध्ये छनौट गरेका कृषकलाई मिनी ट्रिलर वितरण गरिएको हो। वितरण कार्यक्रममा तुलसीपुरका प्रमुख टीकाराम खड्काले अनुदानमा प्राप्त कृषि उपकरणको सदुपयोग गरी उत्पादन र आमदानी बढ़ाउन किसानलाई आग्रह गर्नुभयो। उहाँले अनुदानमा प्राप्त मिनी ट्रिलर बिक्री गरेको वा अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको पाइएमा कानून बमोजिम कार्यवाही गरिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेलले लागत समय र जनशक्ति घटाएर कृषि उत्पादन बढ़ाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताउनुभयो। उहाँले किसानलाई मिनी ट्रिलरलाई उपमहानगरपालिकाले 60 लाख रूपियाँ बजेट विनियोजन गरेको र ठेक्का प्रक्रिया मार्फत 53 लाख रूपियाँमा खरीद गरिएको बताउनुभयो। उहाँले मिनी ट्रिलरलाई प्रत्येक किसानले करिब 26,500 रूपियाँ र बाँकी 26,500 रूपियाँ रकम नगरपालिकाले अनुदान स्वरूप उपलब्ध गराएको जानकारी दिनुभयो। कृषि शाखा प्रमुख कुलराज चौधरीले स्थलगत अनुगमनपछि किसान छनौट गरी मिनी ट्रिलर वितरण गरिएको जानकारी दिनुभयो। कार्यक्रममा किसान मिस्त्री लालफुनले मिनी ट्रिलर उपलब्ध पछि समय र जनशक्तिको बचत हुने र कृषि क्षेत्रमा लागत घट्ने बताउनुभयो। अमेलिया सामुदायिक वन क्षेत्रमा आज 1,500 महुवा प्रजातिका बिरूवा रोप्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रीन फाउण्डेशन नेपाल र अमेलिया सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना तथा सब डिभिजन वन कार्यालय सतवरिया र सामुदायिक वन उपभोक्ता महासंघ लमैदाङकुका सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। वन उपभोक्ता समूहका अध्यक्ष मनजित खड्काको अध्यक्षता तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामुदायिक वन क्षेत्रमा महुवा प्रजातिका 1,500 बिरूवा रोपिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेरी सामुदायिक वनलाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन र वन उद्यमसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले स्थानीय उपभोक्ताले वनको संरक्षण व्यवस्थापन र रेखदेखसँगै आय आर्जनमूलक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। यसले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइरहेको थियो। दुई दशकभन्दा लामो समयदेखि संरक्षण तथा विकासको पर्खाईमा रहेको दाङको तुलसीपुर उपमहानगरपालिका 11 सुकौरा स्थित ऐतिहासिक दंगीशरण दरबार पुननिर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको छ। लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको पर्यटन डिभिजन कार्यालय कोहलपुरले दरबार संरक्षण जीर्णोद्वार तथा निर्माणका लागि 4,90,00,000 रूपियाँको बोलपत्र आह्वान गरेसँगै यस क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षणसँग नयाँ आशा जागेको हो। लामो समयदेखि अल्पत्रमा अवस्थामा रहेको दरबारको संरक्षणका लागि प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढ़ाएपछि थारू समुदाय इतिहासविद तथा सांस्कृतिक अभियन्ताले स्वागत गरेका छन्। उनीहरूले यसलाई एउटा भवन निर्माणको काम मात्रै नभई थारू सभ्यता दाङको इतिहास र राष्ट्रिय पुरातात्विक सम्पदाको संरक्षणसँग जोड़िएको महत्वपूर्ण शुरूआतका रूपमा लिएका छन्। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मितदायी प्रशासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। अब राजनैतिक सहमति जुट्न साथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ। सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम समेत मन्त्रालयको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव शम्भू प्रसाद मरासिनीले समितिले मन्त्रालय पुनर्संरचना सम्बन्धी आवश्यक अध्ययन विश्लेषण तथा प्रशासनिक खाका तयार गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालय घटाउने विषय राजनैतिक निर्णय जोड़िएकाले आवश्यक राजनीतिक सहमति भएपछि तत्काल कार्यान्वयन गर्न सकिने अवस्था रहेको छ। मुख्यमन्त्री उच्चनारायण आचार्यले मन्त्रालय संख्या घटाउने निर्णय साउन 1 गतेदेखि नै कार्यान्वयन गर्ने तयारी भए पनि पछिल्ला राजनैतिक घटनाक्रमका कारण केही समय पर्खिनु परेको बताउनुभयो। र फिफा विश्वकप फुटबल सन् 2026 को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन्स स्पेन र सादिक उपाधि विजेता
अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्तिका बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशिष्ट बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापेले 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6 खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 विजय भएको थियो। हवस् त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। आज दिनभरि हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: हाम्रा शास्त्रहरू, कथा पुराणहरू यो कुनै घटना या कुनै राजा महाराजहरूको कथा मात्रै हो भन्ने रूपमा बुझ्नु अलिकति अपुरो हुन्छ। यहाँ वर्णन गरिएका कथाहरू बाहिर घटेका घटना भन्दा पनि जीवनमा घटिरहने घटनाहरूलाई उजागर गर्न खोजिएको पाइन्छ। जस्तो रामायणकै कथालाई लिऊ, रामायणको कथा राजा राम अथवा राजा दशरथका पुत्रहरूको जीवनी मात्रै होइन, यो प्रत्येक व्यक्तिभित्र घट्ने घटना हो। रामको वनवासको कुरा आउँछ। वनवास भनेको के हो, किन जानु पर्यो वनवास? राज्य निकाला गर्ने त परम्पराहरू छन्। अब पहिला पनि गलत काम गर्ने मानिसहरूलाई देश निकाला गर्थे रे भन्ने हामीले सुनेका हौ, इतिहासहरूमा त्यस्तै पाइन्छ। देश निकाला गर्ने चरणहरू थियो रे, तर जंगल नै जानुपर्ने चाहिँ किन? देश निक्लेर अर्को देशमा गए पनि त हुन्छ, जंगलमा किन जाने? यसको अर्थ फरक हुन सक्छ। जंगल भनेको के हो? सत्यको बोध गर्नु छ, जीवनमा साँच्चैको राम राज्य स्थापित गर्नु छ, आफ्नो जीवनले राम राज्यको अनुभूति गर्नु छ भने बाटो त जंगलकै जानुपर्छ। यहाँ तीनजना पात्रहरूको कुरा आउँछ वनवासमा, एकजना भगवान राम, अर्को भगवान रामका भाइ लक्ष्मण र अर्को भगवान रामको अर्धाङ्गिनी सीता, तीनजना वनवास गएको चर्चा आउँछ। यो साधनाको प्रक्रिया हो, आफ्नो जीवनलाई निर्मल बनाउनको लागि, शुद्ध बनाउनको लागि, पवित्र बनाउनको लागि गरिने साधना हो यो वनवास। किनभने आफू शुद्ध पवित्र भित्र अन्तस्करणबाटै शुद्ध पवित्र नभइकन राम राज्यको सुख अनुभव हुँदैन, त्यो शान्ति अनुभव हुँदैन, त्यो आनन्द अनुभव हुँदैन। बाहिर राज्य राम्रो हुँदैमा म सुखी हुन्छु जरूरी छैन, बाहिरी व्यवस्था राम्रो हुँदैमा म सुखी हुन्छु जरूरी छैन। मन अशान्त छ, असन्तोषी छ, दुखी मन छ, नकारात्मक मन छ भने त्यो नकारात्मक मन राम राज्यमा गएर पनि सुखी हुँदैन। सत्य यही हो, सुख पाउनको लागि मन निर्मल हुनुपर्छ, मन पवित्र हुनुपर्छ, मन शुद्ध हुनुपर्छ, मन सकारात्मक हुनुपर्छ। नकारात्मक मन लिएर स्वर्ग गए पनि, वैकुण्ठ गए पनि मन त्यही न हो, ऊ आफै नर्कको निर्माण गरिहाल्छ नि। हाम्रो नर्कको निर्माण हाम्रो मनले गरेको हो, अरू केही पनि होइन। त्यसकारण सुख पाउने निर्विकल्प एउटै उपाय मनको शुद्धिकरण, र मनको शुद्धिकरणलाई कहाँ जानुपर्छ? जंगल जानुपर्छ। राम भनेको हाम्रो चेतना, हाम्रो बुद्धिमता र प्रेमको संयोजन, यसलाई विवेक पनि भनिन्छ। विवेकपूर्ण चेतनालाई राम भनिन्छ। सीता भनेको हाम्रो मन, लक्ष्मण भनेको अनुशासन, लक्ष्मण भनेको नियम विधि। सुख पाउने यी तीनटा तरिकाहरू, मनलाई शुद्धिकरण गर्न, मनलाई एउटा आचरणमा लिएर आउनको लागि अनुशासनको पालना गर्नै पर्यो, र भित्र विवेक बुद्धि आफ्नो चैतन्यता जागृत गर्नु पर्यो, सचेतना आउनु पर्यो। यो सचेतना नै राम हो। यो रामायणका विविध आयामहरू छन्। रामायणलाई हामीले एउटा रूपमा मात्रै बुझ्न सक्दैनौ, यसका धार्मिक आयामहरू छन्, मान्यताहरू छन्, बुझाइहरू छन्, यसका मनोवैज्ञानिक आयामहरू छन्, बुझाइहरू छन्, यसका आध्यात्मिक आयामहरू छन्, बुझाइहरू छन्। यो पूर्णतामा बुझ्न ठिक रहन्छ, तर मैले यसलाई अहिले एउटा मनोवैज्ञानिक आयाममा प्रष्ट पार्ने प्रयास गरिरहेको छु। रामायणले हाम्रो जीवनलाई, हाम्रो मनलाई कस्तो प्रभाव पार्छ, यस प्रसंगमा सबैभन्दा पहिला जंगल गएको उदाहरण आउँछ। जंगल भनेको के हो? हाम्रो मन एक प्रकारको जंगल नै हो। जसरी जंगलमा विभिन्न प्रकारका वनस्पतिहरू, बिरुवाहरू हुन्छन्, कोही ठूला, कोही साना, कोही काम लाग्ने, कोही नलाग्ने, कुनै औषधीय गुण भएका, कुनै विषालु प्रकारका, विभिन्न प्रकारका वनस्पतिहरू हुन्छन् जंगलमा। त के छ, के के छ? कति बिरुवा चिनिएका, कति कहिल्यै नचिनिएको, नदेखेका, विभिन्न प्रकारका हुन्छन्। हाम्रो विचार त्यस्तै छ, हाम्रो मन त्यस्तै छ। यति धेरै विचारहरू आउँछन् जंगल जस्तो, जंगलमा उम्रिएका झारहरू जस्तो, यति धेरै विचारहरू, कति विचार जानेका, कति नजानेका, कति प्रासंगिक, कति अप्रासंगिक, कति काम लाग्ने राम्रा विचारहरू, कल्याणकारी, कति हानिकारक, आफैलाई नोक्सान गर्ने विचारहरू, नकारात्मक विचार कति, सकारात्मक के हो, के हो, एकैछिन मनमा जानुभयो भने यति धेरै विचार, यो मनमा कति विचार आउँछ, हाम्रो मन कस्तो छ भनेर बुझ्नको लागि एकैछिन ध्यान गरेर हेर्नुपर्छ। चुपचाप लागेर आँखा बन्द गरेर हेर्नुहोस्, यति धेरै विचारको अनुभव हुन्छ। यो महाजंगल, यो विचारको जंगल छिचोलेरै छिचोल्न नसकिने यस्तो जंगल, र मनबाट पार पाउन चाहने व्यक्तिले अथवा मनलाई शान्त बनाउन चाहने व्यक्तिले, मनबाट सुख खोज्ने व्यक्तिहरूले यो विचारको जंगलमा जानै पर्छ। किनभने कुनै सफा गर्नु छ कुनै कोठा भने त्यही फोहोर भएकै कोठामा जानुपर्छ, अर्को कोठामा गएर फोहोर भएको कोठाको फोहोर सफा हुँदैन, त्यही कोठामा जानुपर्छ। त्यसै गरी मनमा समस्या हुने व्यक्तिले मनमै जानुपर्छ, अन्यत्र गएर हुँदैन। त्यसकारण यो साधनाको एउटा प्रक्रिया हो, एउटा पद्धति हो, एउटा प्रणाली हो रामायण। विचारको जंगलमा प्रवेश गर। अब यो विचारको जंगलमा प्रवेश गर्दाखेरि कति राम्रा, कति नराम्रा, कति भ्रामक असत्य, कति सत्य, दुनिया प्रकारका विचारहरू आउन सक्छन्। मन न हो, यस्तै हुन्छ मनमा। नियन्त्रण बाहिर हुन्छ, सबै अनियन्त्रित बिरुवाहरू, झारहरू, विचारहरू अनियन्त्रित। जंगलमा कुनै नियन्त्रित बिरुवाहरू उम्रेका हुँदैनन्, अनियन्त्रित छन्, कसैको नियन्त्रणमा छैन, स्वतन्त्र छन्। त्यसै गरी हाम्रा मनमा आउने विचार पनि हाम्रो नियन्त्रणमा छैनन्, स्वतन्त्र, कहिले के आउँछ, कहिले के आउँछ भन्नै सक्दैन, जंगल हो।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि। हुनेछ।
5: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: र यो जंगलमा प्रवेश गरिसकेपछि सबभन्दा महत्वपूर्ण घटना रामायणमा आउँछ, सीताहरणको। सीताहरणको कारण एउटा मृगलाई मानिएको छ। सीताजीले मृग देख्नुहुन्छ, त्यो पनि सुनको, स्वर्ण रंगको होइन, स्वर्ण मृग। रामायणले यही भन्छ, स्वर्ण मृग। र सुनको मृग त सामान्यतया जंगलमा हुँदैन, कसैले सुनको मृग बनायो भने त घरमै राख्छ, त्यहाँमाथि सुनको मृग दौडिँदैन, भाग्दैन। तर सीताजी भन्नुहुन्छ त्यो सुनको मृग मारेर ल्याऊ। फेरि सुनको मृग कसरी मार्ने? सुन त धातु हो। हाम्रो विवेक कहिलेकाहीँ मनको वशमा परेर हामी विवेक गुमाउँछौ। यहाँ यस्तै भएको छ, आफूभित्रको बुद्धिमत्ता, त्यो प्रेम, प्रेम र बुद्धिमत्ताको संयोजनलाई विवेक भनिन्छ। त्यो विवेकले घर छोड्यो, अब हिँड्यो जंगलमा। राम जंगलमा मनको कुरा पत्याएर, सीताजीको कुरा पत्याएर मृग खोज्न जानुभयो। र विवेक भनेको के हो भने, विवेकले आफ्नो मात्रै हित हेर्दैन। बुद्धि हुन्छ तर आफ्नो स्वार्थी बुद्धि हुँदैन। बुद्धि चाहिँ जहिले पनि आफ्नो हित कसरी हुन्छ त्यो मात्रै हेर्छ, विवेकले चाहिँ अरूको हित पनि हेर्छ, किनभने विवेकमा प्रेम हुन्छ। त्यो जंगलमा दौडिने मृगको के गल्ती थियो र त्यसलाई मार्नु पर्यो? भन्नुहोस् त, अलिकति पनि दया हुनुपर्छ कि पर्दैन? प्रेम हुनुपर्छ कि पर्दैन जनावरहरूप्रति? त्यो मृग मार्न दौडिनु हो राम, यसको अर्थ विवेक हरायो, घर छोड्यो विवेकले। अब त्यो त नक्कली थियो, किनभने सुनको मृग हुँदै हुँदैन। रामले भन्नु पर्थ्यो सुनको मृग हुँदैन, सीता यो भ्रम हो, किनभने हाम्रो मनले यस्तै भ्रम सिर्जना गर्छ। जे होइन त्यसलाई हो भनेर बसेको हुन्छ, एउटा धारणा बनाएको हुन्छ। श्रीमतीले कसैसँग बोलेको मात्रै सुन्यो भने अवश्य पनि त्योसँग सम्बन्ध होला, होइन भनेदेखि किन बोल्थ्यो नि त्यो? अब शंका, बोल्न पनि नहुने, त्यहाँबाट दुनियाँ थरी शंका, त्योसँग हिँड्यो होला, कुरा गर्यो होला, कहीँ सँगै बस्यो होला, अब त्योभन्दा पनि अगाडि के गर्यो होला, गर्यो होला। यो मनले आफै भित्र भ्रम सिर्जना गर्छ र आफैलाई सताउँछ, नभएको कुरालाई हो ठानेर बस्छ। मन यस्तै छ, हुँदै नभएको कुरालाई सुनको मृग, सुनको मृग कहीँ हुन्छ, सुनको मृग ठान्यो। अब रामले गएर सुनको मृगलाई हान्नुभयो, तीर लाग्यो, मृग त मर्यो, तर त्यो मृग थिएन, छल थियो, दानव थियो। दानव हाम्रै मनमा हुन्छ, देवता पनि हाम्रै मनमा हुन्छ, दानव पनि हाम्रै मनमा हुन्छ, कुनै बाहिरको दानव ढल्ने होइन। जब सत्य प्रकट हुन थाल्छ, हाम्रो मन, हाम्रो बुद्धि झस्किन्छ, हाम्रो चेतना झस्किन्छ, अरे बाबा मैले त गलतलाई पनि सही ठानेर पो हिँडेछु त, हात तेरिका सुनको त मेरिका हुँदैन थियो, यो त मलाई छल गरेर छ, यो मनको खेल रहेछ। थाहा हुन्छ मनका विविध आयामहरू छन्, नकारात्मक मन, सकारात्मक मन, विभिन्न मनका नकारात्मकतामा पनि धेरै आयामहरू छन्। अब वास्तव्य थाहा भयो, कल्पना गयो, अब यथार्थ आयो। यथार्थ के थियो? सुनको मृग थिएन, एउटा भ्रम मात्रै थियो। त्यो भ्रमले भनिदियो, फेरि अर्को भ्रम सिर्जना गर्यो, एउटा भ्रम स्पष्ट हुन पाएको छैन, फेरि हाम्रो मनले अर्को भ्रम सिर्जना गरिहाल्छ, हामी बाँचेकै भ्रममा छौं बाबा, के गर्ने? सत्य यही हो, यो आन्तरिक कथा हो। मनले भ्रम सिर्जना गर्यो, अब अर्को भ्रम के भन्यो? हे लक्ष्मण, चिच्याइदियो मृग। अब सुनको मृग त्यसै पनि चिच्याउँदैन, बोल्दैन, तर बोल्यो त्यहाँ, अर्को रूप धारण गर्यो। हाम्रो मन त्यस्तै छ, एउटा चिज हुँदा हुँदै कतिखेर अर्को भइसकेका छ हुन्छ थाहा हुँदैन। मैले राम राम सम्झिँदा सम्झिँदै कतिखेर म रावणमा पुगिसकेका हुन्छु यादै हुँदैन। हाम्रो मन त्यस्तै छ, कृष्ण कृष्ण कृष्ण भन्दा भन्दै कंस कंस कंस भइसकेका हुन्छ। हाम्रो मन त तुरुन्तै परिवर्तन हुन्छ। ऊ परिवर्तन भयो, लक्ष्मण छिच्यायो, ऊ त अर्को भ्रम सुरु भयो फेरि मनमा। अनि लक्ष्मण तपाईँलाई बोलाउनु भयो रामले, राम संकल्पमा पर्नुभयो, तपाईँ जानुहोस् रामलाई बचाउन। लक्ष्मणले भन्छन् होइन होइन, रामलाई कहिल्यै संकट पर्दैन, म जानु पर्दैन, मैले तपाईँको रक्षाको लागि राखेको हो, म तपाईँको रक्षा गर्छु। अब मन त्यही हो, मेरो हित कसले गर्छ र अहित कसले गर्छ त्यो छुट्याउने विवेक हो, त्यो विवेकै छैन, बुद्धि मात्रै छैन। मनलाई त खालि वर्तमानमा जे फाइदा हुन्छ, जे मजा लाग्छ त्यही मात्रै छ, उसले त पछिको समस्या देख्दैन। त्यसपछिबाट यो तुच्छ वचन बोल्ने, नराम्रो बोली बोल्ने मन नै हो। मनले लक्ष्मणलाई नमिठो बोली बोलेर लजाऊ तिमी। लक्ष्मण बाध्य भए सीतालाई छोड्न, र पनि लक्ष्मण रेखा रेखा कोरेर गए। यो रेखाभित्र बस्यौ भने सुरक्षित छौ भाउजू, होइन भने तिमी सुरक्षित छैनौ। रावण आए, सीता रेखाबाट बाहिर निस्किनुभयो। लक्ष्मण रेखा अथवा लक्ष्मण भनेको अनुशासन हो। हामीसँग बुद्धि विवेक केही पनि छैन भने पनि यदि हामी अनुशासनमा बस्यौं, नियममा बस्यौं भने काँडाले पनि कुट्दैन, कसैले केही गर्न सक्दैन। अनुशासनले हामीलाई बचाउँछ। पारिवारिक अनुशासन, एउटा त आफ्नो अनुशासन, सो अनुशासन, परिवारको अनुशासन, समाजको सामाजिक अनुशासन, राज्यको कानून, राज्यको अनुशासन, प्रकृतिको अनुशासन, शास्त्रीय शास्त्रहरूको अनुशासन, ईश्वरीय अनुशासन। यी अनुशासनको तपाईँले पालना गर्नुभयो भने जीवनमा कहिल्यै संकट पर्दैन। सबै संकटबाट हामीलाई यी अनुशासनले बचाउँछन्। अब लक्ष्मण रेखा पार गर्नु भनेको अनुशासन भङ्ग गर्नु भनेको नमान्नु। हेर्नु, अनुशासन पनि भङ्ग गर्यो, आफ्नो बुद्धि पनि छैन, विवेकले पनि घर छोड्यो, राम बाहिर गइहाले, बुद्धि विवेक त छैन। अब अनुशासन पनि छैन भने त्यो मान्छेको हाल के होला? अब त रावणले हर्नै छ।
2: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
2: हाम्रा सेवाहरू
3: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
2: अर्डर अनुसार खाली बोतलको उत्पादन,
3: 20 लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
3: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
4: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
5: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
11: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
13: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
14: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
18: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
17: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
16: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
20: भर्ना खुल्यो।
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
20: हाम्रा विशेषताहरू
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
20: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
21: शान्त तथा पारिवारिक वातावरण भएको
20: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
21: तिहार सुसारको राम्रो व्यवस्था भएको
20: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
21: घरको जस्तै माया पाउने
22: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
22: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183

0: तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
1: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858332070।
0: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
3: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
4: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
3: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
4: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
3: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
4: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818890028।
6: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
6: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
8: पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
9: दस टाउके रावण होइन, हजारौं टाउके रावण आउँछन् यहाँ। कति समस्या आउँछन्। अब बुद्धि नभएपछि, विवेक नभएपछि, अनुशासनहीन भएपछि जीवन त अब समस्याको भुमरीमा फस्यो। कति गहिरो कुरा सिकाएको छ है रामायणले हामीलाई, तर हामीले के बुझ्यौं थाहा छैन। रावण त्यो आफ्नो अनुशासनबाट बाहिर जानुभयो, सीताजी रावणले हार्यो, हाम्रो मनको हरण भयो। अब अनुशासन नभएपछि हाम्रो मनले जीवनलाई कहाँ लगेर हाल्छ भन्न सकिँदैन। भक्तिमा पुर्याउँछ कि कुनै लय अगाडिको अक्षर छोड्दै मैले कुनै लयमा लिएर जान्छ कि कहाँ पुर्याउँछ यो मनले भन्न सकिँदैन। सारा खेल मनको हो, कुकर्म सबै मनको खेल हो। मनले लगेर तपाईँलाई कुकर्म गर्न बाध्य बनाइदिन्छ जब अनुशासन भङ्ग गरेर अगाडि जानुहुन्छ। आज जति पनि मानिसहरूबाट कुकर्म भएको छ, राष्ट्रहित, राष्ट्रको अहित गर्ने, समाजको अहित गर्ने, आफ्नै अहित गर्ने, मानवताको अहित गर्ने, प्रकृतिको अहित गर्ने कुकर्महरू भएका छन्, यो सबै कसले गराएको? त्यही अनियन्त्रित मनले। सारा खेल मनको हो। अब यहाँबाट खेल सुरु भयो, सीता त हरण भयो, मन त गलत दिशामा गइ नै सक्यो, अब त्यो गलत ठाउँमा गएको मनलाई कसरी फेरि फिर्ता

0: आउने त रावणले हर्यो सीतालाई, फेरि फिर्ता कसरी लिएर आउने? किनभने बिना मन फेरि राम्रो गर्न पनि त सकिँदैन। राम्रो गर्ने पनि मन हो, नराम्रो गर्ने पनि मन हो। नराम्रो गर्ने मनलाई फेरि राम्रो गर्ने कसरी बनाउने? फेरि त्यसलाई कसरी एउटा लयमा लिएर आउने, लाइनमा लिएर आउने? त्यही मनलाई कल्याणकारी कसरी बनाउने? अब यहाँबाट खेल सुरु हुन्छ। त्यसपछि पात्रहरू त्यहाँ धेरै छन्, सबैको सबै पात्रको चर्चा गर्न अहिले समय अभाव हुन्छ, किनभने रामायण भन्नु पर्यो भने पूरा रामायण, रामायण सुनाउने हो भने, रामायणमा बोल्ने हो भने यो वर्षौं लाग्छ। एकै दिन एउटै समयमा हामी सबै कुरा राख्न सक्दैनौं, लामो समय लाग्छ यसको व्याख्या गर्नलाई। त्यसकारण मैले अरू पात्र छोड्दै महत्वपूर्ण पात्रलाई लिएँ। त्यसपछिबाट हनुमान, हनुमान भक्तको प्रतीक हो अथवा भावको प्रतीक हो। हाम्रो मनलाई यदि कसैले सही बाटोमा ल्याउन सक्छ भने त्यो हो हामी भित्रको भाव ऊर्जा। जबसम्म हामी आफ्नो भावनामा काम गर्दैनौं, आफ्नो भाव शक्तिलाई प्रयोग गर्दैनौं, यो बाहिर गएको नराम्रो मन राम्रो बनाउन सकिँदैन। नराम्रो मनलाई राम्रो बनाउनको लागि आफूभित्रको भाव, प्रेम भाव, यसलाई जगाउनु पर्छ। त्यो प्रेम भावको प्रतीक हो हनुमान। त्यही भएर सीता कहाँ छन् पत्ता लगाउने काम कसले गर्यो? भावले गर्यो, यानि कि हनुमानले। अरूले सक्दैन, सीतालाई फिर्ता ल्याउने हिम्मत अरू कसैमा छैन। हाम्रो बिग्रिएको मनलाई फेरि लाइनमा लिएर आउनको लागि भावना नै जगाउनु पर्छ मान्छेको। मानिसभित्रको इमोसन, त्यो भाव जगायो भने चाहिँ ऊ ठाउँमा आइहाल्छ, तुरन्तै उसको मनकोटमा ठाउँमा आउँछ। त्यो भाव जगाएन भने सकिँदैन ल्याउन। यहाँ लोभले पनि काम गर्दैन। तपाईँले राम्रो सुख पाउँछस् नि बाबु, हे त दुःख पाउँछस्, खराब लतमा गइस, चुरोट खाइस्, चुरोट बेडी मदिरा इत्यादि, हेर यसले त जीवनलाई बर्बाद गर्छ। जति सुकै सम्झाउनुहोस् मान्नेवाला छैन, तर त्यसको कसै भाव जाग्यो कहीँ, कसैसँग प्रेम पर्यो कहीँ, र उसको प्रेमीले त्यो भावले भन्यो भने चाहिँ सब कुरा छोड्न तयार हुन्छ अहिलेको अहिले। त्यसकारण नराम्रो मनलाई राम्रो बनाउन हनुमान चाहिन्छ। सीतालाई फिर्ता ल्याउनको लागि हनुमान, अरूले सक्दैन। रावण के हो? अहंकार हो, अहंकारका 10 पाउका। यताबाट अहंकार हटायो, अर्कोतिरबाट फेरि जन्मिन्छ। हेर्नुहोस् न अहंकारका कस्ता टाउका हुन्छन्। म दास हुँ भन्छ मान्छेले, म त दास मात्रै हो र, म त भक्तको पनि दासानु दास, भगवानको दास भक्त, भक्तको पनि म दास हुँ, दासको पनि दास, म दासानु दास। मुखले त्यही भन्छ। अनि कसैले बोलायो उताबाट, ए दास यहाँ आइज भन्यो, ए कसलाई दास भनिस् तैँले? हेर्नुहोस् यो अहम, एकातिरबाट अहंकारलाई बन्द गर्न खोज्यो, अर्कोतिरबाट आउँछ। जति अहंकार काटे पनि यो टाउको काटिँदो रहन्छ। भगवान रामले रावणका कतिपटक शिर छेदन गरे, उपाय लागेन, फेरि टाउको पलाइहाल्यो। यो अहंकार अचम्मको रहेछ, जति काटे पनि फेरि निक्लिन्छ, फेरि पलाउँछ। त्यो अहंकारलाई हटाउनको लागि नाभि, नाभिमा तीर हान्नु भनियो। नाभि भनेको प्रकाश, आत्मा प्रकाश। जुन व्यक्ति आफूभित्रको आत्मा प्रकाशमा प्रवेश गर्यो, त्यो व्यक्तिले मात्रै अहंकारलाई नष्ट गर्न सक्छ। र अहंकारलाई मात्रै नष्ट गरेर पनि अझै भएन, फेरि पनि पलाउन सक्छ, सम्भावना रहन्छ। किनभने मन छ नि, मन त्यही अहंकारबाटै बनेको छ। फेरि अहंकारलाई मारेर पनि त्यो आन्तरिक लाइटले स्नान गरेर, भित्री प्रकाशले, आत्मा प्रकाशले नुहाएर पनि अझै बाँकी रहन्छ मनमा, आउन सक्छ फेरि कतैबाट भनेर सीतालाई अग्नि परीक्षा लियो। अग्नि परीक्षा भनेको के हो? सीता त मन मैले अग्नि भने, अग्नि परीक्षाको प्रयोग अघि नै हामीले गर्यौं, यही गर्यौं। तपाईँले भित्र श्वासको माध्यमबाट जुन आत्म प्रकाशको बोध गर्नुभयो, अनि आफूलाई लागेर त्यही समाहित गर्नुभयो, हो कि होइन? लय गर्नुभयो कि गर्नुभन्दा अघि त्यही हो, अघि हामीले जे प्रयोग गर्यौं त्यही हो अग्नि परीक्षा। अग्नि हुँदै आउनुपर्छ, त्यो प्रकाशमा डुबेर त्यहाँ नुहाएर बाहिर आउनुपर्छ। होइन भने मन कञ्चन हुँदैन, मन पवित्र हुँदैन। जब अग्नि परीक्षाबाट हाम्रो मन आउँछ, अगाडि आउँछ, त्यसपछिबाट हाम्रो जीवनमा राम राज्य अनि सुरु हुन्छ। अब राम राज्य सुरु भयो, मन अत्यन्तै निर्मल भयो, पवित्र भयो, मन शुद्ध भयो। मन शुद्ध भएपछि त जीवनमा राम राज्य आयो आयो, रमाइलो रमाइलो, जता हेर्यो उतै रमाइलो। कति रमाइलो, आहा कति रमाइलो, जति जियो जिन्दगी उति रमाइलो। आहा आहा भो जीवन, आहा आहा भो, कस्तो हुन्छ दिव्य जीवन, बल्ल थाहा भो। त मस्ती मस्ती, आनन्दै आनन्द राम राज्य। तपाईँ हामीले साधनाबाट यो अनुभव गरेका छौं। हाम्रो जीवन पनि, तपाईँ हाम्रो जीवन पनि साधना भन्दा पहिला कस्तो थियो अहिले कस्तो छ आफै हेर्नुहोस्। राम राज्य बनेको छ कि छैन जीवन, आफै ममा भन्नुहोस्, कति परिवर्तन भएको छ। यसरी परिवर्तन हुन्छ साधनाबाट। तर पनि मन त छ, पवित्र छ, शुद्ध छ, तर मन त छ नि। मन रहन्जेलसम्म मुक्ति असम्भव। मनले हामीलाई मोक्षमा जान चाहिँ दिँदैन, सुखमा लिएर गयो। पहिला मन बिग्रिएको कारणले दुःखमय जीवन थियो, तनाव थियो, अशान्ति थियो जीवनमा। त्यो हट्यो, सबै शान्त भयो, जीवन रमाइलो भयो। तर पनि मन त छ। यहाँ प्रसङ्ग आउँछ रामायणमा अन्तिम, पृथ्वी फाट्यो, सीता पृथ्वीभित्र समाहित हुनुभयो, अब खेल सकियो। यहाँबाट रामायण अन्त्य भयो, सकियो। अब रामायणको केही अर्थ रहेन, सीता गयो, अब रामायण अगाडि बढ्नुको कुनै ठाउँमै रहेन। किनभने मन नभएपछि यो जीवनको शान्ति अशान्ति सबै सकियो, किनभने सबै कुरा मन हो। मन नभएपछि मोक्ष मुक्तिमा गयो।
1: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो,
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
3: रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड, बाद भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
9: सबै खाले